आजको दिन हिन्दू परम्परामा पवित्र कुश घरमा भित्राउने तथा पूजा धार्मिक कार्यमा प्रयोग गर्ने प्रचलन पनि रहेको छ। आजको दिनलाई बुबाको मुख हेर्ने दिनका रूपमा पनि विशेष मनाइन्छ। आजको यस दिन बुबालाई सम्मान गर्ने, मिठा परिकार खुवाउने, उपहार दिने र आशीर्वाद दिने पनि गरिन्छ। दिवंगत बुबाको सम्झनामा श्राद्ध, तर्पण तथा दान गर्ने परम्परा पनि रहेको छ। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुनसा दिपोसल दुलेगौड़ा स्थित वनकेवा चोकबाट केही घरतल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षणगर गहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब तपाईको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्नेछ। कामको प्राथमिकता छुट्याउँदा समय बस्नेछ। नजिकको व्यक्तिसँग आवश्यक छलफल हुनेछ। थकान भए शरीरलाई विश्राम दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक 9 रहेको छ। किनमेल गर्दा गुणस्तरमा ध्यान दिनुहोस्। घरको निर्णयमा तपाईँको भूमिका महत्वपूर्ण हुनेछ। पुरानो चिनजान फेरि जोड्न सकिन्छ। खानपानमा समयको ख्याल गर्नुहोला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक 8 रहेको छ। मिथुन राशि। कुनै महत्वपूर्ण कागजात हात पर्नेछ। कार्यालयको काममा तपाईँको दक्षता देखिनेछ। साथीको सल्लाहले अन्यल हटाउनेछ। लामो समय एउटै ठाउँमा नबस्नुहोस्। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक 3 रहेको छ। कर्कट राशि। घरमा आवश्यक काम पूरा गर्नुपर्नेछ। बचतका लागि नयाँ तरिका अप्नाउन सकिनेछ। आफन्तसँग भेट हुँदा पुराना काम सम्झना हुनेछन्। पर्याप्त मात्रामा पानी पिउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक 4 रहेको छ। सिंह राशि। कार्यस्थलमा तपाईँको निडरलाई महत्वपूर्ण दिइनेछ। नयाँ सम्पर्कबाट कामको अवसर खुल्न सक्नेछ। पैसा लगानी गर्नु अघि सबै विवरण बुझ्नुहोस्। सामाजिक भेटघाट छोटो भए पनि उपयोगी रहनेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक 6 रहेको छ। कन्या राशि। थन्किएको काम निकालेर अघि बढ्ने समय रहेको छ। कागजी प्रक्रियामा सफलता मिल्नेछ। आर्थिक हिसाबमा सुधार ल्याउने मौका प्राप्त हुनेछ। घरका सदस्यबाट व्यवहारिक सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक 2 रहेको छ। तुला राशि। काममा आफ्नो धारणा स्पष्ट राख्नुहोस्। घरका लागि आवश्यक खर्च गर्नुपर्नेछ। कुनै सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्नेछ। निन्द्रा पूरा गर्नु स्वास्थ्यका लागि राम्रो हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक 4 रहेको छ। वृश्चिक राशि। कारोबार गर्दा हिसाब दोहोर्याएर हेर्नुहोस्। जिम्मेवारी बाँडेर काम गर्दा सहजता आउनेछ। नजिकको साथीले महत्वपूर्ण साथ दिनेछ। पानी र आराममा ध्यान दिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक 5 रहेको छ। धनु राशि। नयाँ ठाउँमा पुगेपछि उपयोगी सम्पर्क जोडिनेछ। व्यवहारमा ग्राहकको आवश्यकता बुझ्नु फाइदाजनक हुनेछ। परिवारसँग रमाइलो कुराकानीको समय मिल्नेछ। सवारी साधन चलाउँदा गति नियन्त्रण गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक 5 रहेको छ। मकर राशि। जिम्मेवारी पूरा गरेपछि मन हलुका हुनेछ। खर्चको प्राथमिकता मिलाउन सकिनेछ। साथीभाइसँगको भेटले नयाँ उत्साह दिनेछ। ढाड र काँधमा बढी दबाव नदिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक 4 रहेको छ। कुम्भ राशि। प्रविधिसँग सम्बन्धित काममा राम्रो परिणाम आउनेछ। नयाँ जानकारीले काम गर्ने तरिका बदल्न सक्नेछ। घरमा सानो खुशीको खबर सुनिनेछ। आफ्नो महत्वपूर्ण फाइल सुरक्षित राख्नुहोस्। आजको शुभ रंग
शाही निलो हो भने शुभ अंक 3 रहेको छ। अन्तिममा मीन राशि, अनुभवी व्यक्तिबाट सही सुझाव प्राप्त हुनेछ। आवश्यक खर्च र फजुल खर्च छुट्याउन सफल हुनुहुनेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। यात्रा गर्दा सचेत रहनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक 7 रहेको छ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हामीले हाम्रो फोन नम्बर 0564141000 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोताबृन्दे, यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुन आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083। साथमा विविध सांस्कृतिक कार्यक्रम।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
2: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
3: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड़ प्रस्तुति।
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
3: टिम दर्ता शुल्क 500 रुपियाँ।
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
2: थप जानकारीको लागि सम्पर्क 98061 98461 49304 र 98462626।
3: दर्ता शुल्क 500 रुपियाँ।
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ।

0: बेलामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9855033878, प्रशान्त नेउपाने 9846026925।
3: आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855033507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746680681।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
11: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
12: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
15: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
17: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
16: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855066029।
18: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा

0: छापावाला सुनका आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935301।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
1: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: उती विद्रोहीले यमनको रणनीतिक बोखा शहर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल, लाल सागरबाट हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा जोखिम
6: र एनभीएलमा काठमाडौँले खप्तडलाई हरायो, प्लेअफमा आज कर्णालीसँग खेल्ने।
7: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
8: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
8: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056421261, 596617,
7: मोबाइल 98550607689, 98550607689, 98511625994, 98510524।
9: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
10: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बजाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
11: ताजा पृथ्वी, ताजा दायित्व।
9: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
10: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
9: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
10: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला। भदौ 10 भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त भौतिक संरचना पुननिर्माणका लागि सरकारले 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोग सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनमा उल्लेख छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73,34,29,60,000 रूपियाँ खर्च लाग्ने प्रतिवेदनको उल्लेख छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर पारेको छ। रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा गरी 7,570 निजी घर क्षतिग्रस्त बनेको प्रतिवेदनमा उल्लेख छ। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यी क्षेत्रका लागि 1,03,54,91,00,000 रूपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। यसैबीच भोटेकोशी बाढ़ीबाट घरबार विहीन भएका र उद्धार गरिएका मध्ये 3,685 अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्छन् भन्ने अझै टुङ्गो लाग्न नसकेको खबर नागरिक दैनिकले लेखेको छ।
2: राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको जलवायु संकटको वास्तविकता तथ्यसहित प्रस्तुत गर्नुपर्ने विज्ञ तथा कूटनैतिक मामिलाका जानकारहरूले सुझाव दिएका छन्। जलवायु संकटमा नेपालको योगदान नगर्ने भए पनि त्यसको असर हिमालदेखि जनजीवन, पूर्वाधार, पर्यटन, स्वास्थ्य, पानी र अर्थतन्त्रसम्म पुगेको उनीहरूको भनाइ छ। विकसित देशको जिम्मेवारीलाई आधार बनाउँदै अनुदानमा आधारित सहज र पर्याप्त जलवायु वित्त तथा हानि नोक्सानी कोष परिचालनको माग गर्नुपर्नेमा उनीहरूको जोड़ छ। साथै हिमाल र हिन्दको क्षेत्रलाई साझा जलवायु एजेण्डा बनाएर नेपालको विदेश नीतिमा जलवायु मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री शाह असोज 6 न्यूयोर्कमा हुने राष्ट्रसंघ महासभामा सहभागी हुने निश्चित भएको छ। यसैबीच फण्ड फर रेस्पोण्डिङ टू लस एण्ड ड्यामेज एफआरएलडी कोषले नेपाललाई तत्काल वित्तीय सहायता उपलब्ध गराउने तयारी भइरहेको जवाफ दिएको छ। भोटेकोशी बाढ़ीबाट भएको क्षतिपछि नेपालले तत्काल वित्तीय सहायता उपलब्ध गराउन माग गर्दै एफआरएलडीलाई पत्र लेखेको थियो। नेपालले भोटेकोशी बाढ़ी आउनमा जलवायु परिवर्तनलाई कारण बताउँदै कोषले तत्काल सहायता उपलब्ध गराउनुपर्ने जनाएको थियो। अर्थमन्त्री डाक्टर सोनिङ वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 31 अगस्तमा पठाएको पत्रको जवाफ एफआरएलडी बोर्डका सहअध्यक्ष क्यामिला मिनभारा रोड्रिगेज ताभारेज र जर्ज बुरिस्टङले सम्भावित सहयोगका उपाय खोज्न तयार रहेको बताउनु भएको कान्तिपुरमा खबर छ।
1: सत्तारूढ़ दलकै सांसदहरूले सरकारको आलोचना गरेका छन्। मल ग्यासदेखि बाढ़ीपछिको राहत र पुननिर्माणसम्मका कुरा उठाउँदै सत्तारूढ़ दलका सांसदहरूले प्रतिनिधि सभाको शून्य, विशेष र आकस्मिक समयमा हिजो सरकारको कड़ा आलोचना गरेका हुन्। उनीहरूले कार्यशैली सच्याउन र जनमुखी काम गर्न सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसैबीच विपक्षी दलहरूले पनि रसुवा बाढ़ीपछिको राहत र पुनर्स्थापनाका लागि बनाइने सर्वदलीय संसदीय समिति अधिकार सम्पन्न हुनुपर्ने निष्कर्ष निकालेका छन्। रसुवा बाढ़ीपछि को महाविपत्तिमा राष्ट्रिय एकताका लागि सर्वदलीय संसदीय समिति बनाउने प्रस्ताव रासोपा सभापति रवि लामिछानेले गर्नुभएको थियो। लामिछानेको प्रस्तावलाई स्वागत गर्दै विपक्षी दलहरूले अधिकार सम्पन्न समिति बनाउनु पर्ने निष्कर्ष निकालेका हुन्।
2: उपभोक्तालाई लामो समयदेखि ग्यास उपलब्ध गराउन नसकेकैमा सरकारप्रति विरोध र आक्रोश बढ़िरहेका बेला अस्ति बुधबार उद्योगीलाई दोष लगाउँदै विवादमा आउनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले भोलिपल्ट हिजो पदबाट राजीनामा दिनु परेको छ। उहाँको सट्टामा प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी 4 प्रतिनिधि सभामा निर्वाचित सांसद दीपक शाहलाई नियुक्त गर्नुभएको छ। पछिल्लो समय ग्यास आपूर्तिको विषयलाई लिएर कर्मचारी र व्यवसायीप्रति यादव असन्तुष्ट देखिँदै आउनु भएको थियो। यादवको राजीनामापछि राजसभाका सांसद सहमन्त्रीमा नियुक्त हुनुभएको छ। उहाँले हिजो नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको छ।
1: काया कैरनमा भोटेकोशी बाढ़ीबाट प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिव अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा, काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा क्षतिग्रस्त संरचना पुननिर्माणमा सभा 7 खर्ब आवश्यक, भोटेकोशी विपदलाई विश्व मंचमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव, नेपाललाई वित्तीय सहायता दिन लस एण्ड ड्यामेजको सकारात्मक, सत्तारूढ़ सांसदहरूबाटै सरकारको आलोचना, कार्यशैली सच्याउन ध्यान आकर्षण लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हक मानेको छ। संविधानको धारा 35 उपधारा 1 लेखिएको छ, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन। राज्यले पनि प्रसूति सेवालाई निशुल्क भनेको छ। मातृ शिशुको सुरक्षाका लागि सरकारले वार्षिक 3 अर्ब 10 करोड़ खर्च पनि गरिरहेको छ, तर दुर्भाग्य विपन्न र निमुखा बबिता कुमारी पासवानहरूलाई भने सरकारी अस्पतालकै गेट बाहिर सड़कमा बच्चा जन्माउन विवश बनाइन्छ। सप्तरीकी बबिता कुमारी पासवानले अस्ति बुधबार झिसमिसेमै राजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल परिसरसँगै जोड़िएको सड़क पेटीमा बच्चा जन्माउनु परेको घटनापछि प्रश्न उठ्छ, सरकारले मातृ शिशु सुरक्षामा खर्च गर्ने अर्बौं रकम विपन्नका लागि होइन, राज्य निमुखाका लागि होइन। सँगै यो घटनाले हाम्रो स्वास्थ्य सेवा प्रणालीको अवस्था पनि उदाङ्गो बनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गर्भवती भएदेखि प्रसूति हुँदासम्मका सम्पूर्ण उपचार सरकारी अस्पतालमा निशुल्क हुन्छ। गर्भवती महिलाले 8 पटकसम्म गर्भ जाँच गराउँदा पैसा लाग्दैन। आवश्यक परे नवजात शिशुको एनआईसीयू र एसएनसीयू उपचार समेत निशुल्क हुने व्यवस्था छ, तर प्रसूति व्यथा लागेपछि मध्यराती श्रीमानसँगै अस्पताल पुगेकी बबिता कुमारीले रगत परीक्षणका लागि 3200 रूपियाँ जुटाउन नसक्दा सड़क पेटीमै बच्चा जन्माउनु मात्र परेन, त्यसपछि पनि अस्पतालका कर्मचारीबाट दुर्व्यवहार सहनु पर्यो। आजको नयाँ पत्रिकामा खबर छ।
1: भोटेकोशी बाढ़ीका कारण मानवीय क्षतिका साथै कृषि र पशुपालन क्षेत्रमा पनि ठूलो असर परेको छ। कृषि क्षेत्र तथा पशुपंक्षीमा भएको क्षतिको एकिन विवरण अझै आइसकेको छैन, तर प्रारम्भिक तथ्याङ्कबाट किसानले पशुधनतर्फ धेरै क्षति भोग्नु परेको छ। प्रभावित क्षेत्रमा अहिले पनि खोज तथा उद्धारका काम भइरहेका छन्। बाढ़ीमा मरेका पशुपंक्षीको बेलैमा उचित व्यवस्थापन हुन नसके त्यसबाट मानिस र पशुपंक्षीमा रोग र संक्रमणको महामारी फैलिन सक्ने चुनौती छ। थप जानकारी सहित साथी मदन पौड्याल।
3: भदौ 10 आएको भोटेकोशी बाढ़ी लगत्तै सरकारले प्रभावित क्षेत्रमा पशु चिकित्सक सहितको टोली खटायो। खटाएको टोली अर्को दिन नै विशेष गरी रसुवा र नुवाकोट पुग्यो, तर त्यस बेलाको अवस्था अनुसार मानवीय खोज तथा उद्धार पहिलो प्राथमिकता रहेकाले पशु चिकित्सक सहितको टोली प्रभावित क्षेत्रको अवस्था बुझेर मात्रै फर्कियो। तर अहिले प्रभावित 15 पालिकाबाट पशुधन तर्फको क्षतिबारे प्रारम्भिक विवरण आउन थालेको छ। टोलीमा खटिएका मध्ये एक केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर परवेश शर्मा।
4: नुवाकोट धादिङ जिल्लाका आसपासका पशुहरूमा क्षति भएको छ भन्ने कुरा आएको छ। यसमा मैले समग्रमा जोड्दाखेरि गाई भैँसीमा हजुरको 1600 जति गाई भैँसीहरू चाहिँ पशु बगाएको छ भने, त्यस्तै गरी बाख्रामा 3000, त्यस्तै गरी कुखुरामा चाहिँ अलिकति धेरै 1,30,00,000 जतिको चाहिँ क्षति भएको छ, र बंगुरहरूमा 1700 हारिमा बंगुरहरूको बगाएर लगेको छ। यी बसेका जुन आश्रय स्थल थियो, जुन गोठ खोरहरू थियो, त्यो खोरहरू पनि नष्ट भएको अवस्था छ, त्यसको पनि हामीसित रेकर्डहरू छ।
3: बाढ़ीबाट विशेष गरी रसुवा, नुवाकोट र धादिङमा पशुधनतर्फ निकै ठूलो क्षति भएको छ। गाई भैंसी, बाख्रा, कुखुरा, बंगुर लगायत मरेका छन्। खेतीयोग्य जमीन, खोरगोट र फार्म बगेको या पुरिएका छन्। बाढ़ीले बगाएका र मरेका पशु पंक्षी नदी किनारमा यत्र तत्र भेटिन्छन्। यसबाट अरू रोग र महामारी फैलिन सक्ने जोखिम हुँदा मरेका ती पशु पंक्षीको उचित व्यवस्थापन नै अहिलेको मुख्य विषय बनेको छ।
4: वरिपरिको क्षेत्रमा दुर्गन्ध निम्त्याउँछ। दोस्रो कुरो, त्यो पानीको स्रोत नजिकै त्यो सब मरेको छ भने इकोलाई साल्मोनेला जस्ता कीटाणुहरू हुन्छ त्यो पानीको स्रोतमा मिसिन गयो भने त्यसले हैजा टाइफाइड हुन सक्ने मान्छेमा त्यस्ता किसिमका रोगहरू संक्रमण हुन सक्ने अवस्था रहन्छ। दोस्रो तेस्रो भनेको पशुबाट पशुमै सर्ने रोगहरू पनि हुन्छन् जस्तो खोरेतका कुराहरू छन् भ्याकुते रोगहरू यस्ता रोगहरू चाहिँ के हुनसक्छ भने त्यो पशुबाट अर्को पशुमा स्वस्थ पशुमा सर्न सक्ने सम्भावना हुन्छ। त्यो भएर स्वाबको चाहिँ नि वैज्ञानिक व्यवस्थापन गर्न सकिएन भने त्यसले मानिस लगायत चाहिँ पशुमा ठूलो समस्या निम्ताउन सक्छ।
3: प्रभावित क्षेत्रमा पानी दूषित हुन नदिन मरेका पशु चौपाया तथा पशु पंक्षीलाई बेलैमा विधि अनुरूप व्यवस्थापन गर्न पशु चिकित्सकको जोड छ। विशेष गरी यो विषय मानव स्वास्थ्य र वातावरणमा जोडिएको हुन्छ। फेरि वरिष्ठ पशु चिकित्सक डाक्टर परवेश शर्मा।
4: 3 फिट गहिरो खाडल खन्नुपर्छ। त्यो खाडल चाहिँ कहाँ हुनुपर्छ त भन्दाखेरि बस्तीबाट टाढा पानीको स्रोतबाट टाढा र यो डब्ल्युएचओको प्रोटोकलमा के भन्छ भने कम्तीमा पनि 30 मिटर टाढा चाहिँ त्यो पानीको स्रोतबाट त्यो खाल्टो चाहिँ हुनुपर्छ भन्छ। र हामीले त्यो सब त्यसपछि त्यहाँ पुर्न पर्यो। नुन राखिसकेपछि माटोले पुरेर जमिनको सतहभन्दा माथिसम्म माटो ल्याएर त्यो माथि चाहिँ चुना छर्केर कुनै पनि पशु अथवा पन्छीले चाहिँ त्यसलाई खोस्रान नसक्ने गरी चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ।
3: बाढीबाट भएको मानवीय क्षति, घरबारविहीन हुनेहरूले भोग्नु परेका पीड़ा र प्रभावितको व्यवस्थापन अहिलेको मुख्य चुनौती छ। सँगसँगै बाढी प्रभावित क्षेत्रमा सम्भावित अर्को महामारीबाट जोगिन मृत पशु चौपायाको खोजी र बेलैमा सुरक्षित व्यवस्थापनको पनि उत्तिकै खाँचो छ।
2: भोटेकोसीको बाढीबाट प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे केन्द्रीय रेफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, विपदका बेला आपंकता भएका व्यक्तिको उद्धारदेखि राहत आश्रय र पुनस्थापनासम्मका व्यवस्था पहुँचयुक्त छैनन्। बाढीमा उनीहरूले जसोतसो ज्यान जोगाए पनि त्यसपछिका दिन झन कठिन बनेका छन्। तर बाढीबाट प्रभावित अपाङ्गता भएका सबै व्यक्तिको अवस्था उस्तै सुरक्षित छ भन्ने यकिन पनि छैन। प्रभावित क्षेत्रमा कति अपाङ्गता भएका व्यक्ति थिए, कति विस्थापित भए, कति बेपत्ता छन् र ककसलाई उद्धार र विशेष सहयोग आवश्यक छ भन्ने पूर्ण तथ्याङ्क अझै संकलन हुन सकेको अवस्था छैन। आजको कान्तिपुरमा खबर छ। यसैबीच भोटेकोशीको हिमबाढीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क फेरि जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा तारी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेलीब्रिज निर्माण गरेर रसुवाको लाइफ लाइन फेरि सञ्चालनमा ल्याएको हो। तानी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट, त्रिशुली हुँदै मैलुङ, स्याफ्रुबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनस्थापित भएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाले जलविद्युत आयोजनाका सुरुङदेखि नदी किनार प्रभावित बस्तीमा खोजी अभियान पनि तीव्र पारेको छ। उद्धारसँगै अवरूद्ध सड़क तथा पुल सञ्चालन, पहुँच मार्ग निर्माण र आपतकालीन स्वास्थ्य सेवा समेत समानान्तर रूपमा अघि बढ़ाइएको खबर गोर्खापत्रमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कृषि मन्त्र नार्कसँग
6: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। लोकसेवा आयोगको परीक्षाप्रति आकर्षण घटेको छ। सरकारी आँकडाले भन्छ अघिल्ला वर्षमा भन्दा यो वर्ष सरकारी जागिरका लागि आवेदन दिनुको संख्या झण्डै 80,000 कम छ। नवयुवा आन्दोलनपछि स्वदेशमै सरकारी जागिर खाने र स्वदेशमा सुरक्षित भविष्यका लागि लोकसेवा परीक्षामा युवाहरूको आकर्षण बढ़ने अनुमान गरिएको थियो, तर लोकसेवा आयोगकै आँकडाले भने फरक विवरण सार्वजनिक गरेको छ। सेवाका विभिन्न परीक्षाका लागि आर्थिक वर्ष 2082-83 3,82,947 आवेदन परे, जबकि आर्थिक वर्ष 81-82 4,59,834 आवेदन परेका थिए। तीमध्ये महिलाको संख्या पुरूषको भन्दा बढ़ी रहेको आयोगका प्रवक्ता पुरूषोत्तम शर्माले जानकारी दिनुभयो। आयोगले हिजो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष 67 वार्षिक प्रतिवेदन समेत बुझाएको छ, जसमा कुल आवेदन मध्ये 2,09,030 अर्थात 52.47% महिला र 1,82,017 अर्थात 47.53% पुरूष छन्। प्रतिवेदन अनुसार यो अवधिमा बढ़ुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशीतर्फ कुल 2,383 पदका लागि आवेदन माग गरिएको थियो। प्रकाशित पद संख्या र प्राप्त आवेदनका आधारमा औसतमा एउटा पदका लागि 250 जनाले प्रतिस्पर्धा गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
4: अब विदेशको खबर। येमनमा इरान समर्थित हुथी विद्रोहीले रणनीतिक बन्दरगाह सहर मोखामाथि नियन्त्रण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषदमा येमनको पछिल्लो अवस्थाबारे छलफल भएको छ। हुथीले लाल सागरको तटीय क्षेत्रमा रहेको मोखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने बाब एल मन्देब जलमार्गमा आफ्नो पहुँच थप बलियो बनाएको छ। मोखा बाब एल मन्देबबाट झण्डै 80 किलोमिटरको दूरीमा पर्छ। येमनी सरकारी सैन्य स्रोतका अनुसार हुथी लडाकुहरू लाल सागरका आनिस द्वीपतर्फ अघि बढ़ेका छन्। हुथीको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढ़ाएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। राष्ट्रसंघ भएको छलफलमा येमनमा पछिल्लो समय बढ़ेको सैन्य गतिविधि, हुथीका आक्रमण र त्यसबाट नागरिक तथा समुद्री यातायातमा परेको असरबारे चिन्ता व्यक्त गरिएको छ।
5: काठमाडौँ रेड्सले नेपाल भलिबल लिग एनभीएलको लीग चरणको खेलमा खप्तर फाल्कन्सलाई 3-2 सेटमा पराजित गरेको छ। काठमाडौँले खप्तर विरूद्ध पहिलो सेट 19-25 गुमाए पनि दोस्रो सेटमा 25-18 जित निकाल्दै खेल बराबरीमा ल्यायो। तेस्रो सेट 25-20 खप्तरले जितेपछि काठमाडौँ दबावमा परेको थियो, तर चौथो सेटमा काठमाडौँले 25-19 जित निकाल्दै खेल पाँचौं तथा निर्णायक सेटमा पुर्यायो। निर्णायक सेटमा काठमाडौँले 15-13 जित निकाल्दै 3-2 जित हात पारेको छ। हिजै कर्णाली शिवराजले मधेस वारियर्सलाई 3-1 सेटमा पराजित गरेको छ। यस्तै अर्को खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्म्यासर्सलाई 3-1 सेटमा पराजित गर्दै 12 अंकसहित लीग चरणको शीर्ष स्थानमा रहेर सोझै फाइनलमा स्थान बनाएको छ। अब फाइनल प्रवेशका लागि काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच आज बेलुका 6 बजी प्लेअफ खेल हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपालमा पहिलो पटक आयोजना भएको हो। यसको फाइनल खेल भोलि शनिबार हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती लुम्बिनी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो वर्षा हुने ठाउँमा बाढ़ी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
5: भदौ 10 गते आएको भोटेकोशी बाढीमा परि हराएका मध्ये अहिलेसम्म 1380 शव फेला परेको छ। पहिचान भएका 102 शव आफन्तलाई बुझाइएको छ। 1148 शव विभिन्न जिल्लामा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवहरू विभिन्न अस्पतालका शवगृहमा रहेका छन्।
4: पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी पुनर्गठन तथा चुनाव समीक्षा सम्बन्धी छुट्टे प्रतिवेदन तयार पार्नुभएको छ। उहाँले महासचिव शंकर पोखरेलमाथि ओलीलाई नेतृत्वबाट हटाएर अन्तर्ध्वंस मचाउन खोजेको गम्भीर आरोप पनि लगाउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: तराई र पहाड़ी क्षेत्रको बीचमा पर्ने चुरे क्षेत्रको दोहन बढ़दै गएको छ। चुरे दोहनका कारण तराई मधेसमा पानी सतह मात्र घट्दै छैन, खेतीयोग्य जमिन बालुवा भरिँदै गएर मरूभूमिमा परिणत हुने चिन्ता समेत बढ़ेको छ।
4: सिभिल सहकारीको ठगीमा दोषी ठहर भएका 16 जनाले दामासाईका आधारमा शेयर सदस्यहरूको 5,67,55,24,00,00 रकम तिर्नुपर्ने फैसला अदालतले गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दामा हिजो सजाय निर्धारण गर्दै जिल्ला अदालत काठमाडौँले कैद जरिवाना र बिगो तिराउने फैसला गरेको हो। भदौ 11 जिल्ला अदालतका न्यायाधीश कृतबहादुर बोहराको इजलासले 16 दोषी ठहर गरेको थियो, जसमा सहकारीका संस्थापक रहेका इच्छाराज तामाङ सहित उहाँकी श्रीमती सृजना साक्य तामाङ, दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीण कुमार प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, मुकुन्द प्रसाद नेउपाने, दान हिरा तुलाधर कंसाकार, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिजाल, लालकाजी गुरूङ र मीना गुरूङ रहेका छन्।
5: सिटी प्रोपर्टीज नवौ नेपाल घर जग्गा तथा निर्माण प्रदर्शनी 2083 आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा प्रदर्शनी यही असोजे 1 गतेदेखि 4 गतेसम्म काठमाडौँको भ्रिगुडी मण्डपको प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ।
4: शेयर कारोबार मापक नेप्से परिसूचक हिजो 13.85 अंकले घटेको छ। अस्ति बुधबार 15.43 अंकले घटेर 2545.40 अंकमा बन्द भएको नेप्से हिजो फेरि दोहोरो अंकले घटेको हो।
5: बाढ़ी पहिरोका कारण बैंक तथा वित्तीय संस्थाको धितो र ऋणीमा परेको प्रभावबारे तथ्याङ्क संकलन भइरहेको छ। नेपाल राष्ट्र बैंकले त्यस्तो तथ्याङ्क संकलन गर्दै रहेको राष्ट्र बैंकका सहप्रवक्ता सुधा श्रेष्ठले जानकारी दिनुभयो। बाबु कमाउने छोरो उडाउने
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा 7.25 खर्ब आवश्यक। भोटेकोशी विपदलाई विश्व मञ्चमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव।
4: सत्तारूढ़ सांसदहरूबाटै सरकारको आलोचना। कार्यशैली सच्याउन ध्यानाकर्षण। प्रसूति सेवा निशुल्क भनिए पनि कतिपय महिलाहरू सड़कमै बच्चा जन्माउन विवश।
5: भोटेकोशीको बाढ़ीबाट पशुधनमा ठूलो क्षति। संक्रामक रोग र महामारीको जोखिम। मरेका पशु पंक्षीको बेलैमा उचित व्यवस्थापन गर्न विज्ञको सुझाव।
4: उथी विद्रोहीले यमनको रणनीतिक मुखा शहर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल। लाल सागरबाट हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा जोखिम।
5: र एनबीएलमा काठमाडौँले खप्तडलाई हरायो। प्लेअफमा आज कर्णालीसँग खेल्ने।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। ग्यास अभाव र उद्योग मन्त्रालयमा भएको फेरबदलको विषयमा यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे रित्तो सिलिण्डर लाइनमा राखेर त्यही सिलिण्डरमा अडेस लगाई टुक्रुक्क बसेर झोक्राउँदै मोबाइल हेरिरहेका छन्। अनि मोबाइलमा खबर देखेर उनी भन्दैछन्, टाइट ग्यास आयो कि भनेको त राजीनामा पो रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्याङ्जामा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13 195 र 98467 15 368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
3: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98560878302 र 98460878302।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
7: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560338398 र 98465 10950।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk in Department Bhavan Sangai Mobile 9856-32493 ra 9856-38073.
2: दुलेगौडा सिर्जना तो बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0625414321,
3: मोबाइल 9865678634 र 9701710790।
4: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115। ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा बन्केवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9864078528 र 9908216142।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0658414142, 9856231128, 9462614726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
9: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ
11: डाक्टर दिनेश श्रेष्ठ
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
14: मैले सबै कुरा बारेको छु, खाना राम्रो गरेको छु, तापनि मेरो कोलेस्ट्रोल बढेको छ। मेडिसिन मैले खाइराखेको छु कोलेस्ट्रोल वा ट्राइग्लिसराइडको, यो मेडिसिन मैले बन्द गर्न सक्छु कि सक्दिनँ? खानाले मात्र कोलेस्ट्रोल ट्राइग्लिसराइडलाई म नियन्त्रण गर्न सक्छु कि सक्दिनँ र के गर्ने, के खाने नखाने बारेमा, मेडिसिन कुन बेला खाने भने साइड इफेक्ट हुन्छ कि हुँदैन, कोलेस्ट्रोलको औषधि खाइरहेछु भने कति चाँडो चाँडो चेक गर्ने, जनावरबाट आएको र वनस्पतिबाट आएको, तपाईँ खाना घरमा खानुहुन्छ कि घर बाहिर खानुहुन्छ? नमस्कार। अधिकांश नेपाली व्यस्कलाई र विशेष गरेर शहरी क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई जसले घर बाहिर कुनै एक टाइमको खाना खानुहुन्छ, मांसाहारी हुनुहुन्छ, तनावपूर्ण काम छ, जीवनशैली छ, मोटोपना छ आदि समस्याहरू छ भने कोलेस्ट्रोल र वा ट्राइग्लिसराइडको समस्या अवश्य नै देखिन्छ। हामीले एउटा अध्ययन गर्दा 10 वर्ष अगाडि झण्डै 90% व्यस्क युवाहरूमा, बाहिरबाट नर्मल देखिने युवाहरूमा कोलेस्ट्रोलको ट्राइग्लिसराइडको समस्या थियो, जसलाई हामी डिसलिपिडेमिया भन्छौँ। सो आजको यो विषय एकदमै महत्वपूर्ण छ, धेरैलाई काम लाग्ने विषय हो र आज चाहिँ यो भिडियो चाहिँ पूरा सुन्नुभयो भने तपाईँले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्न मात्रै यसले मदत गर्दैन कि यसले तपाईँको पैसा पनि जोगाउनेछ र तपाईँलाई यो ज्ञान भयो भने तपाईँ अरूलाई पनि हेल्प गर्न सक्नुहुन्छ, गाइड गर्न सक्नुहुन्छ। प्राय के देखिन्छ भने मलाई त यो समस्या छैन, म यो भिडियो किन हेरौँ भनेर हुन्छ, तर तपाईँको तपाईँलाई नभएर घर परिवारमा हुन सक्छ। सामान्य ज्ञान बढाउन जरुरी छ स्वास्थ्यको बारेमा, अलिकति यसको लागि समय खर्चिन चाहिँ महत्वपूर्ण हुन्छ र आज म यो भिडियोमा 5 वटा महत्वपूर्ण प्रश्नहरूको उत्तर दिँदैछु, जुन प्रश्न अधिकांश दर्शक बिरामीहरू स्वस्थ र अस्वस्थ सबैको दिमागमा हुन्छ, यो भ्रमहरू हुन्, कन्फ्युजन हुन् कोलेस्ट्रोल र ट्राइग्लिसराइडको बारेमा। आज म यसको क्लियर गर्दैछु र मेरो यो पोडकास्ट च्यानल तपाईँ अहिलेसम्म लाइक गर्नुभएको छैन भने कृपया लाइक गरिदिनुहोला, सब्सक्राइब गरिदिनुहोला। पहिलो प्रश्न छ कि मैले सबै कुरा बारेको छु, खाना राम्रो गरेको छु, तापनि मेरो कोलेस्ट्रोल बढेको छ या ट्राइग्लिसराइड बढेको छ भन्नुहुन्छ धेरैले। यसको उत्तर के हो भने कोलेस्ट्रोल र ट्राइग्लिसराइडको समस्या हाम्रो वंशानुगत पनि हुन्छ, भित्री कारणले पनि हुन्छ, तनावले पनि हुन्छ, एक्सर्साइजको कमीले पनि हुन्छ, खालि खाना नमिलेर मात्र होइन। खाना एउटा धेरै नै महत्वपूर्ण पक्ष हो तर खाना सबै कुरा होइन, यो कुरा बुझ्नुपर्छ। त्यसैले हामी प्र्याक्टिसमा के देख्छौँ, कोही व्यक्ति दुध खान्छ, मासु खान्छ, घर बाहिर पनि खाएको देख्छौँ तर उनीहरूको कोलेस्ट्रोल ट्राइग्लिसराइड नर्मल हुन्छ र कोही व्यक्ति शाकाहारी छ, एकदम खानामा ध्यान दिएको छ, तापनि उसको बढेको हुन्छ। त्यसैले यो खानाभन्दा बाहिरी पक्षहरू पनि महत्वपूर्ण हुने रहेछ, पुरै भिडियो हेर्नुभयो भने अरू पनि क्लियर हुन्छ यसको बारेमा। दोस्रो कुरा कि मेडिसिन मैले खाइराखेको छु कोलेस्ट्रोल वा ट्राइग्लिसराइडको, यो मेडिसिन मैले बन्द गर्न सक्छु कि सक्दिनँ भन्ने धेरैको प्रश्न हुन्छ। कोलेस्ट्रोल र ट्राइग्लिसराइडको समस्या यदि तपाईँको जीवनशैलीले गर्दा भएको हो, तपाईँ मदिरा खाएर, चुरोट खाएर, मोटोपनाले गर्दा, बाहिर धेरै खाएर, मासु धेरै खाएर, दुध घिउहरू मिल्क प्रोडक्ट्स धेरै खाएर यदि भएको हो भने, त्यो कुरालाई नियन्त्रण गर्नुभयो भने तपाईँको यो भ्यालुहरू घट्छ र तपाईँ औषधि चाहिँ बिस्तारै घटाएर चिकित्सकको सल्लाह अनुसार तपाईँ बन्द गर्न सक्नुहुन्छ। सो यो पर्मानेन्ट हुँदैन। कुन कुन अवस्थामा पर्मानेन्ट हुन्छ त्यो म भन्नेवाला छु। तर कोलेस्ट्रोलको औषधि एक लाइनमा भन्ने हो भने टुटाउन मिल्छ र टुटाउन सक्नुपर्छ। हामी जतिजनाले खाइरह हुन्छौँ औषधि हो, चक्दो हामीले टुटाउन सक्नुपर्छ जीवनशैलीलाई बेटर गरेर। अब अर्को प्रश्न छ कि खानाले मात्र कोलेस्ट्रोल ट्राइग्लिसराइडलाई म नियन्त्रण गर्न सक्छु कि सक्दिनँ र के गर्ने के खाने नखाने बारेमा। त्यसैले म आज धेरै पटक बोलेको छु यसको बारेमा कि के खाने नखाने खानाको नाम, तर आज म नाम भन्दिनँ। म नलेज इन्क्रिज गर्ने हिसाबले कन्सेप्ट तपाईँलाई सोचलाई परिवर्तन होस् र तपाईँ स्वयंले निर्णय लिन सक्नुहुन्छ भने चारवटा महत्वपूर्ण कुराहरू यहाँ राख्न गइराखेको छु। तपाईँ डाइटले यदि कोलेस्ट्रोल ट्राइग्लिसराइडलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने तपाईँ खानालाई दुई भागमा छुट्याउनुहोस्, जनावरबाट आएको र वनस्पतिबाट आएको। सो जनावरबाट आउने जति पनि खानेकुराहरू छ अधिकांश जसले कोलेस्ट्रोल ट्राइग्लिसराइड बढाउँछ, त्यसमा चाहिँ अण्डाको सेतो भाग पर्दैन र माछालाई उमालेर खायो भने माछा पर्दैन, तर बाँकी सबै एनिमल प्रोडक्ट्सहरूले कोलेस्ट्रोल र ट्राइग्लिसराइड बढाउने सम्भावना हुन्छ। एउटा यसरी हामी डिभाइड गरौँ। दोस्रो के बुझौँ भने तपाईँ खाना घरमा खानुहुन्छ कि घर बाहिर खानुहुन्छ। यदि घर बाहिरको खाना खानुभयो भने तपाईँ जस्तो खाना खानुहोस् कोलेस्ट्रोल ट्राइग्लिसराइड बढ्ने सम्भावना विभिन्न कारणले मैले पहिला चर्चा गरेछु बढ्ने सम्भावना बढी हुन्छ। सो यसरी छुट्याउनुहोस्। घरभित्र यदि खानुहुन्छ घरकै खाना खानुहुन्छ भने तपाईँको सुरक्षित हुन्छ। अब तेस्रो चाहिँ के हुन्छ भने तपाईँ प्राकृतिक खानेकुरा खानुहुन्छ या प्रशोधित खानेकुरा खानुहुन्छ। जस्तै तपाईँ रोटी दाल खानुभयो या बिस्कुट ब्रेड खानुभयो, बिस्कुट ब्रेड प्रशोधित भयो, रोटी दाल चाहिँ प्राकृतिक भयो। सो तपाईँको अनाजलाई वा खानेकुरालाई कति प्रशोधित गरिएको छ। जस्तै मांसाहारी खानेकुराकै यदि हामी कुरा गर्छौँ भने त्यसमा प्रशोधित गरेको मासु खानुभयो कि तपाईँ प्राकृतिक बजारबाट किनेर ल्याएको ताजा खानुभयो, यसले चाहिँ फरक पार्छ कि तपाईँ फ्रिजमा लामो समयदेखि राखेको विभिन्न रसायनहरू मिसाइएको खानेकुरा खानुहुन्छ कि। सो यो रिफाइन्ड र प्रोसेसमा डिफरेन्स हेर्नु सक्नुपर्छ। र अर्को कुरा छ कि तपाईँले खाना जुन खानुभयो त्यसलाई कति फ्राई गर्नुभएको छ कि फ्राई भएको छैन, उमालेको छ, उसिनेको छ, अरू तरिकाले पकाइएको छ कि त्यसलाई तेलमा राखेर हिटमा भुटेर लामो समयसम्म पकाइएको छ। यदि यो चारवटा कुरालाई सँगै यदि हामी राखिदियौँ भने हामी प्लान्टबाट आएको कुरा प्राकृतिक रूपमा फ्राई नगरिकन घरमै खायौँ भने यो चारवटैको समरी मैले भने तपाईँको कोलेस्ट्रोल ट्राइग्लिसराइड बढ्ने सम्भावना निकै कम हुन्छ। यदि यसपछि पनि बढिरहेछ भने तपाईँ बुझ्नुहोस् कि तपाईँको अरू केही कारण होला कि व्यायाममा कमी छ या तपाईँको वंशानुगत केही छ या तपाईँको शरीरमा केही इन्जाइमेटिक प्रब्लमहरू छ, इन्जाइम हार्मोनको लेभलमा मेटाबोलिजमको लेभलमा जसले कोलेस्ट्रोल ट्राइग्लिसराइडलाई बढाइरहेछ, त्यस्तो अवस्थामा कि तनावले हुनसक्छ, चुरोट मदिराले हुनसक्छ, त्यस्तोमा हामी औषधिको कुरा गर्नुपर्छ। अब मेडिसिन कुन बेला खाने भने प्रश्न धेरैले कस्तो गर्नुहुन्छ भने मेडिसिनबाट टाढा बस्न चाहनुहुन्छ, त्यो एक हिसाबले ठिक पनि हो। तर यति धेरै टाढा नबस्नुहोस् कि कोलेस्ट्रोलको औषधि नखाएर कोलेस्ट्रोल बढेर मुटुमा ब्लकेज भइहालोस् या स्ट्रोक भइहालोस्, यस्तो दुर्घटना नहोस्। त्यसैले औषधि समयमै आवश्यक केसमा खान पनि जरुरी छ। र यो कुन अवस्थामा हुन्छ भने जब तपाईँले जीवनशैलीले, अघि जुन मैले पोइन्ट्सहरू भने, जीवनशैलीले तपाईँ नियन्त्रण गर्न सक्नु भएन अनि खानुहुन्न, तर प्रायः सबैले यसले यो कुरालाई दुरुपयोग गर्नुहुन्छ कि वा आज कोलेस्ट्रोल तपाईँको बढ्यो, तपाईँले औषधि खानु भएन, जीवनशैली सुधार गर्नुभयो, कोलेस्ट्रोल नर्मल आयो, फेरि केही समयपछि तपाईँको जीवनशैली पहिला जस्तो भएन र फेरि कोलेस्ट्रोल ट्राइग्लिसराइड बढ्यो, अब फेरि तपाईँ भन्नुहुन्छ म जीवनशैली सुधार गर्छु। सो यो प्रक्रिया तपाईँ महिनौं वर्षौं चलाउनुहुन्छ, दशकौं चलाउने पेसेन्टहरू पनि छन् कि तपाईँ केही दिन तपाईँ नर्मल गर्नुहुन्छ, केही दिन बढाएर राख्नुहुन्छ, जति दिनसम्म तपाईँको कोलेस्ट्रोल ट्राइग्लिसराइड रगतमा बढेको छ, जति दिन, जति घण्टा, जति मिनट सेकेन्ड, त्यति बेलासम्म तपाईँको असर भइराखेको हुन्छ, हामीले यसरी बुझ्नुपर्छ। सो दुई वर्ष बढेको थियो र एक वर्ष नर्मल छ भने त्यो बढेको दुई वर्षले तपाईँलाई असर गर्छ, त्यो दुई वर्ष डेजमा काउन्ट गर्नु पर्यो। तर धेरै बिरामीले कस्तो बुझ्नुहुन्छ भने पाँच वर्षदेखि हाई रहेछ, वा चेक गरेका थिएन, आज देखा पर्यो, अर्को तीन महिनापछि नर्मल गर्दै अब म ठिक भयो भने यो ठूलो भ्रम रहेछ, त्यस्तो हुँदैन। त्यसैले तीन महिनामा तपाईँ पर्मानेन्टली त्यसलाई घटाउन सक्नु भएन आफ्नो जीवनशैलीले, औषधि खानु राम्रो त्यसमा बाँधिन्छ। अब कुनै कुनै कन्डिसनमा तपाईँको कोलेस्ट्रोल सामान्य भए पनि नर्मल भए पनि औषधि खानुपर्छ। औषधि विज्ञानको आधारमा के प्रमाण देखाएको छ भने यस्तो अवस्थामा औषधि खानु, नर्मल कोलेस्ट्रोलमा पनि औषधि खानु तपाईँलाई हार्ट एट्याक र प्यारालाइसिसबाट जोगाउँछ। खानु भएन भने त्यसमा नर्मल भएर पनि जोखिम हुन्छ। यो एकदम इम्पोर्टेन्ट जानकारी हो, तपाईँ सम्झिनु होला यो कुरालाई। विशेष गरेर डायबिटिजको बिरामीमा तपाईँको कोलेस्ट्रोल नर्मल छ तर कोलेस्ट्रोलको औषधि चाहिन्छ तपाईँलाई। त्यो 40 वर्ष कटेको यदि कोही व्यक्ति छ भने, केही समयदेखि डायबिटिज छ भने उसलाई कोलेस्ट्रोलको औषधि अनिवार्य छ। यस्ता पेसेन्टहरू पनि छन् कि कोलेस्ट्रोलको औषधि खानु पर्यो डायबिटिजमा, तर सुगरको औषधि उसले जीवनशैलीलाई सुधार गरेर अलिक कुर्न सक्छन्। यस्तो केसहरू पनि हामी देख्छौँ। यदि कसैलाई हार्ट एट्याक भएको छ, मुटुमा ब्लकेज प्रमाणित भएको छ, स्टेन्ट हालेको छ, बाइपास गरेको छ भने, स्ट्रोक भएको छ भने, उनीहरूले हाई डोज औषधि खानुपर्छ। तपाईँको कोलेस्ट्रोल कम भए पनि, जति कम भए पनि औषधि चाहिँ त्यही मात्रामा खाइराख्नुपर्छ जबसम्म यसले साइड इफेक्ट गर्दैन। साइड इफेक्टको कुरा पनि म गर्छु। र कोही व्यक्तिलाई वंशानुगत रहेछ कोलेस्ट्रोल, जिनेटिक रिस्क पनि रहेछ परिवारमा, उनीहरूलाई कोलेस्ट्रोलको औषधि भ्यालु कम नर्मल भए पनि खानुपर्छ। र यदि तपाईँको ओभरअल हाई रिस्क रहेछ, जस्तै चुरोट खानुहुन्छ, फ्यामिली हिस्ट्री छ, अलिअलि सुगर बढेको छ, बिपी बढेको छ भने, यस्तो व्यक्तिलाई कोलेस्ट्रोल सामान्य हुँदाखेरि पनि, अलि अप्पर रेन्जमा हुँदाखेरि पनि कोलेस्ट्रोलको औषधि खानुपर्ने देखाउँछ। अब अर्को प्रश्न लिउँ कि साइड इफेक्ट्स हुन्छ कि हुँदैन कोलेस्ट्रोलको औषधिको। हो, कोलेस्ट्रोलको औषधिको साइड इफेक्ट्स हुन्छ। जति हाई डोज खानुहुन्छ त्यति बढी साइड इफेक्टको सम्भावना हुन्छ। र दुईवटा ग्रुपको, कोलेस्ट्रोल र ट्राइग्लिसराइडको औषधि सँगै खानुभयो भने साइड इफेक्टको सम्भावना एकदम धेरै हुन्छ। तर साइड इफेक्ट गर्छ भनेर नखाने होइन, साइड इफेक्टलाई कसरी रोकथाम गर्ने, कसरी प्रिभेन्ट गर्ने, कसरी हुन नदिने, भयो भने त्यसलाई कसरी म्यानेज गर्ने, त्यो महत्वपूर्ण कुरा हुन्छ। तर साइड इफेक्टको डरले हामी औषधि नलेख्ने चाहिँ हुँदैन, नखाने हुँदैन। तर तपाईँले म्यान्डेटरी खानुपर्ने जुन अघि मैले भने रहेछ भने तपाईँले त खानै पर्यो। र यदि तपाईँ जीवनशैलीले सुधार गर्न सक्नुभयो भने त साइड इफेक्टको झन्झट भएन। र बाँकी जिम्मेवारी तपाईँको चिकित्सकको हुन्छ कि साइड इफेक्टलाई कसरी मिनिमाइज गर्ने, म्यानेज गर्ने। अन्तिम प्रश्न म यहाँ के राख्न चाहन्छु, जुन प्राय बिरामीहरूको प्रश्न हुन्छ कि कोलेस्ट्रोलको औषधि खाइरहेछु भने कति चाँडो चाँडो चेक गर्ने, या मैले अहिलेसम्म कोलेस्ट्रोल चेक नै गरेको छैन भने मैले कति दिनको फरकमा चेक गर्ने, इत्यादि कुरा। एकचोटि कोलेस्ट्रोल बढेको छ भने तपाईँ 1.5-3 महिनामा फेरि त्यसलाई रिपिट गरेर हेर्नुपर्छ कि तपाईँले आफ्नो जीवनशैलीले नियन्त्रण गर्नुभयो कि भएन। या औषधि खानु भएको छ भने पनि 2-3 महिनाको फरकमा हेर्न सक्नुपर्छ कि यो मैले औषधि खाँदा कति घट्यो। कोही व्यक्तिलाई धेरै घट्छ भने डोज घटाउन मिल्यो, कोही व्यक्तिको थोरै घट्यो, राम्रो घटेन भने डोज थप्नु पर्यो, किनभने त्यही औषधि फरक फरक व्यक्तिमा फरक फरक असर देखाउन सक्छ। त्यसैले तपाईँ कोलेस्ट्रोलको औषधि खानुहुन्छ या खानु भएको छैन, तपाईँ वाच मात्रै गरिरहनु भएको छ, जीवनशैलीले सुधार गर्न खोज्नु भएको छ भने एभरेज टाइम भनेको 3-6 महिना हो। त्यो 3-6 महिनाको फरकमा तपाईँले चेक गर्नुपर्छ। र यदि तपाईँ कोलेस्ट्रोलको औषधि खानु भएको छ भने यसको साइड इफेक्ट हेर्ने टेस्ट पनि हुन्छ, जसलाई हामी सिपिके भन्छौँ। त्यो सिपिके टेस्ट पनि गरेर टाइम टाइममा हेर्न सकिन्छ कि तपाईँलाई लक्षण नभए पनि त्यसले देखाउन सक्छ कि तपाईँलाई कोलेस्ट्रोलको औषधिको साइड इफेक्ट छ कि छैन। समग्र रूपमा भन्दाखेरि यदि हामी कोलेस्ट्रोल ट्राइग्लिसराइडलाई सक्दो चाहिँ डाइटले कन्ट्रोल गर्न सक्नुपर्छ, 2-3 महिना हेर्ने, कन्ट्रोल गर्न सक्नुभयो सधैँको लागि औषधि नखानुस् त्यो नै बेस्ट हो। तर यदि सक्नु भएन भने तपाईँ चिकित्सकको परामर्श अनुसार सानो मात्राको भए पनि एउटा चाहिँ औषधि चाहिँ खानुपर्छ। र म्यान्डेटरी खानुपर्ने केस जुन मैले लिस्ट अघि भने, यदि त्यो रहेछ भने तपाईँ औषधि चाहिँ लामो समयसम्म नबिराइकन नटुटाइकन खानुपर्छ। यसमा तपाईँलाई कस्तो लाग्यो, केही आफ्नो व्यक्तिगत स्वास्थ्य समस्या छ भने हेर्नुहोला, र भिडियो चाहिँ अरू साथीहरूसँग पनि सेयर गर्नुहोला। धन्यवाद।
15: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
16: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
16: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
17: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
16: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
17: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
16: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
17: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
16: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635939।
18: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
16: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
18: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
16: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
18: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
16: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
18: हामीले खोजे जस्तो क्वालिटीको सामान सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।

0: थाहा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
0: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841616220।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460692646।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल, फोन 9855324775 र 9801132475।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
11: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
11: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
4: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
11: द्वितीय पुरस्कार रु 15,000,
4: तृतीय पुरस्कार रु 10,000,
11: सान्त्वना पुरस्कार रु 5,000।
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
11: द्वितीय पुरस्कार 5,000
4: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
4: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9855331937,
11: सुरेन्द्र श्रेष्ठ 9855336136,
4: रविन्द्र राज पौडेल 9855062888।
12: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
1: धोरबारा हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
3: नमस्कार बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ समाचार अब विस्तारमा सुन्नुहोस् संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दैछ दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर सोरेन बाग्लेले कर्मचारी संजय कोष 10 संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ त्यस्तै आज विभिन्न 6 समितिको बैठक पनि बस्दैछ प्रत्येक वर्ष भाद्र कृष्ण औसीका दिन मनाइने कुसे औसी पर्व शुक्रबार बैदान सनातन धर्मावलम्बीहरूले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राएर मनाउँदैछन् देवकार्य र पितृकार्यका कार्यमा प्रयोग हुने कुश यस दिन ब्राह्मणहरूले विधिपूर्वक पूजा गरी छेदन गरेर घर घरमा पुर्याउने प्रचलन रहेको छ घरमा कुश राख्दा परिवारमा सुख शान्ति र कल्याण हुने धार्मिक विश्वास रहिआएको हो कुसे औसीको दिन छोराछोरीले आफ्ना बुबालाई मिठा परिकार खुवाएर सम्मान गर्ने चलन समेत रहेको छ त्यसैले यस दिन बाबुको मुख हेर्ने दिन र पितृ दिवस पनि भनिन्छ बाबु दिवंगत भइसकेकाहरूले भने काठमाडौँको गोकर्णेश्वर उत्तर गया प्रीति तीर्थमा पुगेर दिवंगत पिताका नाममा तर्पण श्राद्ध र सिधा दान गर्ने गर्दछन् रसुवाको बेत्रावतीमा पनि यस्तै धार्मिक गतिविधि हुने गर्दछ तर यस वर्ष भने भोटेकुस्तीको बाढ़ीले तहस नहस परेकाले बेत्रावतीमा कुनै चहल पहल छैन कुसे औंसीको अवसरमा शुक्रबार गोकर्णमा विशेष मेला समेत लागेको छ आजको यस दिन थोरै दान गरे पनि हजारौं गुण बढ़ी फल पाइने भएकाले पुण्य पर्वका रूपमा समेत लिइन्छ यही भदौ 10 रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङ र हेडवर्क्समा फँसेकाहरूको खोजी भइरहेको छ नेपाल सुरक्षाकर्मी सहित भारत चीन दक्षिण कोरिया सहितका देशबाट आएका विज्ञहरू खोजीमा सक्रिय छन् माथिल्लो त्रिशुली 1 चिलिमे त्रिशुली 3B र लाङटाङ खुला जलविद्युत आयोजनाबाट सम्पर्कविहीन भएकाहरूको खोजी जारी भइरहेको हो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार हिजो माथिल्लो त्रिशुली 1 थप 1 शव फेला परेको छ यस्तै चिलिमे जलविद्युत केन्द्रको सुरुङ भित्र केही ग्याप देखिएको र आवाज दिँदा इको आएको उद्धार टोलीले जनाएको छ त्रिशुली 3B जलविद्युत आयोजनाको आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन गर्दा अहिलेसम्म केही फेला पर्न नसकेको इपानले जानकारी दिएको छ भुटेकोशी बाढ़ीले 11 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ भने अझै 900 भन्दा धेरै सम्पर्क भइन्छन् रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 आएको भीषण हिमबाढ़ीका कारण उत्पादन क्षेत्रमा 1,50,37,29,00,000 रूपियाँ बराबरको क्षति भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्पादन क्षेत्रमा परेको क्षतिको पुनरुत्थानका लागि 50,77,35,00,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ जसमध्ये आर्थिक गतिविधि र जीवनयापनमा सबैभन्दा बढ़ी 97% असर पुगेको छ यसैगरी पशुधनमा 0.96%, कृषिमा 0.73% र बैंकिङ क्षेत्रमा 0.61% असर पुगेको छ कृषि क्षेत्रमा 1,806 हेक्टरमा रहेको बाली नोक्सान भएको छ जसमध्ये सिंचाइयोग्य जमिन 6,97.05 हेक्टर क्षेत्रफल छ। कृषि क्षेत्रमा 1,09,30,00,000 रूपियाँको क्षति भएको छ। यसको पुनरुत्थानका लागि 1,42,00,00,000 रूपियाँ लाग्ने अनुमान छ। प्राधिकरणका अनुसार माछा पालन व्यवसायमा पनि असर परेको छ। माछा पालन क्षेत्रमा कुल 71,00,00,000 रूपियाँको क्षति पुगेको छ, जसमा पशुपालन कुखुरा पालन बढ़ी प्रभावित भएको छ। यो क्षेत्रको पुनरुत्थानका लागि 1,73,00,00,000 रूपियाँ लाग्ने अनुमान छ। बाढ़ीका कारण बैंकमा 17 शाखा कार्यालय प्रभावित भएका छन्। यसको पुनरुत्थानका लागि 1,08,00,00,000 रूपियाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ। आर्थिक गतिविधि र जीवन निर्वाहका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण 8,800 व्यवसाय प्रभावित भएका छन्। यो क्षेत्रले 1,06,19,00,000 क्षति बेहोरेको छ भने यसको पुनरुत्थानका लागि 45,45,00,000 रूपियाँ लाग्ने अनुमान रहेको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिलीराज भट्ट समक्ष प्रदेश लोकसेवा आयोग गण्डकीको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगले गत आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम कार्यवाही र प्रगति समेटिएको छैटौं वार्षिक प्रतिवेदन आयोगका उपाध्यक्ष विष्णु प्रसाद नेपालले हिजो प्रदेश प्रमुख समक्ष पेश गर्नुभएको हो। प्रतिवेदन ग्रहणपछि प्रदेश प्रमुख भट्ट प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना छनौट र सिफारिशको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेमा आयोगलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। प्रदेश लोक सेवा आयोग ऐन 2076 दफा 50 बमोजिम निर्दिष्ट समय सीमाभित्र नै आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन तयार गरी पेश गरेको हो। भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट क्षतिग्रस्त सड़क तथा पुल पुननिर्माणका क्रममा नुवाकोट 5 देवीघाट स्थित तादी खोलामा नेपाली सेनाले अस्थायी मोटरेबल पुल जडान गरी सड़क सञ्चालनमा ल्याएको छ। नेपाली सेनाले 57.9 मिटर लम्बाई 5.5 मिटर चौड़ाई र अधिकतम 60 टन भार वाहन क्षमता भएको एडभान्स मोडुलर प्यानेल ब्रिज एको ब्रिज जडान गरेको हो। पुल सञ्चालनमा आएपछि नुवाकोट तथा आसपासका क्षेत्रमा नागरिकको आवाजावत सहज हुनुका साथै सवारी साधन सञ्चालनमा समेत सुविधा पुगेको छ। साथै बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न थप सहज हुने अपेक्षा गरिएको छ। बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्स्थापना तथा प्रभावित क्षेत्रमा यातायात सेवा सुचारू गर्न नेपाली सेनाले निरन्तर काम गरिरहेको जनाएको छ। नेपाल मगर संघ भिमाद इकाई नम्बर 6 का मगर समाजद्वारा भोटेकोशी बाढ़ी पीड़ितका लागि रू 52,625 सहयोग गरेको छ। समाज अन्तर्गत नयाँ रोड क्याम्पस रोड तथा रत्नचोक क्षेत्रका 46 घरधुरीले भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रू 52,625 आर्थिक सहयोग गरेका छन्। मगर समाजका अध्यक्ष केशव बहादुर थापाको नेतृत्व तथा कार्यसमितिको पहलमा उक्त रकम संकलन गरी राहत कोषमा प्रदान गरिएको हो। सहयोगपछि अध्यक्ष थापा तथा कार्यसमितिले विपदको समयमा मानवीय सहयोगमा हातेमालो गर्ने सम्पूर्ण 46 घरधुरीप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। हालै नेपालमा आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि तनहुँ समाज युकेले रू 10,01,95 रूपियाँ सहयोग गरेको छ। समाजले संकलन गरेको उक्त रकम बराबरको चेक समाजकी उपाध्यक्ष निर्मला थापाले संघीय अर्थमन्त्री सोडिङ वागले मार्फत हस्तान्तरण गर्नुभएको समाजका महासचिव महेन्द्र आले जानकारी दिनुभएको छ। चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वागले विपदको समयमा आर्थिक सहयोग प्रदान गर्ने तनहु समाज युकेका सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको हो। समाजका अध्यक्ष सन्त गुरूङले मातृभूमि नेपाल अप्ठ्यारोमा परेको समयमा सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा दाताहरूप्रति आभार व्यक्त गर्नुभएको छ। यसैबीच तनहु समाज युके परिवारले बाढ़ी पहिरोमा परि ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै विस्थापित तथा प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरेका छन्। भिमान नगरपालिका 3 स्थित बाल शैक्षणिक माध्यमिक विद्यालयमा रूम टू रीडको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लबको व्यवस्थापनमा सञ्चालित बालिका शिक्षा तथा लैंगिक समानता कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ। भिमान नगरपालिका रूम टू रीड तथा सूर्योदय क्लबका प्रतिनिधिहरूको सहभागितामा भएको अनुगमनका क्रममा कक्षा 7 का विद्यार्थीहरूलाई कार्यक्रम अन्तर्गत सञ्चालन हुने सिकाई तथा गतिविधिबारे जानकारी लिएको थियो। सो क्रममा फोकल शिक्षिका अञ्जना सुनारले विद्यार्थीहरू विद्यार्थीहरूलाई दृढ संचार विषयमा सहजीकरण गराउनु भएको थियो। अनुगमनका क्रममा विद्यार्थीहरूले कार्यक्रम मार्फत अनुशासन, सकारात्मक व्यवहार तथा दैनिक जीवनमा उपयोगी विभिन्न जीवन उपयोगी सिपहरू सिकिरहेको बताउनु भएको थियो। अन्तर्क्रियाका क्रममा विद्यार्थीहरूले विद्यालयमा जिप्सन, पंखा, खेल मैदान व्यवस्थापन लगायत विद्यालयको शैक्षिक तथा भौतिक वातावरणसँग सम्बन्धित विषयहरू पनि प्रस्तुत गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भीमा नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, प्रमुख प्रशासकीय अधिकृत शोभा खर पोखरेल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्दीप पौडेल, सामाजिक विकास शाखाका प्रतिनिधि गंगा भुजेल, रूम टू रेडका वरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक खड्ग बहादुर कुंवर, कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, भीमा तीनका वडा अध्यक्ष पद्मराज सेन, विद्यालयका प्रधानाध्यापक प्रवीण सुवेदी लगायतको सहभागिता रहेको थियो। विद्यार्थीहरूको स्थानीय तहको संरचना, कार्यप्रणाली, सेवा प्रवाह तथा स्थानीय सरकारका गतिविधिहरूबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले हाम्रो शुक्लागण्डकी विषय अन्तर्गत शुक्लागण्डकी नगरपालिका तीनमा रहेको अरण्यको सेकेण्डरी बोर्डिङ स्कूलमा अध्ययनरत कक्षा आठका विद्यार्थीहरूका लागि शुक्लागण्डकी नगरपालिका कार्यालयमा शैक्षिक अवलोकन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शुक्लागण्डकी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव नवराज चापागाई, प्रशासकीय अधिकृत बहादुर विकर, न्यायिक सहजकर्ता तथा अधिवक्ता चेतनारायण पौडेलले आफ्नो अनुभव सुनाउनु भएको थियो। संगालो आमा समूह शुक्लागण्डकी एक तनहुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 43,535 रूपियाँ सहयोग गरेको छ। रसुवाको भुटेको सिनदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सो रकम प्रदान गरिएको समूहले जनाएको छ। साथै समाजले हराएकाको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। यसैबीच शुक्लागण्डकी छ खैरेन्टारमा रहेको मार्गदर्शन आमा समूहले रसुवाको भोटेको सी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि 20,585 रूपियाँ सहयोग गरेको छ। समूहले राहत र पुनर्स्थापनाका लागि सरकारसँग एकबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। अहिले कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा संखुवासभामा 14 मिलिमिटर वर्षा मापन भएको छ। पूर्वी क्षेत्रको तुलनामा कर्णाली र सुदूरपश्चिममा निकै कम वर्षा भएको छ। गैराती लुम्बिनी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा गुल्मीमा 65.4 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ। काठमाडौँ उपत्यकामा पनि आज बिहान केही समय ठूलो वर्षा भए पनि अहिले वर्षाको मात्रा केही कम भएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा को सम्भावना छ। ठूलो वर्षा हुने क्षेत्रमा बाढ़ी पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हवस् त, यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
6: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईंलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
9: मोबाइल 9805535537।
11: मम्मी भोक लाग्यो, खाजा खाम न।
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
11: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
13: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
13: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
14: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
12: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
14: ए हो र, ल त ल।
15: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9855621692।
16: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
17: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
16: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
17: सेवा लिने क्रममा चाहिने जानकारी,
16: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
17: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
16: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
17: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524395 5524
18: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा। हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
19: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार फोन बजार।
18: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
20: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
18: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
20: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
18: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
19: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
21: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
22: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
23: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
22: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
18: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्लागण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806057731।
24: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083।
19: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
25: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
19: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
25: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
19: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
25: विस्तृत जानकारीका लागि सम्पर्क
22: 9846110432 र 9846113939।
19: आयोजक श्रीकृष्ण सृजनशील नेवाखला खैरनी चार।
26: १०३.८ अन्तर्मनको आवाज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
0: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
0: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
0: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
0: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
0: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौड़ा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9417007787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोनी लगाएर हो?
10: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
12: सूचना, यस तनहो सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनुमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3:00 to 4:00 डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्जर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
11: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0658143177, मोबाइल 9956044343।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: मैडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
13: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98066 81166, 98461 49304 र 98462 26743।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ के
0: हो र कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइ राख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: कहाँ जाने?
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9641161678 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसापानीका
1: बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँ

0: 98235352663। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
0: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
7: सम्पर्क संयोग कटेज एण्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235752763 र 98660715
8: र रामचन्द्र महत 98461-16878।
9: एक सय 103.8 अन्तर्मनको आवाज।
10: स्टुडियो टाइम अहिले बिहानको 8 बज्यो।
11: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
12: कहिले धरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँघर उकाली एनाले भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
13: कार्यक्रम लोक भाका
14: मात्र

हार्दिक नानो लोक सांगीतिक सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामी एसएमएस दोहोरीमा रमाउनेछौ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो चाहिँ टुक्का छाडिसकेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ चाहिँ लेखेर पठाउनु पर्ने हुन्छ। प्रतिजवाफ पठाउँदै गर्नुहोला। हजुरहरूले पठाउनु भएको प्रतिजवाफ कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिने नै छौं। कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु वनको काफल वनकै चरीलाई। हामीले टुक्कामा पनि यही भाका नै राखेका छौं। यही भाका सँगसँगै कार्यक्रमको शुरूआत गर्दैछु जसमा आवाज रहेको छ राजु परियार अनि बुमा कुमारी दुराको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, वनकोका फल वनकेछरीलाई निकै रमाइलो फाका रहेको थियो। कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला, र हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो चिटुक्का छाडिसकेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाब पठाउनु पर्ने हुन्छ। आफैले सृजना गरेर पनि प्रतिजवाब पठाउन सक्नुहुनेछ भने कमेन्ट पनि गर्न सक्नुहुनेछ। यदि कुनै साथीलाई सम्झन चाहनुहुन्छ भने पनि कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीलाई एकजना साथीले चाहिँ कमेन्ट गर्नुभएको छ। खड्का राजुजीले नमस्ते भन्नुभएको छ। नमस्ते राजुजी, धन्यवाद कमेन्टको लागि। अन्य साथीले पनि कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरीकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। एक्लो सिमल बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ सुनिता बुढा छेत्री अनि वसन्त थापाको। यो भाका सँगसँगै चाहिँ हामी छोटो पहिलो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुने नै छौं। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

सावित्री आदर के बाकी होली जैसे आदर

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
4: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
0: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
7: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
7: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
0: फोन नम्बर 0654143121,
7: मोबाइल 9865078634 र 9781107090।
8: होइन धुवामा के गरिराखेको छौ भने तिमी
9: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
8: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
9: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
8: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र त्यस्तो के हुन्छ र त्यहाँ?
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
12: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
11: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
12: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
13: हजुर, केही दिनको छोटो पहिलो व्यावसायिक विश्राम लगत्तै फेरि उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेर चाहिँ एसएमएस दोहोरीमा रमाइरहेका छौं र रहन्छौं। अबको 9 बजेसम्म हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो चाहिँ टुक्का छाडिसकेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ चाहिँ पठाउनु पर्ने हुन्छ, प्रतिजवाफ पठाउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। झ्यालैमा ऐना बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ भगवान भण्डारी अनि लक्ष्मी खड्काको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, झ्यालैमा ऐन बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो भगवान भण्डारी अनि लक्ष्मी खड्काको। निकै रमाइलो भाकालाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु, भगवान हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला। अहिलेको लागि भने ढिला नगरीकन अर्को भाकालाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। कन्या राशि बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ समीक्षा अधिकारी अनि बद्री पङ्गेनीको। र यो भाका सँगसँगै हामी फेरि पनि दोस्रो व्यावसायिक विश्रामा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुने नै छौं। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला अनि कमेन्ट पनि गर्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
1: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
4: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्पोस्ट लाइन, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
2: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
10: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
11: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
9: र 9868

0: 103.8 अन्तर्मन को आवाज।
1: हजुर, केही छिनको छोटो दोस्रो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ फेसबुक कमेन्टलाई एसएनएस दोहरीमा रमाइरहेका छौं। कार्यक्रमको अन्तिममा आइपुगेका छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म कमेन्ट गरेर साथ दिनुहुने र सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ एउटा तीज भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सरिता सुनारको आवाजमा रहेको लौरेले लैन के रे बुलको फाका जसमा आवाज रहेको छ सरिता सुनार अनि संगीत रहेको छ खेम सेन्चुरीको भने शब्द रहेको छ नेत्र अर्यालको। अहिलेको लागि भने यो फाका राख्दैछु र यो फाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही सुन्दै गर्नुहोला है ता।

0: 103 थोपलो 8
1: अंतर्मन को आवाज
2: कता हिँड्नु भो काका यति साह्रो हतार हिँदै
3: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
3: त्यसो भए कहाँ जाने त कान्छा
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
3: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
4: हजुर हामी कहाँ कुटानी
2: होइन कता हिँड्नु भो काका यति साह्रो हतार हिँदै
3: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
2: मलाई पनि काठ काट्ने मेसिन

0: वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
10: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
11: हेलो बा,
12: कति बन्यो घर? अनि ढलान भयो त?
13: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
12: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
14: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
14: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9091950630 र 9746780681।
15: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
16: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
15: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष चटाउनका लागि

0: 95 अर्ब 42 करोड खर्च लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्यांकन आरडीएनए प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनर्स्थापनाका लागि उक्त खर्च लाग्ने अनुमान रहेको उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद जोखिम न्यूनीकरण र समावेशी पुनर्स्थापनाका लागि उक्त रकम खर्च हुने आकलन छ। बाढ़ीका कारण 48 अर्ब 24 करोड़ बराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ। त्यसै गरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालीन 35 करोड़ र दीर्घकालका लागि 94,40,00,000 गरी 94,75,00,000 बराबर खर्च हुने अनुमान छ। त्यसमा जलमार्गमा रहेको भग्नावशेष हटाउने, नदी व्यवस्थापन तथा बस्ती संरक्षण, कमाण्ड क्षेत्र विकास, उच्च नदी किनारको कटान तथा पहिरो नियन्त्रण, सिंचाई प्रणाली पुनर्स्थापना तथा बहुविपद पूर्व सूचना प्रणाली लगायतको विकासका लागि उक्त खर्च लाग्ने देखिएको हो। प्रतिवेदनले समावेशी पुनर्स्थापनाका लागि तत्काल अर्थात 6 महिनाका लागि 15 करोड़ आवश्यक रहेको देखाएको छ। यो रकम असुरक्षित र सीमान्तकृत समुदाय, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य जोखिम रहेका समूहको आवश्यकता समेटेर पुनर्स्थापना तथा पुनर्निर्माण खर्च गरिनेछ। प्रतिवेदनले भवनको भग्नावशेष, ढुङ्गो माटो, बालुवा हटाउने काम 6 महिनाभित्र 31.1% पूरा गर्न सकिने उल्लेख गरेको छ। तत्कालको पुनरुत्थानका लागि पूर्वाधार क्षेत्रमा ₹67 अर्ब 42 करोड़ खर्च हुनेछ।
1: नुवाकोटको विदोर र बेलकोटगढ़ी नगरपालिका जोड्ने देवीगाड़ स्थित तादी खोलामा निर्माण गरिएको एक रूप ब्रिज पूर्ण रूपमा संचालनमा आएको छ। यही भदौ 10 गते भोटेको सी नदीमा आएको बाढ़ीले पुल बगाएपछि नेपाली सेनाको सेनाले जडान गरेको ब्रिज हिजो बेलुकीदेखि पूर्ण रूपमा संचालनमा आएको हो। हिजो बेलुकादेखि सबै खालका सवारी साधन संचालनमा ल्याइएको नेपाली सेनाले जनाएको छ। एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्न पुल नै बगेपछि नेपाली सेनाले 5 दिनमा नै 557.9 मिटर लम्बाईको एक रूप ब्रिज तयार पारेको हो। नेपाली सेनाका रथी रंजित थापाले नेपाली सेनाले दिनरात काम गरी 72 घण्टे कार्य अवधिमा नै बेली ब्रिजमा एक रूप ब्रिज तयार पारेको बताउनुभयो। नेपाली सेनाले प्राविधिक परीक्षण गरी पुल हस्तान्तरण गरेको हो। सेनाका अनुसार प्रमुख सेनानी करूण बहादुर थापाले एक्रो ब्रिज अमेरिकन प्रविधिमा आधारित गुणस्तरीय र धेरै भारवहन क्षमतामा रहेको बताउनुभयो। उहाँका अनुसार पुलको भारवहन क्षमता 60 टन छ।
0: नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे बस्ने कार्यदलका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा महासचिव शंकर पोखरेलले तयार पारेको पार्टी सुदृढ़ीकरण, रूपान्तरण र पुनर्जागरण सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा बादलले पुनर्लेखनसहित पेश गर्नुहुनेछ। एमाले निर्वाचनमा बेहोरेको हारको समीक्षा गर्न कार्यदल बनाएको थियो। उक्त कार्यदलले विभिन्न प्रदेश र विभागहरूबाट राय संकलन गरेपछि प्रतिवेदन लेखनको जिम्मा सदस्य सचिव समेत रहेका महासचिव पोखरेललाई दिएको थियो। तर पोखरेलले तयार पारेको प्रारम्भिक मसौदामा चुनावी पराजयको सम्पूर्ण दोष नेतृत्वमाथि थुपर्दै नेतृत्व हस्तान्तरण र पुनर्गठनको वकालत गरिएपछि ओली आक्रोशित बन्नुभएको थियो। ओलीले उक्त मसौदालाई अस्वीकृत गर्दै संयोजक बादललाई नै नेतृत्वको प्रतिरक्षा हुने गरी प्रतिवेदन पुनर्लेखन गर्न लगाउनु भएको हो। स्रोतका अनुसार नेतृत्व फेर्न दिइएको सुझावलाई पाखा लगाएर ओलीको भूमिकाबारे प्रतिरक्षा गरिएको छ। 11 औं राष्ट्रिय महाधिवेशनबाट करिब 75% मतसहित निर्वाचित अध्यक्षलाई एउटा निर्वाचनको पराजय देखाएर हटाउन खोज्नु जनादेश विपरीत हुने ठहर गरिएको छ। 39 पेजको प्रतिवेदनमा 70 वर्ष उमेरहत र 2 कार्यकाल आवश्यक नरहेको जिकिर गरिएको छ। चुनाव समीक्षा र पुनर्गठन सम्बन्धी छुट्टै प्रतिवेदन तयार पारिएको छ।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले कर्मचारी संचय कोष 10 औं संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै आज विभिन्न 6 वटा संसदीय समितिको पनि बैठक बस्दैछ।
0: आज कुस्याउसी अर्थात बाबुको मुख हेर्ने दिन मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइन्छ। शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ। यसै अवसरमा आज छोराछोरीले परम्परा अनुसार आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन्। आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले समेत चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण पिण्डदान र सिधादान गर्नेको घुइँचो लाग्छ। यसै गरी रसुवा र नुवाकोटको संगम स्थल बेत्रावतीमा पनि मेला लाग्ने गरेको थियो। यस वर्ष घोटेको सिबाडीका कारण बेत्रावती बजार तहस नहस भएको छ। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज कुश अमावस्या पर्व मनाइँदैछ। चन्द्रमासको भदौको औंसी तिथिका दिन यो पर्व मनाउने मैथिल परम्परा छ।
1: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1923 भाद्र कुशी औंसीका दिन जन्मेर विक्रम सम्बत 1953 भाद्र कुशी औंसीकै दिन 30 वर्षको उमेरमा निधन भएको थियो। मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका विभिन्न साहित्यिक संस्थाले कार्यक्रम गर्दैछन्। परिषदले दिउँसो 2 बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागेको अध्यक्ष रमा शर्माले जानकारी दिनुभयो।
0: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।
4: यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। चितुवनमा कारमा आग लागि हुँदा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 9 स्थित बसन्त चोक नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश 01/30/55/79 नम्बरको ईभी कारमा आग लागि भएको हो। कारभित्र नै रहेका एकजनाको जलेर मृत्यु भएको छ। दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाड़ीभित्र एकजना जलेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ले बताउनुभयो। उनको परिचय खुलेको छैन। आगलागीबाट गाड़ी पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। कारमा कसरी आगो लाग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको निप्रो पेत्रोस्क क्षेत्रमा पर्ने पाब्लोहराद शहरको एउटा सपिङ मलमा रूसी ड्रोन आक्रमण हुँदा 5 जनाको मृत्यु भएको छ भने अन्य 67 जना घाइते भएका छन्। युक्रेनका गृहमन्त्री इभान बिहिप्स्कीले दिनको समयमा भएको उक्त आक्रमणमा पसल तथा सवारी साधनहरू समेत क्षतिग्रस्त भएको बताउनु भएको छ। युक्रेन संचार माध्यमका अनुसार यसै साताको शुरूआतमा जापोरिजिया र सुमी शहरका थप 2 सपिङ मललाई पनि रूसी हवाई आक्रमणको निशाना बनाइएको थियो। रूसले बुधबार राति रिसोर्ट शहर सोचीमा युक्रेनले समुद्रबाट ड्रोन आक्रमण गरेको र त्यसमा 28 जना घाइते भएको जनाएको छ। रूसले युक्रेनी आक्रमणमा थप 3 जनाको मृत्यु भएको दावी पनि गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले 4.5 वर्षभन्दा बढ़ी समय अघि युक्रेनमाथि आक्रमण शुरू गरेपछि रूस र युक्रेनबीच पूर्ण युद्ध जारी छ। आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएका दूतहरूको नयाँ शान्ति पहलबाट तत्काल ठोस परिणाम आउने संकेत भने देखिएको छैन। ती दूतहरूले मस्कोमा पुटिन र किएवमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरेका थिए। यसैबीच कंगोमा विद्रोहीको कब्जामा रहेको बुकाबु शहरका 2 विद्यालयमा आगलागी हुँदा भागदौड़मा कम्तीमा 24 स्कूले बालबालिकाको मृत्यु भएको छ। आगलागीमा केही वयस्कको पनि मृत्यु भएको बताइएको छ। घनावस्ती रहेको कुदुतु क्षेत्रमा मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। घाइते तथा आगलागीबाट बचेकाहरूलाई नजिकैका अस्पतालमा लगिएको छ। घटनास्थलका भिडियोमा बालबालिकाहरू अस्पतालको भूइँमा पीड़ाले छटपटाइरहेको देखिन्छ। आगलागीमा करिब 300 घर पनि जलेर नष्ट भएका छन्।
1: अब खेल समाचार। यूईएफए च्याम्पियन्स लीगमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखले विजय शुरूआत गरेका छन्। दुई वर्षपछि च्याम्पियन्स लीगमा फर्किएको म्यान्चेस्टर युनाइटेडले अजरबैजानको साबाह एफसीलाई 4-0 पराजित गर्यो। ओल्ड ट्राफोर्डमा युनाइटेडले पहिलो हाफमै 3 गोल गरेको थियो। मार्टेउस कुनाले 27, ब्रुनो फर्नाण्डेसले 42 र बेन्जामिन सोसेस्कोले 45 मिनटमा गोल गरे। दोस्रो हाफमा लिसान्द्रो मार्टिनेजले अर्को गोल थप्दै टोलीको फराकिलो जित पक्का गरे। युनाइटेडले अब 13 अक्टोबरमा एथलेटिको मड्रिडसँग उसकै मैदानमा खेल्नेछ। उता बायर्न म्युनिखले नर्वेको बोदो ग्लिम्सलाई 5-0 हरायो। पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा बायर्नले 5 गोल गरेको हो। जमाल मुसियाला, ह्यारी केन र अल्फोन्सो डेभिसले समान 1 तथा माइकल ओलिसेले 2 गोल गरे। यसै खेलमा गोल गर्दै केनले च्याम्पियन्स लीगमा लगातार 8 खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन्। बोदो ग्लिस्टका ओडिन ब्युर्तुफले रातो कार्ड पाएपछि टोली 10 खेलाड़ीमा सीमित भएको थियो।
0: अब मौसम। आज पनि देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको निम्नचापीय रेखा सरदर स्थानकै आसपासमा रहेको छ। मनसुनी वायुको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कर्णाली प्रदेशका केही स्थानमा, कोशी बागमती लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस गण्डकी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भुटेकोशी बाढ़ीले थुपारेको गेग्रान र भग्नावशेष हटाउन झण्डै 1 खर्ब खर्च हुने। तत्काल पुनरुत्थानको काममा मात्र 67 अर्ब भन्दा बढ़ी खर्च लाग्ने अनुमान।
0: एमालेको पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै प्रतिनिधि सभा बैठक पनि आज।
1: आज कुशी औंसी अर्थात बुबाको मुख हेर्ने दिन। गोकर्णेश्वर मन्दिरमा तर्पण पिण्डदान र सिधादान गर्नेको भनिन्छ।
0: युक्रेनमा रूसी ड्रोन आक्रमणमा 5 जनाको मृत्यु, 67 घाइते। कंगोमा विद्यालयमा भएको आगलागीमा 24 भन्दा बढ़ी विद्यार्थीको ज्यान गयो।
1: र च्याम्पियन्स लीग फुटबलमा युनाइटेड र बायर्नको शानदार शुरूआत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन केले मोनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141-35622।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063-13-195 र 98467-15368।
9: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
10: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
9: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
11: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
9: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
12: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
13: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
12: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
14: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
15: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9811160069 राजु विश्वकर्मा 9807162
16: सुन न श्रेया यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै
17: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
16: कहाँ
17: गण्डकी मेडिकल हल
18: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
17: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डिफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
18: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
16: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0965903969 मोबाइल 9840826926
19: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
20: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
19: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
20: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
19: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
18: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9855340420 9901454674 र 9864203420
21: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
6: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोश चौकोश अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
21: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
6: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
21: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
2: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
2: मिति यही भाद्र 29 गते स्थान खैरिनीचार बजार
3: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
2: द्वितीय पुरस्कार रु 15,000
3: तृतीय पुरस्कार रु 10,000
2: सान्त्वना पुरस्कार रु 5,000
3: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
2: द्वितीय पुरस्कार 5,000
3: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
2: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
3: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856139337
2: सुरेन्द्र श्रेष्ठ 9856036136
3: रविन्द्र राज पौडेल 9856062888
22: ए सबिना यस्तो हतारमा कता हो
23: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
22: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
24: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9800286142
25: 103.8 अन्तर्मनको आवाज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
11: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
13: मोबाइल 9805535537 र 9806615899।
14: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
15: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
16: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
14: हाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
12: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860705 र रामचन्द्र महत 9861616878।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके ल डन।
17: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
18: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
19: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
20: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9855678302 र 9460683002।
21: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
22: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
21: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
22: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपैयाँ र प्रमाण पत्र।
22: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
22: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
22: टिम दर्ता शुल्क 500 रुपैयाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
22: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
22: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98-066-81-166, 98-461-49-304 र 98-462-26-743।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यदि किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: फाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
10: उपचार हुने स्थान
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी।

0: केही माथि दुरेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई, काछे पानी, तनहुँ। प्रोपाइटर रमेश भुजेल। फोन 98560-32475 र 98011-32475।
5: अफिसबाट अमित सरको फोन।
6: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
8: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98560-20279।
9: स्टुडियो साइन्चेक, अहिले बिहानको 10 बज्यो।
2: साइन्चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98165-95301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
0: अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल

वैदिक सनातन धर्मावलम्बीले आज कुशी औंसी पर्व मनाउँदैछन्। हरेक वर्ष भदौ कृष्ण औंसीका दिनमा मनाइने यस पर्वमा वर्षभरि देवकारी तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याउने प्रचलन रहेको छ। धार्मिक मान्यता अनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास छ। आजका दिनमा उखलिएको कुश वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। औंसीलाई बुवाको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाउने प्रचलन रहेको छ। आजको दिन छोराछोरीले जीवित बुवालाई आफूलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्ने प्रचलन रहेको छ। बुवाको आशीर्वाद लिने चलन पनि रहेको छ। बुवा दिवंगत भइसकेकाहरूले पनि विभिन्न तीर्थस्थलमा पुगेर बुवाको नाममा तर्पण पिण्ड दान तथा

0: श्राद्ध गर्ने र सिधा दान दिने प्रचलन रहेको छ। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज कुश अमावस्या पर्व मनाइँदैछ। भदौ औंसीका दिनमा मनाइने यस पर्वमा मैथिल समुदायले वैदिक मन्त्रोच्चारण सहित धार्मिक विधिबाट कुश संग्रह गरेर घरमा राख्ने परम्परा रहेको छ। मैथिल परम्परामा आज संग्रह गरिएको कुशलाई वर्षभरि गरिने पितृ कार्य शुभ कार्य र विभिन्न धार्मिक कर्मकाण्डमा प्रयोग गर्ने प्रचलन रहेको छ। कर्मकाण्डमा ज्ञाताहरूका अनुसार कुश बिना हिन्दू परम्पराका अधिकांश धार्मिक कार्य सम्पन्न नहुने मान्यता रहिआएको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टले 161 जन्म जयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरेर मनाइँदैछ। विक्रम सम्वत 1923 भदौको कुशी औंसीका दिनमा जन्मेर विक्रम सम्वत 1953 भदौको कृष्ण कुशी औंसीकै दिनमा 30 वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको हो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। दिवसको अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गरेका छन्। रसुवाको भुटेकोशी नदीमा यही भदौको 10 गते आएको भीषण बाढ़ीका कारणले 10 जिल्लाका 15 पालिकामा ठूलो संख्यामा घरधुरी तथा जनसंख्या प्रभावित भएको पाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 पालिका रहेका छन्। बाढ़ीबाट 16,110 घरधुरीका 64,335 प्रभावित रहेका छन्। प्रत्यक्ष रूपमा बाढ़ीबाट 7,570 घरधुरी प्रभावित भएको छ। प्रभावित जनसंख्या मध्ये 16,769 पुरूष र 16,192 जना महिला रहेका छन्। रसुवामा 4 पालिकाका 16 ओडा बाढ़ीबाट प्रभावित भएका छन्। गोसाईकुण्ड गाउँपालिकाको ओडा नम्बर 1, 2, 3, 5 र 6 प्रभावित रहेका छन्। त्यहाँ बाढ़ीका कारणले 1,303 घर तथा भवनमा क्षति पुगेको छ। ती क्षेत्रमा रहेका 1,444 घरधुरीका 5,743 जना प्रभावित छन् भने कालिका गाउँपालिकाको वडा नम्बर 1 पनि प्रभावित भएको छ। त्यहाँ 114 भवनमा क्षति पुगेको छ भने 119 घरधुरीमा 491 जना प्रभावित रहेका छन्। त्यस्तै आमा छोदिङबो गाउँपालिकाको वडा नम्बर 1, 2, 4 र 5 प्रभावित रहेको छ। त्यहाँ 76 भवनमा क्षति पुगेको छ। जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारणले भुटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षति पछाडि नेपालले मागेको तत्काल वित्तीय सहायता उपलब्ध गराउने बारेमा फण्ड फर रेस्पोन्सिङ टू लस एण्ड ड्यामेज बोर्डले सकारात्मक प्रतिक्रिया जनाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 11 दिन अगाडि पठाएको पत्रको जवाफ दिँदै एफआरएलडी बोर्डका सह अध्यक्ष क्यामिला मिनर्भा रोड्रिगवेज तावारेज र जर्ज बोर्स स्ट्रिङले सम्भावित सहयोगका उपाय खोज्न तयार रहेको बताउनुभयो। नेपालको जरूरी अनुरोधलाई यथाशक्य छिटो सम्बोधन गर्न कोषका संचालक समितिसँग संलग्न भइरहेको भनी पत्र मार्फत आश्वस्त पारिएको छ। प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि संचालक समितिले कोषको विद्यमान जनादेश ढाँचा, संरचना, नीति र प्रक्रियाहरूभित्रको विकल्पहरूमा विचार गर्न सिफारिश गरेको जनाएको छ। नेपालले गरेको अनुरोधलाई एसिया, अफ्रिका, ल्याटिन अमेरिका, अति कम विकसित देश तथा साना टापु विकासशील राष्ट्रहरूको प्रतिनिधित्व गर्ने देश तथा समूहहरूले बलियो समर्थन र ऐक्यबद्धता जनाइसकेका छन्। एफआरएलडी बोर्डका संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धि र पेरिस सम्झौताका पक्ष राष्ट्रहरूको प्रतिनिधित्व गर्ने 26 सदस्य रहेका छन्। नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्य दलको बैठक आज बस्ने भएको छ। यस अगाडिको बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओली आज भने त्यो बैठकमा सहभागी नहुने बताइएको छ। एमाले केन्द्रीय सदस्य तथा ओलीको सचिवालय प्रमुख निरूपालले कार्य दलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नभएको बताउनुभयो। कार्यदलको बैठक हो, अहिलेसम्म अध्यक्षज्यू जाने कार्यक्रम छैन, जानलाई त कुनै समस्या पनि होइन, उहाँले भन्नुभयो। आजको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादलले यस अगाडि कार्यदलको तर्फबाट सहसचिव रहनुभएका महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई पुनः सम्पादन गरेर आज सार्वजनिक सम्पादित प्रतिवेदन कसरी छलफल हुन्छ भन्ने विषय पेचिलो बनेको छ। यसअगाडि कार्यदल बैठकले नै सदस्य सचिवले प्रतिवेदन तयार गरेर आफ्नो बैठकमा छलफल गरेर मात्रै नेतृत्वलाई दिने निर्णय भएको बताउनुभयो। तर छलफल बिना नै अध्यक्ष ओलीले पाएको यो प्रतिवेदनमा संकटको बेला पार्टी नेतृत्वलाई अनावश्यक आरोप लगाउने गरेर आएको भन्दै सच्याउन बादलले भदौको 4 गते नेतृत्वबाट जिम्मेवारी पाउनु भएको हो। सबै प्रदेशबाट प्राप्त सुझावलाई समेटेर यसअघि महासचिव पोखरेलले तयार पारेको प्रतिवेदन ओलीले आफू अनुकूलको प्रतिवेदन नआएपछि पुनः त्यसलाई सच्याउन भन्दै बादललाई नेता प्रदीप गेवालीले सहयोग गर्ने गरी जिम्मा दिनुभएको थियो। यही भदौको 23 गते मोस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्पनले नेपाल र चीनको उत्तरी कोरेला नाकासँग जोडिएका लोमान्थाङ गाउँपालिकाका विभिन्न ठाउँमा 30 भन्दा बढ़ी घर पूर्ण रूपमा क्षति भएका छन्। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङका अनुसार लोमान्थाङ गाउँपालिका अन्तर्गत लोमान्थाङ 5 बाहेक अन्य ओडामा भूकम्पले धेरैवटा घरमा क्षति पुर्याएको छ। अध्यक्ष गुरूङ र उपाध्यक्ष छिउमी विष्ट सहितका जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारी इलाका प्रहरी कार्यालय लोमान्थाङ छोसेर प्रहरी चौकी सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट र एक्याप लोमान्थाङका प्रतिनिधिहरूले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पको क्षतिको विवरण संकलन गर्न थालेका छन्। गाउँपालिकाका गुरूङले अहिलेसम्म लोमान्थाङ गाउँपालिका अन्तर्गत वडा नम्बर 3 को नामग्याल फुवार ठिंगर, वडा नम्बर 4 अन्तर्गत किमलिङ चुमजुङ र नामडोक तथा वडा नम्बर 1 को छोसेर क्षेत्रमा भूकम्पको क्षतिको विवरण संकलन भइरहेको बताउनु भएको छ। लोमान्थाङको वडा नम्बर 3 र 4 तथा वडा नम्बर 1 को छोसेर गाउँको आधा क्षति विवरण संकलन हुँदा झण्डै 30 घर भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त बनेको अध्यक्ष गुरूङले जानकारी दिनुभयो। लोमान्थाङ गाउँपालिका 2 छोसेर र वडा नम्बर 5 को लोमान्थाङमा क्षतिको विवरण संकलन हुन बाँकी रहेको छ। भूकम्पको क्षतिको विवरण संकलन गर्ने क्रममा लोमान्थाङ 5 बाहेक सबै ओडामा भूकम्पको असरले स्थानीयका अधिकांश घरमा आंशिक चिरा परेको र भत्कने खतरा बढ़ेको पनि उहाँले उल्लेख गर्नुभयो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको पोखरा मुगलिन सड़क खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा 1 जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा घाइते 1 जनालाई उपचारका लागि चितवन पठाइएको तनहु प्रहरीले जानकारी दिएको छ। शुक्ला गण्डकी नगरपालिका 6 खैरनीटारमा रहेको मार्गदर्शन आमा समूहले रसुवाको भोटेकुसी नदीमा आएको भीषण बाढ़ी र विभिन्न स्थानमा गएको पहिरो बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार र राहतका लागि 20,585 रूपियाँ सहयोग गरेको छ। समूहले राहत र पुनर्स्थापनका लागि सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। संघालु आमा समूह शुक्ला गण्डकी 1 तनहुले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 43,535 रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी र विभिन्न स्थानमा भएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार राहत र पुनर्स्थापनाका लागि सो रकम प्रदान गरिएको समूहले जनाएको छ। साथै समाजले हराएका अरूको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धांजलि व्यक्त गर्नुभयो। तनहुको भीमा नगरपालिका 3 स्थित बाल शैक्षणिक माध्यमिक विद्यालयमा रूम 2 रीरको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय बाल क्लबको व्यवस्थापनमा सञ्चालन गरिएको बालिका शिक्षा तथा लैंगिक समानता कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ। भीमा नगरपालिका रूम टू रीड र सूर्य दुई बाल क्लबका प्रतिनिधिहरूको सहभागितामा भएको अनुगमनका क्रममा कक्षा सातका विद्यार्थीलाई कार्यक्रम अन्तर्गत सञ्चालन हुने सिकाइ र गतिविधिबारे जानकारी दिएको थियो। सो क्रममा फोकल शिक्षिका अञ्जना सुनारले विद्यार्थीहरूलाई दृढ संचार विषयमा सहजीकरण गर्नुभएको थियो। अनुगमनका क्रममा विद्यार्थीहरूले कार्यक्रम मार्फत अनुशासन, सकारात्मक व्यवहार र दैनिक जीवनमा उपयोगी विभिन्न जीवन उपयोगी सिपहरू सिकिरहेको बताउनु भएको थियो। धोरबाराही हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको निप्रो पेत्रोप्स्क क्षेत्रमा पर्ने पावलो राद शहरको एउटा शपिङ मलमा रूसी ड्रोन आक्रमण हुँदा 5 जनाको मृत्यु भएको छ भने अन्य 67 जना घाइते भएका छन्। युक्रेनका गृहमन्त्री इभान बिहिवस्कीले दिनको समयमा भएको उक्त आक्रमणमा पसल तथा सवारी साधनहरू समेत क्षतिग्रस्त भएको बताउनुभयो। युक्रेनी संचार माध्यमका अनुसार यस साताको शुरूआतमा जापोरिजिया र सुमी शहरका थप 2 शपिङ मलहरूमा पनि रूसी हवाई आक्रमणको निशाना बनाइएको थियो। रूसले बुधबार राति रिसोर्ट शहर सोचीमा युक्रेनले समुद्रबाट ड्रोन आक्रमण गरेको र त्यसमा 28 जना घाइते भएको जानकारी दिएको छ। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकारीलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिबाट भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सका अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आएको छ। यसैबीच चीनी राष्ट्रपति शी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चीनी विदेश मन्त्रालयले जनाएको छ। अब अन्तिममा खेल समाचार। पहिलो संस्करणको नेपाल भलिबल लीग एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराज बीच खेल हुने भएको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल बेलुका 6 बजे हुनेछ। एनबीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा रहेका छन्। लीग चरणमा 5-5 खेल खेलेका दुईवटै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बिहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटमा पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा रहेको छ भने कर्णाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा रहेको छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अंक तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरूष भलिबलको फ्रेन्चाइज लीग पहिलो पटक आयोजना गरिएको हो। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबाराही हाइलाइट आजको लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुन्छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
3: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अंडा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9811566136। सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थायराइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
5: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856044343।
6: ल न हो छिटो निस्क, अहिले फर्किन ढिल हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0065414008।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560131053।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: म्याडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
13: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
15: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403305।
17: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
18: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टु 12 PM।
19: इट्स टाइम फॉर कॉलिंग टाइम
18: ओनली ऑन रेडियो ढोर बाराही।

गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ छ यपमा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हि 103.8 मेगाहर्ज सन्दर्भका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिक साथ सुनेर साथ दिन सक्नुहुन्छ अनि प्रोग्राम कलिङ टाइम लिएर तपाईँमा आज उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुत अनु मल्ल रहन्छको 12 बजेको समयसम्म अनि यो 1.5 घण्टाको समय चाहिँ हामी आज मिठा मिठा कुराकानीको साथमा आज म्युजिक ट्र्याक गेम पनि खेल्छौँ शुक्रबारको एपिसोडमा चाहिँ रहेका छौँ विशेष त आज बुबाको मुख हेर्ने दिन सम्पूर्ण बुबाहरू र जति पनि दाजुभाइ दिदीबहिनीहरू आमाहरू हुनुहुन्छ दिदीबहिनीहरू पनि हुनुहुन्छ जसले चाहिँ अब बुबाको भूमिका निर्वाह गर्नुभएको छ सम्पूर्णलाई पनि बुबाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामनाको स्वरूप एउटा मिठो गीतबाट पहिला धेरै कुराकानी नगरिकन कार्यक्रमको सुरुवात गरिहाल्छु मेरो बाबा खुसी औसी बोलको यो सुमधुर गीत रहेको छ समीक्षा अधिकारीको आवाजमा सोझेको यो गीत बाँच सम्पूर्णलाई शुभकामना भन्दै यो गीत अहिलेको लागि स्वीकार्नु होला है त

हजुर बुवाहरू हुनुहुन्छ र हामी छौ होइन तिमी छौ र म छु बाबा यो सुमधुर गीत मेरो बाबा बोलको गीतबाट सम्पूर्णलाई धेरै धेरै शुभकामना पनि छ आज खुसी औँसी बुबाको मुख हेर्ने दिन होइन कति अब विशेष गरी विवाहित भएको दिदी बहिनीहरू पनि अब माइती घर आउने होइन अब बिहानी अब बुवाको मुख हेर्ने अनि सँगसँगै अब सबैजनाले आज बुबाको मुख हेर्ने दिनको लागि अब छुट्टै त्यस्तै अब तयारी सँगसँगै आज अलि नजिक हुने दिन पनि है आजको दिन अब बुवाहरूको सम्झना अनि सम्मान अनि विशेष समर्पण गर्ने दिन पनि रहेको छ नि त अब हामी सानैदेखि अब तातै तातै गरेर हिँड्न सिकाउने हाम्रो जीवन सजाउन दिन रात अहोरात्र खटेर हामीलाई चाहिँ कर्म दिने अनि सुरक्षा दिने बुबा सायद अब शब्दले त हामी व्याख्या गर्न सक्दैनौ अब तिनै बुबाहरूको बुढेसकालको बलियो लट्ठी बन्न चाहिँ हामी मध्ये अब धेरैले कडा परिश्रम त गरिरहेका नै छौँ हो र तपाईँहरू पनि गरिराख्नु भएको छ होला अब जे होस् आमा बुबा नै अब यस जगतमा चाहिँ देख्न सकिने भगवान हुन् कि हामीले सम्झने भगवानमा त अब हामीसँगै मनभित्र हुनुहुन्छ तर वास्तवमै देख्ने हामीले गर्न सक्यो भने चाहिँ सम्मान गर्न सक्यो भने चाहिँ बुबा आमा भनेको चाहिँ भगवान नै हुन् कि आजको दिन चाहिँ पृथ्वी लोकमा सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी कोटी नमन गर्ने दिन पनि रहेको छ फेरि पनि धेरै धेरै आज बुबा औँसीको शुभकामना यहीबाट दिँदै प्रोग्राम रहेको छ कलिङ टाइम 0564142000 बाटो भएर हामीसँग पनि जोडिन सक्नुहुन्छ फरक बार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौँ भने कार्यक्रम सम्बन्धी विस्तृत जानकारीबाट नै हामी चाहिँ अगाडि बढौं प्रोग्रामको स्पोन्सर गरिदिएको छ मेमा आभूषण सुनसादी पसल दुलेगौडाले निरन्तर रूपमा सेवा दिँदै आइरहेको पसलबाट गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गर्नु परे माने पुरानो गरगनाहरू पनि सारफेर गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ भने गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार र साथमा चाहिँ हामी बाह्र बिच एकजना साथीलाई विजयी पनि गराउँछौँ र विजयी साथी मध्ये अन्तिम बार एकजना साथीले चाहिँ हप्ताभरिको एकजना साथीले चाहिँ लकी ड्र मार्फत रुसैको रिचार्ज पाउन सक्नुहुन्छ भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर एफएनसी एन्ड ज्वेलरी सबले प्रोभाइडर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जातजातिका ड्रेसहरू अनि त्यस्तै गरी युके स्वेटर मणिपुरी सिङ्गापुरी होल्यान्ड लुङ्गी कोरेन्टी सर्ट अनि त्यस्तै गरी दौरा सुरुवार पास्नेको कपडाहरू चाहिएमा अनि गएर लगायत यहाँले चाहिँ परम्परागत जातीय गरगनाहरू लगायत सम्पूर्ण सामानहरू एउटै ठाउँबाट सेवा सुविधा लिन सक्नुहुन्छ सम्झन सक्नुहुन्छ यो सिङ्गापुर एफएनसी एन्ड ज्वेलरी सप्लाई र पगे पनि सम्पूर्ण श्रोता साथीले हामीलाई सुनेर साथ दिइरहनु भएको छ होला विशेष तिजको माहौल पनि छ सो ढिला नगरी अलिको लागि चाहिँ चिचिकै भासुरे होइन तेरो रातो साडीले सिन्धु मल्लकावासमा सोझेको योग्य सँगसँगै साथीहरूले चाहिँ सुन्दै हुनुहुन्छ भने 0564142000 बाटो भएर सहभागिता पनि जनाउँदै गर्नु होला आज हामी चाहिँ प्रोग्राममा रहेर म्युजिक ट्र्याक गेम खेल्छौँ हामीसँगै रहनु होला है त

0: चिटिकै भाषुरे बोलको यो सुमधुर गीत विमाज कार्यक्रममा स्थान दिइसकेको छु। सिन्धु मलक आवाजमा सजिएको अवधी विशेष पनि अब नजिकै रहेछ होइन। सो अब यहाँलाई चाहिँ अग्रिम शुभकामना सँगसँगै यो गीतलाई तपाईँ माझ कार्यक्रममा स्थान दिइसकेको छु भने अहिलेको लागि चाहिँ अलिकति नयाँ गीत पनि सुनौ न है भनेको थिएँ, तर साथी हुनुहुन्छ लाइनमा ठिकै छ, हामी साथीलाई नै सहभागी गराउँछौ। हेलो नमस्ते हजुर।
1: हजुर आशीर्वाद,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमाया दिजुलाई।
1: धन्यवाद धन्यवाद।
0: अनि के छ नयाँ नौला हालखबर सुनाइदिनुहोस्।
1: के हुने हो, रमाइलो छ आजको चम्ची हम्ची पूजा गरौँ।
0: हजुर हजुर।
1: अनि छोरी आथ्यो बाउको मुख हेर्न, छोरा बुहारी थुप्रै
0: हो। ल यहाँलाई पनि आज खुसी औँसीको हाम्रो दरबार दिजुलाई पनि धेरै धेरै शुभकामना छ है यो खुसीको दिनलाई।
1: थ्याङ्क
0: यू सो मच। अझै खुसी विशेष रूपले चाहिँ मनाउनु होला, आजको दिनलाई अझै विशेष बनाउनु होला है। अनि यो विशेष दिनमा आज चाहिँ खाना खाइसक्नु भएको छ कि छैन, कि आज पनि सधैँको टाइम ढिलै हुन्छ है। खाना बाँकी नै छ, मिठो गरेर खानु होला है। मिठो गफगाफ सँगसँगै अब सबैजना हुनुहुन्छ, दिन चाहिँ एकदमै शुभ सफल बनाउनु होला भन्दै। अनि आज हामी म्युजिक ट्र्याक गेम खेल्ने हो। अनि आज चाहिँ यहाँले लोक भाकाको पनि यहाँले चाहिँ अब कसले गाएको भनेर गायिकाको नाम चाहिँ चिन्नु पर्ने हुन्छ कि। ल
1: एउटा
0: बजाइहाल्छु है त, म सुनाइहाल्छु।
1: ल ल ल

ल झलीक तिम्रो याद अलिको हिमाल भन्दा नि यो सुमधुर आवाज झलीको बोलको गीतहरू के ल म फेरि एकचोटि राख्छु है त।

0: là xin vậy đó.
1: यता
0: आज नि गीत संगीतमा पनि एकदमै यो आवाज चाहिँ घन्किन्छ, यो आवाज चाहिँ हामीले सुन्न पाइरहेका हुन्छौँ है। लोकगीत संगीत क्षेत्रमा पनि उत्तिकै नाम आइराखेको हुन्छ। पहिला पहिला चाहिँ आधुनिक गीतको पनि अलिकति मार्मिक गीतहरू सुन्न पाउँथ्यौँ कि, यो आवाज एकदम सुन्नु भएको आवाज है। ल कसको आवाज होला है, कसको आवाज होला, नामै आउँदैन है। त्यही त सिकाइदिनै पर्ने हो त। ल पासै भयो यहाँले चाहिँ आधुनिक गीतमा चाहिँ सुरुमा मैले चिन्दा चाहिँ म भन्दा नि धेरै राम्री थिए होला र त भनेर एउटा मार्मिक गीत गाउनुहुन्थ्यो कि होइन, अनि पछिल्लो समय चाहिँ ल ठिकैसम्म नाम भन्यो भने चाहिँ ए भन्ने हुन्छ। मेलिना राईको आवाज हो कि, मेलिना राईको आवाज ल मिलेसम्म मेलिना राईको आवाज पनि हामी केही छिन पश्चात यहाँहरू माझ पनि राख्छौ। अहिले भने साथीभाइलाई मजाले आजको अब बुबा औँसीको सँगसँगै अब तिजको शुभकामना राख्नु पर्नेछ भने राखिदिनुहोस् अनि हामी छुट्टिन्छौँ।
1: साथीभाइहरू भन्नु परेर हजुरकै लागि
0: थ्याङ्क यू सो मच।
1: अनि अमृत दाई, उमनाथ दाई, नरेन्द्र दाई, अन्तोप दाई, तारावाद दाई, अनि छेत्री दाई, ऋषिराम दाईहरूलाई अब मेरो आज बाबाको शुभकामना है, दाईहरू सुनिराख्नु भएको छ भनी भनेर भन्छु। अनि खगीमाया साथी रोसिका, अनि चेतना, अनि कामना रबारी आउने
0: हस्ता छुटिन्छौ, नमस्ते शुभ दिन, बाई बाई। वहाँ हुनुहुन्थ्यो भर्खरै सुनिसक्नु भएको छ तपाईँ दिजु, तर अब भने हामी चाहिँ विश्रामा जानुपर्ने बेला भएको छ। साथीहरूलाई चाहिँ सहभागी गराउन केही छिन पस्दा चाहिँ कुर्नु पर्ने हुन्छ है। सो अहिलेको लागि भने हामी छोटो मिठो विश्राम सँगसँगै 11 बजेको टाइम चाहिँ लगतै हाम्रो पूर्ण भेट त हुन्छ नै। यहाँ भने हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम। हाई त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
6: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र?
10: खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878216142।

0: हुन्छ। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
1: हो र त्यस्तो के हुन्छ र त्यहाँ?
0: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
0: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
0: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
1: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
0: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। स्टुडियो
3: अहिले बिहानको 11 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज फ्राइडेको एपिसोडमा हामी म्युजिक ट्र्याक गेम चाहिँ खेलिरहेका छौँ, जहाँ साथीहरूको लागि थोरै भाग राखेको हुन्छ, गीत संगीतको थोरै अंश चाहिँ लिएर आएको हुन्छ, अनि यहाँले चाहिँ सुनेर नै कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ। र आज भने यहाँले चाहिँ म्युजिक ट्र्याकबाट चाहिँ कसले गाएको त भनेर गायिकाको नाम चाहिँ चिन्नुपर्ने हुन्छ। अलिकति लोकशैलीहरूको गीत पनि राखेको छु। सो यहाँले लोकगीत संगीत मनपर्छ होइन, गायिकाको नाम चाहिँ चिन्नु आउँछ भने चाहिँ सहभागिता जनाउनको लागि टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ, 0625-4422-0000 बाटो भएर अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। यहाँलाई पनि धेरै धेरै शुभकामना छ है, यहाँलाई पनि धेरै धेरै शुभकामना भनेको के नरेन्द्रजी। हजुर हजुर, अनि यहाँले रेडियो प्रोग्राम अनि हाम्रो आवाजहरू कस्तो सुनिराख्नु भएको छ? ठिकै छ, अनि हाम्रो आवाज चाहिँ कस्तो सुन्नु भएको छ त नि टेलिफोन मार्फत? हजुर, अहिले चाहिँ कस्तो सुन्नु भएको छ? ए ल ठिकै छ, अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन पछिल्लो दिनहरूमा? सुन्दै हुनुहुन्छ, अनि आज चाहिँ हामी म्युजिक ट्र्याक गेम खेलिरहँदा आवाज चिन्नको लागि कतिको रेडी हुनुहुन्छ? त्यही त, अघिको आवाज चाहिँ चिन्नु भएको थियो, त्यही त। अब ठिकै छ, अब अहिलेको बनि त तपाईँले चिन्न सक्नुहुन्छ नि त। ल ठिकै छ, म एउटा आवाज राख्छु, यहाँले चाहिँ यो आवाज सुनेर चाहिँ कसको आवाज हो त भनेर गायिकाको नाम चाहिँ चिन्नुपर्छ है। जहाँसम्म लाग्छ यो आवाज मैले रेडियो प्रोग्राममा आजै मात्र पनि बजाइसकेको छु है, कतिको सफल हुनुहुन्छ, अल द बेस्ट अहिले भनेर राखौँ है त। आज मात्रै पनि अघि यो आवाज चाहिँ बजाइसकेको छु है। ल म राख्छु, एकदमै ध्यान दिएर सुन्नु होला है।

त्यही त अघि सुरुवातीमा आज खुसी औँसी पनि हो अनि एउटा मेरो बाबा भन्ने बोलको गीत पनि थियो है अनि मैले यही आवाजबाट सुरु गरेको थिएँ कि आज ल फेरि सुन्नुहुन्छ त एकचोटि ल म राख्छु है त अब अल द बेस्ट फेरि पनि म राख्छु ध्यान दिएर सुन्नु होला।

0: लखकच आवाज आला त
1: सुनिरहेको
0: आवाज हो. म एउटा मात्र गीत भन्छु है. यहाँले एउटा उनको राशि तुला भए भन्ने कि सुन्नु भएको छ, मेरो राशि कन्या भन्ने कि बद्री पङ्गेनी सँगै आवाज पनि छ. अनि यो सँगसँगै सुरुमा मैले आवाज सुनेको भनेको चाहिँ माया मारेर भन्ने आवाज पनि छ कि. हजुर ल, यो आवाज चाहिँ गाह्रै परेको हो त. नबोली नबोली भन्ने गीतमा पनि आवाज छ नि. अनि सबैभन्दा ट्रेनिङ सिरमा शिरबन्दी पनि थियो है. ल है, कुन चाहिँ होला त?
1: सम्झना भण्डारी.
0: सम्झना भण्डारी भन्नुहुन्छ. ल म बजार बजाउँछु है. अनि बजार चाहिँ अब ताली बज्यो भने चाहिँ अब तपाईँको जवाफ चाहिँ मिल्यो, नभए चाहिँ रङ बजार बज्यो भने चाहिँ मिल्दैन है. ल आधुनिक गीत सङ्गीतमा पनि एकदम धेरै आवाज छ कि. समीक्षा अधिकारीको आवाज हो कि. त्यही त मैले जहाँसम्म हिन्ट दिइरहँदा चाहिँ हिन्टबाट चाहिँ यहाँले मिलाउनुहुन्छ जस्तो लागेको थियो. ल ठिकै छ, अहिलेको लागि भने अघि तपाईँले चिनेको छु भन्नुभएको आवाज मिलिन राईको आवाज चाहिँ हामी सुन्दैछौँ. आयो तिजको लहर र यो गीत सँगसँगै साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है. थ्याङ्क यू सो मच. नमस्कार. उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी, हामीलाई सम्झाउनु भएको थियो स्याङ्जादेखि समीक्षा अधिकारीको आवाज है. मिठो पनि छ तर अहिलेको लागि भने पहिला अघि सुनेको आवाज चाहिँ सुनौ है. हामी मेलिना रोयको आवाजमा सजिएको यो पनि अघि म्युजिक ट्र्याकको बेलामा चाहिँ यहाँमाझ राखेको थियो. आयो तिजैको लहर यो समुद्र गीतमा मेलिना रोयको आवाज रहेको छ भने यो गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौँ यहाँहरू भन्ने सुन्दै गर्नुहोला. रेडियो थोरबारा है प्रोग्राम कलिङ टाइम र साथमा चाहिँ 0625 402 0000 बाटो भएर हामीसँग जोडिँदै गर्नुहोला है त.

हजुर प्रोग्राम रहेको छ कलिङ छ यमन यस्तै अब तिजको माहौल पनि छ तिजको मिठा मिठा गीत सँगै सँगसँगै आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम सँगसँगै यहाँहरूमा चाहिँ अब आवाज चिनाउने कोसिसमा पनि रहेका छन् 0965414200 बाटोबाट यहाँहरू पनि जोडिन सक्नुहुन्छ र अघि भर्खर चाहिँ यहाँहरूको लागि चाहिँ ट्र्याकको समयमा समीक्षा अधिकारीको आवाज पनि राखेको थिएँ सो अहिलेको लागि भने हामी समीक्षा अधिकारीकै आवाजमा सजिएको गीत चाहिँ सुन्दैछौँ नत्र भने जिन्दगी व्यर्थ छ है बाटुली पुतली है दीपिका बैम्बुको पनि आवाज रहेको छ यो आवाज चाहिँ यहाँहरूमा छ राख्दै विश्राममा जाने भनेको ठिकै छ यो आवाज सुनाउनु भन्दा पहिला चाहिँ फेरि पनि साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर नमस्ते नमस्कार हजुरले हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो खाँगी मायाजीलाई अनि के छ नयाँ नौला हाल खबर ठिकठाकै छ आज खुसी औँसी होइन सँगसँगै अब आउँदै गरेको त्यसको धेरै धेरै शुभकामना छ है थ्याङ्क यू सो मच अनि खाना खानु भयो त बाँकी नै छ अनि मिठो गरेर खाना पनि खानु होला अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन आज सुन्दै हुनुहुन्छ ल ठिकै छ आज चाहिँ हामीले अब आवाज चिन्नु पर्ने हुन्छ के अरे है म यहाँहरूको लागि चाहिँ अब लोक भाकाको गायिकाहरूको आवाज ए ल अहिले भने ढिला नगरी म सुन्नै हालौँ त हामी एउटा गीत सुन्न पनि जाँदै थियौँ अनि चक्क फोन उठाएको हाम्रो खगीमाजी हुनुहुँदो रहेछ होइन अब कुराकानी पनि भयो यो कुराकानी सँगसँगै अहिले भने म राखिहाल्छु है त

0: अल्लाह देवरा अलीमा फुलबादी भाजा था काली का रोका मगर वाला था
1: मधुर
0: अल्लाह होला की ना वाला था
1: होला
0: होला
1: वो
0: होने वो लव स्टोरी हो भन्नु भएको छ भने हो नै आवाज चाहिँ कालिका रोका मगर गर्ने थियो अहिलेको लागि भने यहाँलाई धेरै धेरै बधाई सँगसँगै नत्र भने जिन्दगी व्यर्थ छ भनेर एउटा रमाइलो गीत पनि राख्दैछु एकदम कम्मर मर्काई मर्काई नाच्दै गर्नु होला ए ल ठिकै छ अहिले यो गीतमा पनि नाच्नु होला है सबैभन्दा सुनाले ल अनि यो सँगसँगै हामी विश्राममा पनि जानुपर्ने बेला भइसकेको छ सो साथीभाइलाई मजाले शुभकामना सँगसँगै सम्झनुहोस् अनि हामी छुटिनु पर्छ है
1: हजुर साथीहरूसँग लागि
0: थ्याङ्क यू सो मच
1: अनि म भन्दा पछि अघि आउने साथीको लागि कार्यक्रम सुनेपछि सबै सबैको लागि सबैलाई सम्झाउन चाहे अनि हाम्रो अघि भर्खर आउनु हाम्रो तारा दाई अनि हाम्रो टेबु दाई टोपिस दाई राधा दिदी अनि नरेन्द्र रिमाल दाई अनि के भन्छ अरे हनुमान शर्मा दाई अमित प्रधान दाई लगाएको छौँ पुरा रोहित शर्मा सर चेतना मगरी लगाएको छौँ पुरोको लागि भन्दै बिदा हुन्छु नमस्ते बाई बाई शुभ दिन
0: शुभ दिन बाई बाई र योगेश सँगसँगै विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छौँ यहाँहरू भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम हैदर।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9025552663।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 9871716069, राजु विश्वकर्मा, 9087769142।
1: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
8: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
8: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
9: मम्मी भोक लाग्यो, खाजा खाम न।
10: नानु, बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काटने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
15: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
16: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856020445।
17: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
20: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
20: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
20: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
20: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
20: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
21: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
22: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम पनि खेलिरहेका छौँ, जहाँ चाहिँ आज यहाँले चाहिँ विशेष गरी लोक गीत संगीतको चाहिँ सिङ्गरको नाम चाहिँ चिन्नुपर्ने हुन्छ। त्यसमा पनि फिमेल सिङ्गर है गायिकाको नाम चाहिँ आवाज सुनेर अब कसको आवाज हो त भनेर यहाँले आवाज चाहिँ चिन्नुपर्ने हुन्छ। सबै चाहिँ जनाउन चाहनुहुन्छ भने 0625142000 बाटो पनि एकदमै खुल्ला रहेको छ। साथमा चाहिँ आज बुबाको मुख हेर्ने दिन होइन, अब नेपाली नारी दिदी बहिनीहरूको चाहिँ महानसार भन्दा पनि हुन्छ है। हरितालिका तीज पनि नजिकैदैछ, सम्झना सन्देशहरू राख्न चाहनुहुन्छ भने, शुभकामनाहरू आदान प्रदान गर्न चाहनुहुन्छ भने पनि आउन सक्नुहुन्छ 0625142000 बाटो भएर। अहिलेको लागि भने एउटा मिठो गीत पनि यहाँहरूमा राखिहाल्छु, भर्खरै रिलिज भएको 4 दिन जस्तो चाहिँ भएको छ, ऐना हेरेर कपाल कोरेर। यो सुमधुर गीतमा आवाज रहेको छ शान्ति श्री परियार अनि सुरज तमुको, अनि यो गीत पश्चात भने हामी साथीहरूलाई पनि सहभागी गराउँछौ। रेडियो प्रोग्राम पनि सुन्दै गर्नुहोला, सहभागिता पनि जनाउँदै गर्नुहोला। अहिले भने स्वीकार

0: हजुर होइन हेरेर कपाल गरेर सुमधुर गीत रहेको थियो है. अनि यसै बिच हामी चाहिँ आज लोकगीत सङ्गीत सँगसँगै ट्र्याक म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ र प्रोग्राम कलिङ कामा रहेर भने आधुनिक गीत सङ्गीत सँगसँगै मिठा मिठा गीत सङ्गीतहरूको साथमा यहाँहरूसँग रमाइलो कुराकानी सँगसँगै हामी रहन्छौँ अबको 12 बजेको समयसम्म. अहिले भने साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर.
1: नमस्ते.
0: कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो लक्ष्मीजीलाई.
1: धन्यवाद.
0: अनि सन्चै आरामै हुनुहुन्छ लक्ष्मीजी?
1: हजुर आरामै. अनि हजुर आरामै?
0: म नि एकदमै सन्चै आरामै छु भन्नुपर्छ. अनि बागमारातिरको नयाँ नौलो हालखबर के छ कसो छ सुनाइदिनुहोस् न त.
1: नयाँ नौलो खासै केही छैन, पुरानो नै हो.
0: पुरानो नै हो है. अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? आज
1: भर्खरै
0: सुन्नु भएको. आज चाहिँ यहाँले आवाज चिन्नु पर्ने हुन्छ है. तपाईँको लागि चाहिँ एउटा आवाज राखिहाल्छु. अनि विशेष त लोक ट्र्याकहरू नै छ हामीसँग आज. अनि यहाँले चाहिँ सुनेर कसले गाएको भनेर गायिकाको नाम चाहिँ भन्नुपर्ने हुन्छ है. ल रेडी हुनुहुन्छ? ल एकदमै सुनेको गीत रहेको छ, म यो आवाज पनि राख्छु कसको हो त. यहाँले चाहिँ भन्नु होला. अल द बेस्ट 1 2 3 गो म राख्दैछु.

ल भोर नलाउ नजर समीक्षा अधिकारीको होला कन्फ्युज चाहिँ हुनु भएको छ है। ल त्यसो भए सुनाऊ कि फेरि सुन्नुहुन्छ कि के गरौँ समीक्षा अधिकारी हजुर ल एउटा भन्नुहुन्छ है अझै अब होइन म यो भन्छु भनेर अरू पनि भन्न सक्नुहुन्छ है। ल फेरि सुनाइदिउँ कि अब कस्तो कुनैमा लग गरौँ ल एकचोटि सुनाउँछु ध्यान दिएर सुन्नुहोस् है।

0: कसमा
1: लक गराउँदा अब ल समीक्षा अधिकारी पनि रहेनछ है. यो आवाज चाहिँ तपाईँले अहिलेसम्म जति पनि होला होला भन्नुभएको छ नि त्यो भन्दा बिल्कुलै फरक आवाज हो. यहाँले चाहिँ सर भन्ने के सुन्नु भएको छ, जाम साइली डाँडै काटेर मैया सटेर भन्ने गीत, त्यो गीतमा पनि आवाज छ है. अनि सँगसँगै अब पछिल्लो समयको चाहिँ अब कृष्णजीको मुरारी भनीमा लुके लुके लगायत अब धेरैमा आवाज छ. यो आवाज चाहिँ बिमता घरती मगरको आवाज हो कि, अभिनय सँगसँगै आवाज एकदमै मिठो छ है. सो अहिलेको लागि भने यो गीत सँगसँगै अब चाहिँ साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिनु पर्छ है. नमस्कार भाइ भाइ उहाँ हुनुहुन्थ्यो. लक्ष्मी लम्सालजी हामीलाई बागमारादेखि सम्झाउनु भएको थियो. कुनै आवाजहरू अब योगी सबैजनाले सुनिराख्नु भएको छ होइन, तर हामीले कहिले काहीँ चाहिँ आवाजहरू मात्रै चिनेर भएन नि त, कसले गाएको सिङ्गरहरू पनि चिन्नु पर्यो है. सो विशेष त हामी साथीहरूमा चाहिँ अब गीत सङ्गीतहरू चिनाउने कोसिसमा चाहिँ हप्ताको एक दिन म्युजिक ट्र्याक गेम चाहिँ लिएर आएका हुन्छौँ. सो योगी सँगसँगै अब पनि हामी चाहिँ विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ. त्योभन्दा अगाडि एउटा रमाइलो गीत मिठो गीत म सुनाउँछु है. तिजको माहौल छ, सकेसम्म तिजको गीत सङ्गीत नै सुनाउ न तपाईँमा चाहिँ राख्दैछु. अहिलेको समयमा चाहिँ एकदमै ट्रेन्डिङ गीत पनि हो, आमैले किनिदिएको नौरथी फुली. एलिना चौहान रचना, रिमाल मेलिना मैनाली अनि दिपैका बयम्बुक आवाजमा सजिएको यो गीत सँगसँगै विश्राम पश्चात पुनः उपस्थित हुन्छ. हामीसँगै रहनुहोला है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टि कवासे जाने बाटो में आफ्नै भवन में खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9781107090।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
6: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
10: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
10: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
11: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
12: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
11: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
12: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
11: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
12: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि फोन 0665939769
13: This is Radio Dhor Barahi 103.8 MHz.
14: हजुर कार्यक्रमको यो व्यवसाय विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु र अब भने कार्यक्रमको अन्तिमतर्फ पनि आइसकेका छौं अब चाहिँ छुटेर जानुपर्ने बेला पनि भइसकेको छ है आज हामी शुक्रबारको एपिसोडमा रहेर चाहिँ म्युजिक ट्र्याक गेम चाहिँ खेलिरहेका थियौं सहभागी सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद जहाँ चाहिँ आज सहभागिता जनाउनु भएको थियो धर्मा दिजु हुनुहुन्थ्यो फुलचोकदेखि नरेन्द्र रिमालजे हुनुहुन्थ्यो स्याङ्जादेखि पुरुङदेखि खगीमाया थापाजी बागमारा लक्ष्मी लम्सालजी र आजको विजयी साथी चाहिँ खगीमाया थापाजी हुनुहुन्छ पेरुङदेखि फ्राइडेको एपिसोडमा आज भने हामीले लोकगीत संगीतको चाहिँ गायिकाको नाम चाहिँ यहाँले चिन्नुपर्ने हुन्छ आवाज चिन्नुपर्ने हुन्छ भनेको थियो अनि उहाँले चाहिँ ट्याक्कै चिन्न सफल हुनुभएको थियो र यतिन्जेलसम्म सुनेर साधन हुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ यतिन्जेलसम्म सुनेर साधन हुने सम्पूर्ण श्रोता साथीलाई थ्याङ्क यू सो मच फेरि पनि भन्दै साथमा चाहिँ आज बुबाको मुख हेर्ने दिन अन्तिमचोरी फेरि पनि जाँदा जाँदै यहाँलाई धेरै धेरै शुभकामना साथै झिङ्गे दाउको पछिल्लो समयको यो गीत नसुनिकन त अब हिजो आज तिजको गीत चाहिँ यो पनि बनेको छ है सुमधुर गीत रहेको छ लिना चौहान रचना रिमालको आवाजमा सोझेको यो गीत सँगसँगै देउरा छानीको यो गीत है ठक्का थकीको गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमानलाई पनि बिदा हुन्छु नमस्कार शुभ दिन

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त. तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ. कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो.
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न. टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको. त्यसै माथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ.
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ.
1: खाक्कैमा दिमागलाई भारी गराएछु. पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि. खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो. पालो पाएन भने बर्बाद.
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्. साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ.
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत. मोबाइल 9825527763 र 9860705
3: र रामचन्द्र महत 9841168778.
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको. के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ. आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ. राम्रो डिजाइनको पाए लिने भनेको.
6: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त. म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको. ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो.
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ.
5: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ. मोबाइल 9241484664 र 9811403305.
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि. राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो.
8: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो.
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ. आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ. दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ.
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा. प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ. सम्पर्क 0564140055 र 9846618817.
9: दाई, पहिला यो मोबाइल हेर्दैनस्?
5: कुराहरू साटफेर गरिन्छ. आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ. दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको

0: चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई,
0: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
4: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
5: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
6: स्टुडियो टाइचेन अहिले मध्याह्नको 12 बज्यो।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाह र न्यूजील्याण्डका समकक्षीबीच टेलिफोन वार्ता, मानवीय सहयोग र राहत उद्धार लगायतका विषयमा कुराकानी।
0: बन्द रहेका उद्योग खोलेर निजी क्षेत्रलाई नै दिने अर्थमन्त्रीको भनाई। प्रधानमन्त्रीले व्यवसायलाई देखि नसकेको कंग्रेस सभापतिको टिप्पणी।
1: आज कुशी औंसी अर्थात बुबाको मुख हेर्ने दिन, गोकर्णेश्वर मन्दिरमा तर्पण, पिण्डदान र सिधादान गर्नेको घुइँचो।
0: युक्रेनमा रूसी ड्रोन आक्रमणमा 5 जनाको मृत्यु, 67 घाइते। कंगोमा विद्यालयमा भएको आगलागीमा 24 भन्दा बढ़ी विद्यार्थीको ज्यान गयो।
1: र च्याम्पियन्स लीग फुटबलमा युनाइटेड र बायर्नको शानदार शुरूआत।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनु। जीवन
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच आज टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे न्यूजील्याण्डका प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो। उहाँले 5 जना न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रका रूपमा

0: रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारले रचनात्मक सहयोगका लागि समेत अनुरोध गर्नुभयो। सो क्रममा न्यूजील्याण्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको बाढ़ी पहिरो विनाशकारी बाढ़ीप्रति न्यूजील्याण्ड सरकार तथा जनताका तर्फबाट समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभालाई सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकार आफैले उद्योग चलाउन थाल्यो भनेर बाहिर निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा

0: सञ्चालनको जिम्मा निजी क्षेत्रलाई नै हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो। मन्त्री वाग्लेका अनुसार हालसम्म 7 उद्योगको विस्तृत मूल्यांकन डीडीए सम्पन्न भएको छ। गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायतका 7 सार्वजनिक उद्योगको डीडीए गरिएको हो। ती निकायको मूल्यांकनका आधारमा सरकारी जग्गा र स्वामित्व सम्पत्तिको व्यवस्थापन गरी सञ्चालनका लागि निजी क्षेत्रलाई नै बाटो खुल्ला गर्ने उहाँको भनाइ छ। यस्तै नेपाली कंग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रलाई देखि नसकेको टिप्पणी गर्नुभएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आयोजना गरेको संस्थाको समीक्षा तथा भावी योजना विषय कार्यक्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्री शाहका बारेमा आफूले अनुमानका भरमा टिप्पणी नगरेको पनि प्रष्टीकरण दिँदै उहाँले दुग्ध विकास संस्था, हेटौडा कारखाना, नेपाल औषधि लिमिटेड बारे सरकारले गरेका निर्णयहरूलाई आधारका रूपमा प्रस्तुत गरेको बताउनुभयो।
1: नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि गठित कार्यदल छलफलमा जुटेको छ। बैठकमा महासचिव शंकर पोखरेलले तयार पारेको पार्टी सुदृढ़ीकरण, रूपान्तरण र पुनर्जागरण सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा बादलले पुनर्लेखनसहित पेश गर्ने कार्यदल सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। एमाले निर्वाचनमा बेहोरेको हारको समीक्षा गर्न कार्यदल बनाएको थियो। उक्त कार्यदलले विभिन्न प्रदेश र विभागहरूबाट राय संकलन गरेपछि प्रतिवेदन लेखनको जिम्मा सदस्य सचिव समेत रहेका महासचिव पोखरेललाई दिएको थियो। तर पोखरेलले तयार पारेको प्रारम्भिक मसुदामा चुनावी पराजयको सम्पूर्ण दोष नेतृत्वमाथि थोपर्दै नेतृत्व हस्तान्तरण र पुनर्गठनको वकालत गरिएपछि ओली आक्रोशित बन्नुभएको थियो। ओलीले उक्त मसुदालाई अस्वीकृत गर्दै संयोजक बादललाई नै नेतृत्वको प्रतिरक्षा हुने गरी प्रतिवेदन पुनर्लेखन गर्न लगाउनु भएको हो। स्रोतका अनुसार नेतृत्व फेर्न दिइएको सुझावलाई पाखा लगाएर ओलीको भूमिकाबारे प्रतिरक्षा गरिएको छ। 11 राष्ट्रिय महाधिवेशनबाट करिब 75% मतसहित निर्वाचित अध्यक्षलाई एउटा निर्वाचनको पराजय देखाएर हटाउन खोज्नु जनादेश विपरीत हुने ठहर गरिएको छ। 39 पेजको प्रतिवेदनमा 70 वर्ष उमेर हद र 2 कार्यकाल आवश्यक नरहेको जिकिर गरिएको छ। चुनाव समीक्षा र पुनर्गठन सम्बन्धी छुट्टै प्रतिवेदन तयार पारिएको छ।
0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै आजै 6 समितिको बैठक पनि बस्दैछ।
1: आज कुशी औंसी अर्थात बाबुको मुख हेर्ने दिन मनाइदैछ। वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राएर मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइन्छ। शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्रै उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ। यसै अवसरमा आज छोराछोरीले परम्परा अनुसार आमा आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन्। बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन्। आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेग स्थित गोकर्णेश्वर मन्दिरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले समेत चिनिन्छ।
0: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1923 भाद्र कुशी औंसीका दिन जन्मेर विक्रम सम्बत 1953 भाद्र कुशी औंसीकै दिन 30 वर्षको उमेरमा उहाँको निधन भएको थियो। मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। त्यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गरेका छन्। परिषदले दिउँसो 2 बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागि अध्यक्ष रमा शर्माले बताउनुभयो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बन्नेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। आज बिहान करिब 7 बजे महाकुलुङ गाउँपालिका 2 र 4 नम्बर ओडाको हुङ्गा खोलामा गौरीशंकर हाइड्रो पावरको हेड अफिसबाट करिब 100 मिटर तल ओडा नम्बर 2 तर्फ करिब 35 मिटर अग्लो पहिरो खसेको प्रहरीले बताएको छ। पहिरो खसेपछि खोलामा करिब 100 मिटर लामो र करिब 15 मिटर अग्लो ड्याम बनेको थियो। ड्यामको ताल भरिएपछि पानी निकास हुन शुरू भएको छ। प्रहरीको टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका गौरीशंकर हाइड्रो पावरको पावर हाउस, दूधकोशी 2 हाइड्रो पावर नेपाल तथा साहस ऊर्जा लिमिटेडका 2 हाइड्रो पावरलाई घटनाबारे जानकारी गराई हाइड्रो पावरमा रहेका कामदार तथा सवारी साधनलाई सुरक्षित स्थानतर्फ जान सूचित गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका 2 बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचा सल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिएर खोटाङ हुँदै ओखलडुङ्गातर्फ बग्ने गर्छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको एउटा सपिङ मलमा रूसी ड्रोन आक्रमण हुँदा 5 जनाको मृत्यु भएको छ भने अन्य 67 जना घाइते भएका छन्। युक्रेनका गृहमन्त्री इभान बिबुस्कीका अनुसार आक्रमणमा पसल तथा सवारी साधनहरू समेत क्षतिग्रस्त भएका छन्। यसै साताको शुरूआतमा जापोरिजिया र सुमी शहरका थप 2 सपिङ मललाई पनि रूसी हवाई आक्रमणको निशाना बनाइएको थियो। रूसले बुधबार राति रिसोर्ट सहर सोचीमा युक्रेनले समुद्रबाट ड्रोन आक्रमण गरेको र त्यसमा 28 जना घाइते भएको जनाएको छ। रूसले युक्रेनी आक्रमणमा थप 3 जनाको मृत्यु भएको दावी पनि गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले 4.5 वर्षभन्दा बढ़ी समय अघि युक्रेनमाथि आक्रमण शुरू गरेपछि रूस र युक्रेनबीच पूर्ण युद्ध जारी छ। आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएका दूतहरूको नयाँ शान्ति पहलबाट तत्काल ठोस परिणाम आउने संकेत पनि देखिएको छैन। यसैबीच कंगोमा विद्रोहीहरूको कब्जामा रहेको बुकाबु शहरका 2 विद्यालयमा आगलागी हुँदा भागदौड़मा कम्तीमा 24 स्कूली बालबालिकाको मृत्यु भएको छ। आगलागीमा केही वयस्कको पनि मृत्यु भएको बताइएको छ। घनाबस्ती रहेको कुदुतु क्षेत्रमा मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। घाइते तथा आगलागीबाट बचेकाहरूलाई नजिकैका अस्पताल लगिएको छ। आगलागीमा करिब 300 घर पनि चलेर नष्ट भएका छन्। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
0: अब खेल समाचार। यूएफए च्याम्पियन्स लीगमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिकले विजय शुरूआत गरेका छन्। 2 वर्षपछि च्याम्पियन्स लीगमा फर्किएको म्यान्चेस्टर युनाइटेडले अजरबैजानको सभा एफसीलाई 4-0 गोलले पराजित गर्यो। ओल्ड ट्राफोर्डमा युनाइटेडले पहिलो हाफमै 3 गोल गरेको थियो। माटेउस कुनाले 27, ब्रुनो फर्नाण्डेसले 42 र बेन्जामिन सेस्कोले 45 मिनटमा गोल गरेका थिए। दोस्रो हाफमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै टोलीको फराकिलो जित पक्का गरे। युनाइटेडले अब 13 अक्टोबरमा एथलेटिको म्याड्रिडसँग उसकै मैदानमा खेल्नेछ। उता बायर्न म्युनिकले नर्वेको बोदो ग्लिम्टलाई 5-0 हरायो। पहिलो हाफ गोलरहित बराबरी रहे पनि दोस्रो हाफमा बायर्नले 5 गोल गरेको हो। जमाल मुसियाला, ह्यारी केन र अल्फोसो डेभिसले 1-1 तथा माइकल ओलिसेले 2 गोल गरे। यसै खेलमा गोल गर्दै केनले च्याम्पियन लीगमा लगातार 8 खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन्। बोदो ग्लिस्टमका ओर्डिन ब्युर्तुप्टले रातो कार्ड पाएपछि टोली 10 खेलाड़ीमा सीमित बनेको थियो।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्री शाह र न्यूजील्याण्डका समकक्षीबीच टेलिफोन वार्ता, मानवीय सहयोग र राहत उद्धार लगायतका विषयमा कुराकानी।
1: बन्द रहेका उद्योग खोलेर निजी क्षेत्रलाई नै दिने अर्थमन्त्रीको भनाई, प्रधानमन्त्रीले व्यवसायलाई देखि नसकेको, कंग्रेस सभापतिको टिप्पणी।
0: आज कुशी औंसी अर्थात बुबाको मुख हेर्ने दिन, गोकर्णेश्वर मन्दिरमा तर्पण, पिण्डदान र सिधादान गर्नेको भुइँचो।
1: युक्रेनमा रूसी ड्रोन आक्रमणमा 5 जनाको मृत्यु, 67 घाइते। कंगोमा विद्यालयमा भएको आगलागीमा 24 भन्दा बढ़ी विद्यार्थीको ज्यान गयो।
0: र च्याम्पियन्स लीग फुटबलमा युनाइटेड र बायर्नको शानदार शुरूआत।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: Yes, AIO. All in one mart. The best place for shopping.
5: Kya chara ho khas kya?
4: Ke chai?
6: Tapai sundai hunuhuncha Radio Dhor Barahi 103.8 MHz.
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087872142।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
14: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
13: दीक्षा ब्युटी पार्लर रे?
14: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
13: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
14: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
13: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
14: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
13: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
14: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
13: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
14: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, सुकलागण्डकी नगरपालिका दुई कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
15: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार
16: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
17: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
19: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
20: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
21: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
21: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
22: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
23: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
24: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
23: हो र, कहाँ छ र त्यस्तो?
24: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
17: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
25: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
17: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
21: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 95560 62028 र 98041979716।
17: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
24: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र,
17: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र,
24: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र,
17: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
24: विस्तृत जानकारीका लागि सम्पर्क
25: 98461010432 र 98461313939।
17: आयोजक श्रीकृष्ण सृजनशील नेवाखला खैरनी टार। हेलो बा,
26: कति बन्यो घर अनि ढलान भयो त?
27: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि।
26: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
27: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
25: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
17: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
25: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476080681।
17: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोड्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142034 र 98171 56606
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
4: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
5: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
4: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
6: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
7: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
6: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 98603710 र 98261553507
8: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना
1: मोबाइल 98058535537 र 98066159
11: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
12: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
11: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
12: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
11: द्वितीय पुरस्कार रु 15,000
12: तृतीय पुरस्कार रु 10,000
11: सान्त्वना पुरस्कार रु 5,000
12: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
11: द्वितीय पुरस्कार 5,000
12: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
12: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98561 39937
11: सुरेन्द्र श्रेष्ठ 98560 36136
12: रविन्द्र राज पौडेल 98560 62888
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
13: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
14: फुकै खाए सारै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
15: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhor Barahi, 102.8 MHz.
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्जर, साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
10: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9805644343।
11: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोर बराही 103.8 MHz अंतर मन के

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855 88461 र सिजन गुरुङ 9705440900
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
2: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाणपत्र
3: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाणपत्र
2: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाणपत्र
3: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
3: टिम दर्ता शुल्क 500 रुपियाँ
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
2: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9462626743

0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
0: न्युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल जाउँ।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847615368।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भन्ने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk in Department Bhavan Sangai Mobile 9856-32493 ra 9856-38073.
2: सुवर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: सिधै मयम चिसापानीबाट काठमाडौँ
5: काठमाडौँबाट
4: मयम चिसापानी
6: अनि बीचमा नझर्ने
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
6: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
7: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
8: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
9: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
7: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेदी प्रोप्राइटर हरिचन्द्र महत मोबाइल 9825552763 र 9860705
9: र रामचन्द्र महत 9841616878
10: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
11: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
10: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
11: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबै चाहिँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
4: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
3: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 065-414-233
2: र 98-78-61-887।
6: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98-460-61-268 र 98-560-60-268।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
12: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
12: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क
11: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ। मोबाइल 98-461-56-99 छ।
13: दाइ पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खाइदिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाइ?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
16: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98-560-62-29।
18: अहिले दिउँसोको 2 बज्यो।
12: टाइम चेक को साथ मा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
3: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। आज सभामुख डीपी आरले राखेको कार्य व्यवस्था परामर्श समितिको बैठक गरेको हो। बैठकले असोज 15 गते आवश्यक परिमार्जन सहित स्वीकृत गरेको सभामुखको सचिवालय दशै अघि बैठक असोज 16 गतेसम्म सदन चलाउन बारे छलफल भएको जनाएको छ। सभापति गगन कुमार थापाले प्रधानमन्त्री चौहान प्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा आज आयोजित एक कार्यक्रममा वहाँले प्रधानमन्त्री शाहका पछिल्लो अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्र सकारात्मक रहेको नदेखिएको टिप्पणी गर्नुभएको हो। सभापति थापाले दूध विकास संस्थान, हेटौडा कपड़ा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताउनु भएको छ। अहिले सरकार आफैले उद्योग सञ्चालन गर्ने भन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति जोड़ दिनुभएको हो। थापाले 2046 सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले खुला उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्छ भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने उल्लेख गर्नुभएको हो। तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने उहाँको दावी रहेको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउन प्रयोग हुँदै गएको इलेक्ट्रोनिक सिस्टम तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै 2070 सालदेखि सञ्चालनमा रहेको इजीपी प्रणाली अहिले बन्द गरिएको भन्दै आपत्ति जनाउनु भएको हो। अहिले संघ प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद प्रक्रिया प्रभावकारी भएको वहाँको भनाई रहेको छ। इजीपी प्रणाली ह्याक भएको कारण बन्द गर्न लागिएको भन्ने जानकारी आफूहरूले पाएको भन्दै त्यसबारे तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ। ह्याकिङमा संलग्न जोसुकै व्यक्ति भए पनि कानूनी कार्यवाहीको दायरामा ल्याउनु पर्ने उहाँको भनाई रहेको छ। उहाँले इजीपी प्रणालीको विकल्पमा नयाँ प्रणाली ल्याउने नाममा पुरानो प्रणालीलाई नै कोल्याप्स गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिनुभएको हो। उहाँले यस प्रणालीमा भएको भनिएको ह्याकिङ तथा त्यससँग सम्बन्धित गतिविधिको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोशीमा कार्कीले प्रसव पीडामा अस्पताल पुगेकी गर्भवती महिलालाई तत्काल उपचार र सुरक्षित भर्नाको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा भर्ना नलिएपछि सड़कमा बच्चा जन्माउन बाध्य भएकी बबिताको घटनालाई लिएर यस्तो बताउनु भएको हो। कार्कीले प्रवेशका लागि अस्पताल पुगेकी महिलाको आर्थिक अवस्था नहेरी तत्काल क्लिनिकल मूल्याङ्कन र उपचार शुरू गर्नुपर्ने बताउनु भएको छ। उहाँले प्रसव पीड़ामा रहेकी महिलालाई तत्काल भर्ना गरेर आवश्यक उपचार तथा निगरानी गर्नुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले अस्पतालले बिरामीको सम्पर्क नम्बर लिएपछि बिरामी सम्पर्कविहीन हुँदा खोजी गर्नुपर्ने र आपतकालीन निगरानी प्रणाली प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि अस्पतालको सामाजिक सेवा इकाई र आमा सुरक्षा कार्यक्रम तत्काल सक्रिय हुनुपर्ने उहाँको भनाई रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य

0: तथा सूचना प्रविधि समितिले घुम्ती स्वास्थ्य टेली टोली मार्फत होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगी ज्येष्ठ नागरिक महिला तथा बालबालिकालाई सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगी ज्येष्ठ नागरिक महिला तथा बालबालिकाका लागि घुम्ती स्वास्थ्य टोली मार्फत प्रारम्भिक स्क्रीनिङ, नियमित औषधिको निरन्तर आपूर्ति तथा जटिल बिरामीको समयमै रेफरल र फलोअप सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकले सम्भावित महामारी वा प्रकोपलाई मध्यनजर गर्दै जीवन जल, व्यक्तिगत सुरक्षा उपकरण, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरूको पर्याप्त भण्डारण गर्न निर्देशन दिएको छ। त्यसै गरी स्वास्थ्य खानेपानी, हात धुने व्यवस्था, पोषिलो भोजन, शौचालय तथा उचित फोहोर व्यवस्थापनका लागि जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यकर्मी परिचालन गरी नियमित अनुगमन गर्न पनि निर्देशन दिएको समिति सभापति ओजस्वी शेरचन्दले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद असिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै पालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारको आलोचना गर्नुभएको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उहाँले आफूलाई दैनिक हजारौं फोन ग्यास नपाएको गुनासो सहित आउने गरेको बताउनु भएको छ। ग्यास उपलब्ध गराउन नसक्ने भए सरकारले स्पष्ट रूपमा जनतालाई जानकारी दिनुपर्ने उहाँको भनाइ रहेको थियो। उहाँले ग्यास अभावको समाधानका लागि पटक पटक मन्त्री परिवर्तन गर्नु उचित नभएको बताउनु भएको छ। बिहिबार मात्रै गौरी कुमारी यादवले राजीनामा दिएपछि नयाँ उद्योग मन्त्रीमा बालेन्द्रले दीपक कुमार शाहलाई नियुक्ति गर्नुभएको थियो। ग्यास अभावको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिँदै उहाँले मन्त्री परिवर्तन गर्दैमा समस्या समाधान नहुने बताउनु भएको हो। सोलुखुम्बुमा पहिरो खसेर कृत्रिम पोखरी बनेको छ। आज बिहान 7 बजेतिर महाकुलुङ गाउँपालिकाको वडा नम्बर 2 र 4 को बीचमा पर्ने होङ्गा खोलामा पहिरो खसेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले जानकारी दिनुभएको छ। बिहान अन्दाजी 7 बजेतिर महाकुलुङ गाउँपालिका वडा नम्बर 2 र 4 को बीचमा गौरीशंकर हाइड्रो पावरको हेड अफिस भन्दा करिब 100 मिटर जति तल पहिरो खसेको उहाँले बताउनु भएको हो। गौरीशंकर हाइड्रो पावरको हेड अफिस भन्दा करिब 100 मिटर तलबाट पहिरो खसेपछि 100 मिटर भन्दा लामो ताल बनेको र तालको गहिराई अन्दाजी 40 देखि 50 मिटर रहेको उहाँको भनाइ रहेको छ। पहिरो एकचोटि खसेको र त्यो रोकिसकिएको जानकारी दिँदै उहाँले सदरमुकामबाट निकै टाढाको दूरीमा रहेको नदी तटीय क्षेत्र लगायत आसपासका स्थानमा सतर्कता अपनाउन भनिएको सुवेदीले जानकारी दिनुभएको छ। पासारको मिक्लाजुङ गाउँपालिकाबाट बुबाको हत्या आरोपमा आमा र छोरा पक्राउ परेका छन्। मिक्लाजुङ गाउँपालिका 3 र इन्द्रकुमार दमाईको हत्या आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पासारका प्रमुख प्रहरी नायब उपरीक्षक अनिश कर्णका अनुसार पक्राउ पर्नेमा मिक्लाजुङ 3 की 43 वर्षीय महिला र उनका 17 वर्षीय छोरा रहेका छन्। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन। प्रारम्भिक अनुसन्धानबाट आमा र छोरा मिलेर बुबाको हत्या गरेको खुलेको ईएसपी कर्णले बताउनु भएको छ। दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याथ थप गरिएको छ। दमाई गत भदौ 20 गते छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार मृतक दमाईको खाटीमा सर्को पासो लगाएको थियो भने निधार लगायत शरीरमा विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट देखिएको थियो। प्रारम्भिक अनुसन्धानमै घटना आत्महत्या नभई हत्या भएको आशंका भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका आमा र छोराले दमाईलाई आफ्नै घरमा बन्चरो र दाउले प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। हत्या गरेपछि शवलाई सुरुमा घर नजिकैको आल्ट्राको रूखमा झुन्ड्याएको र पछि त्यहीबाट करिब 500 मिटर तल भिर पाखामा लगेर फालेको उनीहरूले बयान दिएका छन्। प्रहरीले खोजनामा प्रयोग भएको बन्चोरो सहित अन्य केही हतियार समेत बरामद गरेको छ। बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढ़ी प्रभावित नागरिकको राहतका लागि 25,25,000 रूपियाँ सहयोग गरेका छन्। गत भदौ 10 गते फुटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो। पौडेलले व्यक्तिगत रूपमा यो रकम कोषमा जम्मा गरेको बताउनु भएको छ। पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र साइन रेशंका डेभलपमेन्ट बैंक संचालक समितिका अध्यक्ष समेत हुनुहुन्छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 4,800 रूपियाँले घटेको छ। नेपाल सुनसादी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 3,400 रूपियाँले बढ़ेर 3,05,800 रूपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रूपियाँले घटेर 3,02,400 रूपियाँमा कारोबार भएको थियो। मंगलबार सुन तोलामा 3,500 रूपियाँले बढ़ेर 3,05,400 रूपियाँ पुगेको थियो। सोमबार सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै पहिलो दिन आइतबार सुन तोलामा 3,100 रूपियाँले घटेर 3,04,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। महासंघ अनुसार चाँदीको भाव तोलामा 255 रूपियाँले घटेर 4,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलाको 4,855 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। सिरियाली अधिकारीहरूले पूर्व राष्ट्रपति बशर अल असदको शासनकालमा सर्वसाधारण विरूद्ध बमबारीमा संलग्न रहेको आरोपमा 3 जनरल सहित 9 जना पूर्व सैन्य पायलटलाई लाटाकीय क्षेत्रमा पक्राउ गरेका छन्। सरकारी समाचार एजेन्सी सानाका अनुसार उनीहरूमाथि विभिन्न क्षेत्रमा युद्ध अपराध गरेको आरोप रहेको छ। उनीहरूले गरेको भनिएको हवाई आक्रमणबाट ठूलो संख्यामा मानिस हताहत हुनुका साथै घर तथा नागरिक पूर्वाधार नष्ट भएको र सर्वसाधारण विस्थापित भएको जनाएको छ। पक्राउ पर्नेमा जनरल मेनहेल अनवर साहिल सामी महम्मद र खायद अली रोयल लगायत रहेका छन्। सिरियामा 13 वर्षभन्दा लामो गृहयुद्धका क्रममा 5,00,000 भन्दा बढ़ी मानिसको मृत्यु भएको बताएको छ। हस्त दिउँसो 2 बजेको ठोरबर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरूङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायन का गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871169 राजु विश्वकर्मा 9807172142।
5: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: मैडम धूम्रपान भनेको के हो?
5: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम
5: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
11: ए हो र, ल त ल।
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0658414222 र 9850621692।
12: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
15: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635903769।
3: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यति किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
3: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
14: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
16: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
16: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
16: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
17: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते, ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
18: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुलेगौंडा आफ्नै निवासमा।
19: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
20: हेलो
21: बा, कति बन्यो घर? अनि ढलान भयो त?
22: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
21: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
22: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
23: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
18: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
23: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891950630 र 9746780681।
24: होइन धुवामा के गरिराखेको छौ भने तिमी
25: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
24: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
25: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो। यो पनि झन्झटै रहेछ।
24: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
26: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
27: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
28: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस, दुलीगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0065414142, 9856023128, 9462614726।
5: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
6: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460692646।
7: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0065509065, मोबाइल 9816634372।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
6: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
3: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
6: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
3: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
6: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
3: पार्वती रिमाल दुलेगौडा रु 10,100,
6: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
3: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
6: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
3: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
6: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
3: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
6: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
3: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
11: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
12: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
11: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
12: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
11: द्वितीय पुरस्कार रु 15,000,
12: तृतीय पुरस्कार रु 10,000,
11: सान्त्वना पुरस्कार रु 5,000।
12: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
11: द्वितीय पुरस्कार 5,000
12: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
11: सह आयोजक नगरपालिका
13: 103.8 अन्तर्मनको आवाज।
14: स्टेशन 1 स्टुडियो टाइम
15: अहिले दिउँसोको 3 बज्यो।
16: टाइम चेक को साथ बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165।
17: मंत्री हटाएको भन्दै सांसद आक्रोशित,
18: रसुवा बाढीका कारण 1.5 लाख नागरिक प्रभावित।
16: साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापा वाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ, अर्डर अनुसारका गहना

0: रूसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै चिनिया राष्ट्रपति सी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने
1: र एनबीएलको फाइनल प्रवेशका लागि कर्णाली र काठमाडौँ भेट्दै
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: समाचार अब विस्तारमा। राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले बच्चा जन्माएको घटनाले संसदमा प्राथमिकता पाएको छ। आजको प्रतिनिधि सभाको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसदले प्रसव पीड़ामा रहेकी महिलालाई भर्ना नगरेको अस्पतालका जिम्मेवार अधिकारीलाई कार्यवाहीको माग गरेका छन्। रासोपाकी सांसद डाक्टर तोसिमा कार्कीले उपचारका लागि आवश्यक रकम नभएको भन्दै सुत्केरीलाई भर्ना नगर्नेमाथि छानबिनको माग गर्नुभयो।
3: प्रसव अस्पताल पुगिएकी बिरामीलाई सुरक्षित तरिकाले भर्ना गर्ने ट्रान्सपोर्ट गर्ने जिम्मेवारी कसको हो? रेगुलर असेसमेन्ट गर्दा बिरामी त्यो बेडमा नभएपछि उनलाई खोजी किन गरिएन? अस्पतालमा फारम भर्दाखेरि फोन नम्बर राखिएको हुन्छ, सम्पर्क किन गरिएन? लड्यो कि केही भयो कि किन आत्तिने काम भएन? त्यहाँ किन खोजी गरिएन भनेपछि हाम्रो इमर्जेन्सी मोनिटरिङ सिस्टम कस्तो छ? ब्लड टेस्टको लागि पैसा छैन भनेपछि त्यहाँ तत्कालीन सामाजिक सेवा इकाइ र आमा सुरक्षा कार्यक्रम किन एक्टिभेट भएन? आमा सुरक्षा कार्यक्रम त्यो बच्चा जन्माउनलाई मात्र फ्री हो कि सम्पूर्ण स्वास्थ्य सेवाको लागि पनि त्यसले सहयोग गर्नुपर्छ?
0: राजविराज नगरपालिका 14 पर्साही निवासी हरिराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लग्दा पनि अस्पतालले भर्ना गर्न अस्वीकार गरेको थियो। पासवानसँग तत्काल 2500 रूपियाँ मात्र रहेको भन्दै अस्पतालले भर्ना लिन अस्वीकार गरेको हो। रासोपाकै अर्का सांसद कामिनी कुमारीले क्यान्सर रोगको उपचार निशुल्क गराउन माग गर्नु भएको छ। क्यान्सर रोगको उपचार महँगो भएकाले समस्या भएको भन्दै उहाँले साथै प्रदेशमा क्यान्सरको उपचारको लागि सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
4: उपचारमा क्यान्सर पहिचान तथा परीक्षणको देखि शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, आवश्यक औषधि तथा प्यालेटिभ केयरसम्म हुनुपर्छ। उपचारका लागि काठमाडौँ वा सीमित ठूला शहरमै धाउनुपर्ने बाध्यता हटाई हरेक प्रदेशमा सुविधा सम्पन्न क्यान्सर उपचार केन्द्र विस्तार गरियोस्। आर्थिक अभावका कारण कुनै पनि क्यान्सर रोगीले उपचारबाट वञ्चित हुनु नपरोस्।
1: रासोपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गर्नु भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले सामान्य आरोपको भरमा अहिलेसम्म 3 जना मन्त्री बर्खास्तमा परिसकेको भन्दै भ्रष्टाचारको आरोप लागेका आईजीपी कार्कीलाई पदबाट किन नहटाएको भनेर सोध्नु भएको छ।
5: करोड़ौं करोड़ भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोड़ौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोड़ौं करोड़ भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाई राखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
1: बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ उहाँले भन्नुभएको छ। रासोपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै मन्त्रीले राजीनामा दिने हो भने ग्यासको भन्दा मन्त्री बन्नेको लाइन ठूलो हुने बताउनु भएको छ। पसलमा ग्यास छ तर पसले ग्यास बेच्न मान्दैनन् भनेर आफूलाई फोन आउने गरेको भन्दै उहाँले लासामा सुन छ कान मेरो बुच्चै भने जस्तो भएको टिप्पणी गर्नुभयो।
6: पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नुपर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाईको मत दिएर पठाएको हो त? यदि साँच्चीकै

0: ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नु पर्यो। होइन भने महिने पछि ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ। सभामुख महोदय,
1: चितवनका ग्यास व्यवसायीले भने भरिएका सिलिण्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नवलपरासी, पर्दघाट, सुस्ता पूर्व, मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 घण्टा बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीले चितवनको बाबा साई बाबा नेपाल ग्यास, गण्डकी, नवलपरासी, बर्दघाट, सुस्ता पूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारायणीले दैनिक 2 शिफ्टमा 15,000 सिलिण्डर बोटलिङ गरिरहेको जानकारी दिनुभएको छ। उक्त प्लान्टले 24 बोटलिङ उपकरणबाट एक मिनटमा 24 सिलिण्डर भरिरहेका छन्। धनुषाको नोबेल र बाराको 1NL, जगदम्बा लियो, अम्बर ग्यास, पर्साको सुपर मनोज र मकवानपुरको सहारा ग्यास र नवलपरासीको चण्डेश्वरी ग्यासको बोटलिङ गराएर सिलिण्डर उपत्यका पठाइरहेको उहाँले बताउनुभयो। उद्योगले दैनिक 10,000 हाराहारी सिलिण्डर भरिरहेका छन्। तीमध्ये आधा स्थानीय बजार र बाँकी काठमाडौँ पठाइरहेका छन्। कालाखेतीले ट्रक व्यवस्थापनदेखि पुलेटमा ग्यास मगाएर बोटलिङ गरेर बजार पठाउनेसम्मको काममा सबै उद्योगी लागिरहेको बताउनुभयो। दैनिक उपत्यकामा 40,000 सिलिण्डर माग हुने गरेकोमा अहिले करिब 1,00,000 सिलिण्डरको माग रहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। प्रधानमन्त्री वारेन्द्र शाहले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्याङ, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी हुनुभएको छ। मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सृजना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ।
1: रसुवाको भट्टे कोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्र मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका मध्ये 25 जनालाई झाडापखला लागेको सचिव देवकोटाले समितिलाई जानकारी गराउनु भएको छ। समितिले रसुवाको भट्टेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको छ। समितिकी सभापति डाक्टर ओजस्वी शेरचनले होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी जोखिमका आधारमा उपचारको प्राथमिकता निर्धारण गर्न समेत सुझाव दिनुभएको छ।
6: रसुवा भोटेकोशी बाढ़ीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन शुरू गरिएको छ। विस्थापित भई काठमाण्डुमा रहेका 132 बालबालिकालाई गीता माता स्कूल डल्लुमा पढ़ाउन शुरू गरिएको छ। काठमाण्डु महानगरपालिका का कार्यवाहक प्रमुख सुनिता डंगुलले बच्चन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्ने भन्दै उनीहरूसँग आत्मीय व्यवहार गरी पढ़ाउन शिक्षकसँग आग्रह गर्नुभएको छ। नागार्जुन स्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य जनप्रतिनिधि शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए। विद्यार्थीका लागि कोशिस नेपालले झोला र पोसाकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ।
1: चितवनको भरतपुर महानगरपालिका नौ स्थित बसन्त चोकमा गुडिरहेको कारमा आगो लाग्दा जलेर मृत्यु भएको पुरूषको पहिचान खुलेको छ। मृत्यु हुनेमा कार चालक अमर पराजुली रहेका छन्। प्रहरीका अनुसार उनी नारायणी विद्या मन्दिर शिवघाटका पूर्व संचालक समेत हुन्। पराजुली आज बिहान कार चलाएर हेटौडाबाट भरतपुर निस्किएका थिए। कार गुडिरहेका अवस्थामा आग लागि भएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि कारभित्र रहेका पराजुली जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
6: अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन विश्वका नेताहरू भारत आउन थालेका छन्। अहिलेसम्म भारत आइपुग्ने राष्ट्र प्रमुखहरूमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा रहेका छन्। यसबाहेक युगान्डाकी उपराष्ट्रपति जेसिका अलुपो पनि भारत आइपुगेकी छन्। राष्ट्रपति पुटिनले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तथा ब्रिक्स बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। पुटिन आज बिहान मात्रै भारत पुग्नु भएको हो। यसैबीच ब्रिक्स सम्मेलनका लागि चीनका राष्ट्रपति शी जिन फिङ पनि भारत जाने तय भएको छ। चीनको विदेश मन्त्रालयले राष्ट्रपति शी भारत जाने पुष्टि गरेको छ। दिल्लीमा सेप्टेम्बर भोलि र पर्सि 18 ब्रिक्स शिखर सम्मेलन हुँदैछ।
1: अब खेल समाचार। नेपाल भलिबल लीग एनभीएलको फाइनल प्रवेशका लागि कर्णाली शिवराज र काठमाडौँ रेड्स भिड्दैछन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज हुने खेल साँझ 6 बजे शुरू हुनेछ। कर्णाली दोस्रो र काठमाडौँ तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न लागेका हुन्। यो खेलको विजेताले उपाधिका लागि अन्नपूर्ण स्पाइकर्ससँग प्रतिस्पर्धा गर्नेछ। हिजो भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई 3-1 सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: संसदमा उठ्यो महिलाले सड़कमै बच्चा जन्माएको घटना। आईजीपी बर्खास्तीको माग। ग्यास अभावले मन्त्री हटाएको भन्दै सांसद आक्रोशित।
1: उद्यमी तथा व्यवसायीहरूसँग प्रधानमन्त्रीको छलफल। आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे कुराकानी।
6: रसुवा बाढ़ीका कारण 1.5 लाख नागरिक प्रभावित। प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न समितिको निर्देशन।
1: रूसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै चिनिया राष्ट्रपति सी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने।
6: र एनबीएलको फाइनल प्रवेशका लागि कर्णाली र काठमाडौँ भिड्दै।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन। अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हार खुट्टा

0: आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि। यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
5: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
9: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
10: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
8: ठाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
11: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
6: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715 र रामचन्द्र महत 98461168। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछेपानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
13: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811166136।
17: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
18: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
17: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
18: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
19: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
20: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
21: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
21: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
16: मोबाइल 9008535537 र 9806615809।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
21: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
22: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9508535537।
21: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

0: दर्शन स्वागत छ कार्यक्रम ओम प्रश्न गुरु कार्यक्रममा फेरि अर्को रमाइलो श्रृंखलाको साथ रेडियो ढोरबाराही 103.5 www.radiodharbarahi.com एनपी लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिनहरूमा उपस्थित हुने गर्दछौ भने आजको श्रृंखलामा रहेर फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिनेछौ र त्यसै गरी श्रोता साथी हाम्रो फेसबुक पेजमा रेडियो ढोरबाराही 103.5 मेगाहर्जको पेजमा हामीले अघि नै स्ट्याटस राखिसकेका छौं। त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ। सम्झना सरोवेदी कसैलाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश अथवा केही मिठो जानकारीहरू दिन भने हाम्रो कार्यक्रममा हाम्रो फेसबुक पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ भने। त्यसै गरी श्रोता साथी, आज बुबाको मुख हेर्ने दिन पनि रहेको छ र त्यसै गरी हाम्रो सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै शुभकामना व्यक्त गर्दै कार्यक्रमको पहिलो सांगीतिक कौशली स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भागा राख्नतर्फतिर लागिरहेको छु र प्रकाश सुतराज अनि मेलिना राईको आवाजमा सजिएको रिमे गीतको बोल रहेको छ, स्वीकार्नुहोला है त।
1: अनि आफ्नोलाई गुमाउनुको पीड़ा सबैको एउटै हुँदो रहेछ। यही राउटे समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनको कथा जीवन।

हजुर श्रोता साथी रिवा गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा स्वीकार्नु भयो होला र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने एउटा रमाइलो भाका सुन्नतर्फतिर लागिरहेका छौं र गीतको बोल रहेको छ लालाजी स्वीकार्नु होला है त

हजुर श्रोत साथी लालाजी केलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पनि कार्यक्रममा स्वीकार्नु भयो होला मधुभाकालाई। र त्यसै गरी श्रोत साथी आजको श्रृंखलामा हामीहरू फेसबुक म्यासेजलाई कार्यक्रममा स्थान दिन्छौ भन्ने अलिको लागि भन्ने श्रोत साथीले गर्नुभएको कमेन्ट पढ्नतर्फतिर लागिरहेको छु। र कुमार श्रेष्ठजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, श्रीय बहिनी नमस्ते, सन्ची हुनुहुन्छ, म राजकुमार श्रेष्ठ ब्रेथ नेपाल ट्रेकिङ टिभीटर एल्टिस्टर लेकसाइडबाट हो। मलाई न्याउली बनेमा हितेको मायालाई राखी मनेमा भन्ने गीत सुनाइदिनुहोस् ल। यो गीत काचेपानीमा बस्ने मेरो मुटु गोमा कुमारी श्रेष्ठलाई, जन्ममा पानमती श्रेष्ठलाई अनि बागमारामा बस्ने मेरो साथी रोमन पौडेललाई सुनाउन चाहन्छु ल। थ्याङ्क यू बहिनी भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद कुमार श्रेष्ठजी यो मिठो कमेन्ट गर्नुभएकोमा। र म कार्यक्रम प्रस्तुत क्रिया गुरुङ पनि एकदम सन्चै आरामै छु र आशा रहेको छ यहाँ पनि ठिकठाक हुनुहुन्छ, सन्चै आरामै हुनुहुन्छ भने पक्कै पनि यहाँको रोजाको गीतलाई म कार्यक्रममा स्थान पक्कै पनि स्थान दिने नै छु भने। र श्रोत साथीहरूको लागि भने ढिला नगरिकन उहाँले रोज्नु भएको सुमधु भागा बजाउनतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ न्याउली बनैमा, स्वीकार्नुहोला मिठो भाकालाई भन्दै कमेन्ट गर्दै गर्नुहोला।

ra thì पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला उहाँको रोजाइ गीतलाई भन्दै यहाँहरू रहेको छ र यसै गरी श्रोता साथीहरूको लागि भने कार्यक्रममा बाहुन बाजे किन कसैको गीतको बोल राखिरहेको छु तिज भाका रहेको छ स्वीकार

र श्रोता साथी आजको श्रृङ्खलामा हामीहरूले फेसबुक म्यासेजलाई कार्यक्रम स्थान दियौं र पक्कै पनि सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुभयो होला भन्दै श्रोता साथीले कमेन्ट पनि गर्नुभएको थियो। उहाँको कमेन्टलाई पनि पढेर कार्यक्रम स्थान दिइसकेको छु। उहाँहरूको रोजाइको गीत संगीतलाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने आज रहेको छ सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ सुन्नुभयो होला। र त्यसै गरी अहिलेको लागि भने कार्यक्रमको हामी अन्त्य अन्त्यतर्फ आइसकेका छौँ। कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा फेरि पनि यहाँहरूको लागि एउटा अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ तीसका गीत खस्ता हुँदै सुन। यो मिठो भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई फेरि पनि जाँदा जाँदै बुबाको बुझिने दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै कार्यक्रमबाट छुटिने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैदराबाद।

0: ए मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663।
3: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
13: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: अफिसबाट अमित सरको फोन।
15: हस् म पछि कल ब्याक गर्छु। ओह सरी भगवान, आज पनि ढिला भयो।
16: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
17: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
19: स्टुडियो टाइम चेक, अहिले दिउँसोको 4 बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560131053
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
6: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
0: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
9: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460076
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
13: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493-552-494-582-7878।
4: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
5: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
4: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
5: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
4: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
5: विस्तृत जानकारीका लागि सम्पर्क
6: 9841-10432 र 9841-13939।
4: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी टार।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9560-33398 र 9465-10950।
11: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
0: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
0: द्वितीय पुरस्कार रु 15,000
1: तृतीय पुरस्कार रु 10,000
0: सान्त्वना पुरस्कार रु 5,000
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
0: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
1: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9850639337
0: सुरेन्द्र श्रेष्ठ 9850636136
1: रविन्द्र राज पौडेल 9850662888
2: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
3: र 9868168887
0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र
5: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र
5: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति
5: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
5: टिम दर्ता शुल्क 500 रुपियाँ
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक
5: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
0: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9462626743

0: राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9860-57731, 9860-57731।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49304।

प्राणी निरीक्षक प्रचार समितिका अनुसार पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा वर्ल्डमा रहेका दुई महिला पुरुष र एक बालकको शव व्यवस्थापन गरिएको हो। सम्बन्धित हादिङबाट एक र नवलपुर पोखरा ल्याइएको थियो। कास्की प्रहरीका अनुसार हालसम्म कास्कीबाट प्रहरी

तनहुँ धादिङ जिल्ला ती सबहरू पोखरा ल्याइएको थियो। नेपाली कांग्रेसको महाधिवेशन नजिकै जाँदा तनहुँका वडा तथा पालिका स्तरमा नेतृत्व चयनको सरगर्मी वडा अधिवेशन असोज 3 र 4 गते तथा गाउँपालिका र नगरपालिकाको अधिवेशन असोज 7 गते हुने तयारी सँगै बन्दीपुर गाउँपालिकामा पनि कांग्रेसको आन्तरिक राजनैतिक गतिविधि तीव्र बनेको छ। बन्दीपुर गाउँपालिकाको गाउँ सभापतिका लागि कर्णबहादुर गुरूङ, राजु बानिया, नारायण खड्का र श्याम श्रेष्ठको नाम चर्चामा आएको कांग्रेस नेताहरूले बताएका छन्। यसै गरी वैश्य गुरूङको नाम समेत सभापतिका सम्भावित आकांक्षीका रूपमा चर्चामा आए पनि वहाँ महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ़ने सम्भावना रहेको कांग्रेसभित्र आंकलन गरिएको छ। सभापति चयनका लागि आकांक्षीहरूबीच आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास भइरहे पनि अन्तिम निर्णय भने सहमतिबाटै गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन्। नेतृत्व चयनमा सहमति कायम गर्न पार्टीभित्र विभिन्न तहमा छलफल समेत भइरहेको छ। जिल्लाका निजी तथा सार्वजनिक कलेजको संचालन र व्यवस्थापन बारे जिल्ला शिक्षा समिति कास्कीले कलेज संचालकसँग छलफल गरेको छ। शिक्षा नीति र नियमावली अनुसार कलेज संचालन नभएको गुनासो बढ़ेपछि समितिले संचालकहरूलाई एउटै ठाउँमा राखेर समस्या र समाधान बारे छलफल गरेको हो। कार्यक्रममा जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले शिक्षा क्षेत्रमा नियम र विधि पालना अनिवार्य रहेको बताउनु भएको छ। उहाँले विद्यमान कानून र नियमको बर्खी लाभ हुने गरी कुनै पनि शिक्षण संस्था सञ्चालन गर्न नहुनेमा जोड़ दिनुभएको हो। छलफलमा कलेज संचालकहरूले भने आफूहरूले भोग्दै आएका कानूनी प्रशासनिक र व्यावहारिक जटिलता खोलेर राखेका हुन्। उनीहरूले कलेज संचालनमा देखिएका समस्या र समाधानका उपाय बारे समितिको ध्यान आकर्षण गराएका छन्। कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य र जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतको सहभागिता रहेको थियो। जिल्ला शिक्षा समिति कास्कीका संयोजक पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला शिक्षा समन्वय इकाई प्रमुख लोकनाथ आचार्यले गर्नुभएको थियो। यही वा त 10 गते भोटेकोशीको बाटीमा परि ज्यान गुमाएकाको सपहिचानका लागि पोखरामा अहिलेसम्म 25 आफन्तको डीएनए नमूना संकलन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाटीमा बेपत्ता भएकाहरूको खोजी तथा सपहिचानका लागि उनीहरूका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ। डीएनएका लागि निवेदन मंजूरीमा फारम भनेर रगतको नमूना संकलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको वहाँले बताउनु भएको हो। बाढीमा परि ज्यान गुमाएका मध्ये 102 शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिएका 76 शवलाई जमीन भूमि व्यवस्थापन गरिएको थियो। प्रहरीले लागू औषध गाजा र चरेसहित एकजना महिलालाई पक्राउ गरेको छ। लागू औषध संकलन गरी बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले बुर्देवाङ बजारबाट होटल संचालक गर्दै आएकी उनलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बुर्देवाङको टोलीले मेग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्बर 2 लुलाङ स्थायी घर भई ढोरपाट नगरपालिका वडा नम्बर 1 बुर्देवाङ रिभरहेड स्थित मीना होटल एण्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी मीना थापा भण्डारी भने रामकुमारी थापालाई लागू औषध सहित पक्राउ गरेको हो। पक्राउ परेकी थापाको रेस्टुरेन्टबाट प्रहरीले 1500 ग्राम गाजा र 380 ग्राम चरेस समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर तातीले जानकारी दिनुभएको हो। थापामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट 5 दिनको म्याद थपिएको प्रहरीले जनाएको छ। वर्षायामसँगै सुस्ताएको अन्नपूर्ण पदमार्गमा पर्यटकको चहल पहल बढ़न थालेको छ। पछिल्लो समय 2 सता यता पर्यटक आवागमन बढ़दैसँगै पदमार्ग आसपासका होटल तथा पर्यटन व्यवसाय उत्साहित भएका छन्। अघिल्लो साता करिब 150 पर्यटक धारापानी हुँदै अन्नपूर्ण पदमार्ग प्रवेश गरेकोमा पछिल्लो साता यो संख्या बढ़ेर करिब 300 पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप धारापानी

0: पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ। केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार मुख्य पर्यटन सिजनमा दैनिक 500 देखि 600 सम्म पर्यटक आउने गरे पनि वर्षायाममा आवागमन निकै घट्ने गरेको छ। कतिपय दिन 1-2 जना र अन्य दिन 10-15 जनासम्म मात्रै पर्यटक आउने गरेको उहाँले बताउनु भएको हो। भदौ महिनामा हालसम्म 614 पर्यटक थारापानी चोक चेकपोस्ट हुँदै प्रवेश गरेका छन्। तीमध्ये 900 जना सार्क मुलुकका र 515 जना गैर सार्क मुलुकका रहेका छन्। सार्क मुलुकका पर्यटकमा 78 पुरूष र 21 महिला तथा गैर सार्क तर्फ 362 पुरूष र 153 महिला रहेका छन्। पछिल्लो समय विशेष गरी मनासलु हिमाल आरोहण जस्ता पदयात्राका लागि आउने पर्यटकको संख्या बढ़ेको गुरूङले बताउनु भएको हो। लमजुङको बेसी शहरबाट हिमाली जिल्ला मनाङ छोड्ने बेसी शहर चामे सड़कमा हाल 3 स्थानमा काठे पुल रहेका छन्। वर्षायाममा खोलामा पानीको मात्रा बढ़ेपछि ती पुलबाट सवारी साधन सञ्चालन गर्न जोखिम रहने गर्दछ। डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार चामे बजार क्षेत्रमा 2 र स्यारको खोलामा एउटा काठे पुल रहेका छन्। अस्थायी प्रकृतिका यस्ता पुलबाट सवारी साधन सञ्चालन गर्न समस्या हुने गरेको छ। समस्या समाधानका लागि यस सड़क खण्डमा 15 पक्की पुल निर्माणको माग गरिएको थियो। मनाङलाई सड़क सञ्चालसँग जोड्ने उद्देश्यले बेसी शहर चामे सड़क 2051 सालदेखि निर्माण शुरू भएको थियो। सशस्त्र द्वन्द्वका कारण निर्माण कार्य प्रभावित भएपछि नेपाली सेना 2077 सालदेखि सड़क निर्माणमा सहभागी भएको थियो। सेनाले 65 किलोमिटर सड़क निर्माण गरी 2079 सालमा सड़क विभागलाई हस्तान्तरण गरेको थियो। सड़कको 35 किलोमिटर क्षेत्र लमजुङ र 30 किलोमिटर मनाङतर्फ पर्दछ। दुवै पुलमा पुराना काठ हटाएर नयाँ पुल राख्नुपर्ने देखिएको थियो। उत्तरी गोर्खाको लाइफलाइनको रूपमा रहेको बेनीघाट लार्के सड़क खण्डमा गएको पहिरो हटाएपछि झण्डै 2 महिनापछि पुनः कालो भीरबाट सड़क शुरू भएको छ। गएको असार 22 गतेदेखि अवरोध बनेको उक्त सड़क शुक्रबारबाट पूर्ण रूपमा सुचारू भएको हो। उत्तरी गोर्खाको धार्चे गाउँपालिका तेन्नीस्थित कालो भीर क्षेत्रमा खसेको पहिरो लामो प्रयास गरेर हजाएपछि सवारी साधन पूर्ण रूपमा आवत जावत हुन थालेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले बताउनु भएको छ। सड़क अवरोध हुँदा हिमाल पारीको चुम्रुबे गाउँपालिकाका बासिन्दाले दैनिक जीवनमा ठूलो कठिनाई भोग्नु परेको थियो। खाद्यान्न औषधि तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानी ठप्प हुँदा स्थानीयवासी मारमा पर्नुका साथै विकास निर्माणका कामहरू समेत प्रभावित भएपछि गाउँपालिकाको सहयोगमा सड़कको ठूला ढुङ्गा स्कावेचर प्रयोग गरी 2 महिनापछि सड़क सञ्चालनमा ल्याउन सकिएको थार्चे गाउँपालिकाले जनाएको छ। तनहुँको खिरिङ गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका नागरिक तथा तीनका परिवारलाई लक्षित गरी निशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ। पहुँचविहीन र आर्थिक रूपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले पालिकाले ग र ख वर्गको अपाङ्गता परिचय पत्र प्राप्त व्यक्ति र तीनका अभिभावकको बीमा शुल्क आफ्नै बेहोर्ने भएको गाउँपालिकाले जनाएको छ। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पालिकाले यो कल्याणकारी कार्यक्रमलाई अघि बढ़ाएको छ। विपन्न तथा अपाङ्गता भएका नागरिकले बीमा प्रिमियम तिर्न नसकेका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुनु परोस् भनेर यो कदम चालिएको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताउनु भएको छ। यस कार्यक्रम अन्तर्गत पहिलो ग वर्ग र सेतो ख वर्ग अपाङ्गता परिचय पत्र बाहेक वाहक व्यक्तिहरू तथा तिनका अभिभावकले निशुल्क बीमा सुविधा पाउनेछन्। बीमा दर्ता प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन गाउँपालिकाले खटेका बीमा अभिकर्ता मार्फत कागजात संकलनको काम शुरू गरिसकेको छ। प्रक्रिया पूरा गर्नका लागि सम्बन्धित अपाङ्गता भएका व्यक्तिले आफ्नो अपाङ्गता परिचय पत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा जन्म दर्ताको प्रतिलिपि अभिकर्तालाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ। लगातार दुई दिन खटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले बढेको छ। शेयर बजार प्रसूचक निप्से आज 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा पुगेको छ। आज सबै समूहको प्रसूचक बढेकोमा जल विद्युत लगानी र निर्जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 238 कम्पनीको शेयर बढेकोमा 30 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने घटबढ भएको छैन। आज उपकार लघु वित्तको शेयर 10.5% बढेको छ। सम्रगमा बजार बढेको दिन मल्टी पर्पोज फाइनान्सको शेयर 5.71% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.09 अर्ब कारोबार भएकोमा आज 335 कम्पनीको 1.20 करोड किता शेयर 4.36 अर्ब रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरबुढा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008216142।
4: सुन्न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्गेलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903069, मोबाइल 9840826926।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
9: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
10: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको खान्छ। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
0: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556011445 र 9556020445।
11: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
12: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
13: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
11: ठाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
6: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोप्राइटर हरिचन्द्र महत। मोबाइल 9825572763 र 9860705
13: र रामचन्द्र महत 9841168778।
14: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना स्तनहो सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा, यही भदौ 27 गते शनिबार, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143777, मोबाइल 9856443।
4: हेलो बा,
5: कति बन्यो घर अनि ढलान भयो त?
6: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ, सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि।
5: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है, मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि,
7: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746780681।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
10: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
11: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
11: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
8: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
11: फोन नम्बर 0564143121,
8: मोबाइल 9805678634 र 9701107090।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
13: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
15: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
14: दीक्षा ब्युटी पार्लर रे?
15: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
14: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
15: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
14: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
15: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
14: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
15: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
14: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
15: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 9709034335।
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

लगायो परिस्थिति विपरीत कुरा टिक्न लगायो सबै थियो अध्ययारो सबै सोच्दा डर लायो भविष्यले फकायो भाग्यले सघायो आज म मनमा ठुङ्गा राखी सपना बोकी हिँड्दैछु मलाई सम्झि याद आउला ना थियो म तिम्रै हुँ म हाम्रो लागि छुँदैछु म हाम्रो लागि जाँदैछु हामी सँगै छौँ नि आँसुको या नछा मेरा शब्दहरू तिमी सधैँ मनमा नै राख नठान हाम्रो साथ छुट्यो मन खोली हाँस हामी सँगै त छौँ नि मेरा शब्दहरू तिमी सधैँ मन मानै राख नठान हाम्रो साथ छुट्यो मन खोली हाँस हामी सँगै त छौँ नि तिमीले त बुझ्छौ नि तिमी त हाँसी देऊ न हाँसी हाँसी बिदा देऊ न भुला हामी हिँडेका थियो एकअर्काको हातसम्म एकअर्काको साथसँगै एकअर्काको आँट बन्दै साथसँगै बिताउला छेडीको दुरी हो केही दिनमै बिर्सौला नरौ तर तिम्रो आँसुले मलाई

स्तम्भमा परिवार बस्ताउ मेरा शब्दहरू तिमी सधैँ मन मानिराख न ठान्दा हाम्रो साथ छुट्यो मन खोली हाँस्दा हामी सँगै त छौ नि मेरा शब्दहरू तिमी सधैँ मन मानिराख न ठान्दा हाम्रो साथ छुट्यो मन खोली हाँस्दा हामी सँगै त छौ नि हामी सँगै त छौ नि।

0: हुने छैन म खुसी तिमी बिना कहिले हुने छैन यसैले यो कुरा तिमीले बुझ्नु पर्छ बलियो हुनु पर्छ हाम्रो माया भुल्नु हुन्न हामीले झुक्नु पर्छ भोलिलाई सोचेर जाँदैछु म आज तिमीलाई छोडेर भनी नसोच म तिम्रै हुँ अनि मेरा शब्दहरू तिमी सधैँ मन माने राख नठान हाम्रो साथ छुट्यो मन खोली हाँस्दा हामी सँगै त छौ नि मेरा शब्दहरू तिमी सधैँ मन माने राख नठान हाम्रो साथ छुट्यो मन खोली हाँस्दा हामी सँगै त छौ नि
1: हामी सँगै त छौ नि

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
4: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
5: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
3: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
6: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी वास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9641616878।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
8: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका
9: 103.8 अन्तर्मनको आवाज।
5: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने तय। जेन्जी आन्दोलनदेखि भुटेकोशी बाढ़ीसम्मका विषय उठाउने तयारी।
0: शिशु जन्माएको घटनामा छानबिन भएको भइरहेको स्वास्थ्य मन्त्रीको भनाई। सुत्केरीलाई स्वास्थ्य स्याहार र उपचारका लागि अस्पतालमै बस्न आग्रह।
1: भोटेको सिपाड़ीमा ज्यान गुमाएका थप पाँचजनाको शव व्यवस्थापन। प्रभावितका लागि चीनले पठाएको पाँचौं खेपको आकस्मिक राहत सामग्री काठमाडौँ आइपुग्यो।
0: इरानी राष्ट्रपति पेजेस्कियान भारतको राजधानी दिल्लीमा आजै मोदीसँग भेटवार्ता हुने।
1: र एसियाली खेलकुदमा मन्त्री पोखरेल सहित 9 अफिसियल जापान जाने।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्ने तय भएको छ। उक्त महासभाको उच्चस्तरीय सामान्य बहस आगामी असोज 6 देखि 12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनर्स्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसंघ रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्ने तय भएको छ। उक्त महासभाको उच्चस्तरीय सामान्य बहस आगामी असोज 6 देखि 12 गतेसम्म

0: अजित बहादुराईले नेपालमा गत वर्ष भएको जेएनजी आन्दोलन, त्यसपछि भएको निर्वाचन र सो मार्फत प्राप्त जनादेश सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न एक्काइसौं महासभा महत्वपूर्ण अवसर हुने बताउनुभयो। सो विषयमा जानकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सहयोग तथा सद्भावको निरन्तरता र बढ़ोत्तरीका लागि उच्च स्तरबाटै आह्वान गर्न समेत यो महासभा महत्वपूर्ण अवसरका रूपमा रहेको छ। महासभामा प्रधानमन्त्रीले भोटेकोशी बाढ़ीको कारण र त्यसका लागि पाउनुपर्ने क्षतिपूर्ति लगायतका विषयमा पनि कुरा उठाउने उहाँको भनाइ छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढ़ाएको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिई आवश्यक छानबिन अघि बढ़ाएको बताउनु भएको हो। उहाँले घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको बताउनुभयो। घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटिका डाक्टर अजय शाह सहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उहाँले जानकारी दिनुभयो। उहाँले घटनाबारे मन्त्रालयले अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिसकेको र अस्पतालले स्पष्टीकरण समेत पेश गरेको बताउनुभयो। प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनाल सहित पुनः प्रसूति वार्डमा ल्याई आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरेको पनि मन्त्री मेहताले सभालाई जानकारी गराउनुभयो।
0: भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका थप पाँचजनाको शव आज पोखरामा व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेपछि दुई महिला, दुई पुरूष र एक बालकको शव पोखरा महानगरपालिका 16 स्थित वन क्षेत्रमा जमीन मुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरीकारले कास्कीले जनाएको छ। शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा ल्याइएका 102 शवमध्ये यसअघि 76 शवलाई पनि सोही स्थानमा व्यवस्थापन गरिएको थियो। 21 शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिएको छ।
1: भोटेकोशी बाढ़ीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, तत्काल तथा दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुनः स्थापना तथा सुदृढ़ीकरणका लागि विस्तृत मूल्यांकन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य आवश्यकता तथा पुनर्स्थापना मूल्यांकन गर्न लागेको हो। मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूको सहकार्यमा गर्न लागेको मूल्यांकनले बाढ़ी प्रभावित समुदाय, विशेष गरी जोखिममा रहेका तथा संवेदनशील समुदायको स्वास्थ्य आवश्यकताको विस्तृत अध्ययन गर्नेछ। मूल्यांकनका क्रममा प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता, स्वास्थ्य संस्थामा पुगेको क्षति, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्तिको अवस्था, रोग निगरानी प्रणाली र आपतकालीन पूर्व तयारीको अवस्थाबारे अध्ययन तथा समीक्षा गरिनेछ।
0: चीनले पठाएको पाँचौं खेपको आकस्मिक राहत काठमाडौँ आइपुगेको छ। राहत सामग्री बोकेर चिनिया जनमुक्ति सेना पीएलएको विमान आज दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले विज्ञान प्रविधि एवं नव प्रवर्तन मन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभयो। बाढ़ी पीड़ितका लागि राहत संकलन हुने क्रम अझै जारी छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलन भएको नगद कर्मश दाखिला गर्नेको संख्या बढ़ेको छ। यातायात व्यवसायी महासंघले पनि आज प्रधानमन्त्री दैवी उद्धार कोषमा 91,84,000 रूपियाँ जम्मा गरेको छ। यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन झापाले 75 लाख रूपियाँ दिएको छ। बाराको कलैया उपमहानगरपालिकाले 77 लाख दिएको छ। बाँके जिल्लाका निजी तथा विद्यालय र विद्यार्थीले पनि 65 लाख रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार।

0: As on top, Langdang Himalko Swachha Prakritik Pani, Aba Tapaiko Hatma. Antarastriya Starko Atyadhanik Pravidibata Prasodhit. On top brand ka pani, 500 dekhi 900 milliliter ka akarshak pet bottle haruma upalabdha chha. Thap jankari ka lagi, Himalayas Spring Water Prali, Nayabaneshwar, Kathmandu. Phone 4781-4780-724 wa himalayaswater.com.np login garnu hos.
1: गुणस्तरीय प्लम्बिंग को पर्पज मैम
2: मार्बल मार्बल का सीपीवीसी प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढी प्रेशर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्ट हरू लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
3: सुरक्षा घरको साथ जीवन भरको
0: यो हो खा संचार नेटवर्क समयको आवाज समयको आवाज
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
5: अब बाँकी समाचार भोटेको सीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको संचार अनुगमनका क्रममा 223 वटा आचार संहिता उल्लंघन भएका छन् प्रेस काउन्सिल नेपालले बाढीपछि संचार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटिएको हो प्रेस काउन्सिलले सार्वजनिक गरेको संचार अनुगमन सम्बन्धी विवरण अनुसार बाढ़ी सम्बन्धी सामग्रीमा पीड़ितको संवेदनशील अवस्थालाई उचित ध्यान नदिएको अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको अतिरंजित ढंगले सामग्री प्रस्तुत गरेको तथा पत्रकारिताका स्थापित मूल्य मान्यताको पालना नगरेको लगायत विषयमा आचार संहिता उल्लंघन भएको जनाइएको छ अनुगमनका क्रममा संचार माध्यमसँग सम्बन्धित 91 गैर संचार माध्यम 101 र पत्रकारसँग सम्बन्धित 41 वटा सामग्री आचार संहिता भन्दा विपरीत रहेको भनी पहिचान गरिएको विवरणमा उल्लेख गरिएको छ
4: शेयर बजारमा नेप्से परिसूचक आज दोहोरो अंकले बढ़ेको छ नेप्से परिसूचक आज 27.94 अंकले बढ़ेर 25.59 को बिन्दुमा कायम भएको छ आज नेप्से परिसूचकसँगै कारोबार कम्पनी बढ़्यो हिजो 3.99 अर्ब करोड़को कारोबार भएकोमा आज 4.35 अर्ब करोड़ रूपियाँको शेयर किनबेच भएको छ आज 237 कम्पनीको शेयर मूल्य बढ़दा 31 कम्पनीको शेयर मूल्य घटेको छ भने 9 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
5: अब अन्तर्राष्ट्रिय समाचार इरानी राष्ट्रपति मसूद पेजस्क्यान ब्रिक्स शिखर सम्मेलनमा भाग लिन भारतको नयाँ दिल्ली आइपुग्नु भएको छ आज भारत आइपुग्नुभएका पेजस्क्यानलाई राज्यमन्त्री शान्तनु ठाकुरले स्वागत गर्नुभएको हो ब्रिक्समा आफ्नो लक्ष्य अमेरिकी एकाधिकारसँग लड्नु रहेको भ्रमणको पूर्व सन्ध्यामा पेजस्क्यानले बताउनु भएको थियो आज साँझ पेजस्क्यान र प्रधानमन्त्री नरेन्द्र मोदी बीच द्विपक्षीय वार्ता हुने पनि भारतीय संचार माध्यमले उल्लेख गरेका छन् वार्तामा दुई देशबीचको व्यापार प्रवर्धन गर्नु र आपसी सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल हुनेछ राष्ट्रपतिको रूपमा पेजस्क्यानको यो पहिलो भारत भ्रमण हो यो भ्रमण अमेरिकाले इरान विरूद्ध आर्थिक नाकाबन्दी लगाएको पश्चिम एसियामा तनाव बढ़ेको बेला हुन लागेको हो भारतमा भइरहेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन अन्य प्रमुख नेताहरूमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति शी जिनफिङ पनि रहेका छन्
4: अब खेल समाचार जापानमा असोज 3 देखि 18 गतेसम्म आयोजना हुने विश्व एसियाली खेलकुदमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित 9 अफिसियल सहभागी हुने भएका छन् राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको सूची अनुसार मन्त्री पोखरेल सहित राखेपका सदस्य सचिव रामचरित्र मेहता जापान जाने भएका हुन् मेहता सेभ द मिशनको रूपमा सहभागी हुँदैछन् यस्तै खेलकुद मन्त्रालयका दिवाकर भुजेल अतिथिको रूपमा जानेछन् गल्फ संघका अध्यक्ष समेत रहेका टाँसी घले डेपुटी सेभ द मिशन रहेका छन् खेलकुद परिषदका अनुसार खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ परिषदका सदस्य पवन साई अर्का सदस्य शक्ति गौचन र अर्थ मन्त्रालयका प्रतिनिधि सुबोध खतिवड़ा पनि जापान जाने सूचीमा परेका छन् यस्तै परिषदका 9 जना र ओलम्पिक कमिटिका 1 जना कर्मचारी गरी कुल 10 जना कर्मचारी जापान जाने सूचीमा छन्। परिषदको कोटामा 5 जना मेडिकल टीम हुनेछ भने 4 जना पत्रकार पनि जाँदैछन्। यी बाहेक ओलम्पिक कमिटिका अध्यक्ष जीवन नाम श्रेष्ठ, महासचिव राजीव श्रेष्ठ पनि जापान जाँदैछन्। परिषदका अनुसार एसियाली खेलकुदमा नेपालबाट कुल 211 जना सहभागी हुँदैछन्। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने तय, जेन्जी आन्दोलनदेखि भोटेकोसी बाढ़ीसम्मका विषय उठाउने तयारी।
4: सड़कमै शिशु जन्माएको घटनामा छानबिन भइरहेको स्वास्थ्य मन्त्रीको भनाई, स्वास्थ्य स्याहार र उपचारका लागि अब अस्पतालमा बस्न सुत्केरीलाई आग्रह।
5: भोटेकोसी बाढ़ीमा ज्यान गुमाएका थप 5 जनाको शव व्यवस्थापन, प्रभावितका लागि चीनले पठाएको 5औं खेपको आकस्मिक राहत सामग्री काठमाडौँ आइपुग्यो।
4: इरानी राष्ट्रपति पेजेस्कियान भारतको राजधानी दिल्लीमा आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने।
5: र एसियाली खेलकुदमा मन्त्री पोखरेल सहित 9 अफिसियल जापान जाने।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
6: १०३.८ अन्तर्मनको आवाज।

0: connect your dream, connect your future, STEAL, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Charsi, Tiranabe, Ro Antanabe Pasati, Otis Junet Tirata.
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9868883522
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो ठेको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
4: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
8: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
8: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाइने हुन्थ्यो नि बुहारी
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
9: ए हो र ल त ल
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142222 र 9856092
12: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
13: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
12: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
13: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
12: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
13: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
12: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
13: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
12: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
13: टिम दर्ता शुल्क 500 रुपियाँ।
12: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
13: प्रतियोगिता सुरु हुने समय बिहान 11 बजे।
12: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
13: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
12: थप जानकारीको लागि सम्पर्क 98061166 98461493004 र 98462626043।

0: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
8: १०३.८ अन्तर्मनको आवाज।

0: नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाईँ हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शुक्रबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता अनु मल्ल रहेको छु। शुक्ला गण्डकी नगरपालिका 6 भुरुङ्गेमा अवस्थित सूर्योदय इंग्लिश बोर्डिङ विद्यालयमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौं है त।
1: नमस्कार, मेरो नाम आरुषि सुनार।
2: नमस्ते, मेरो नाम जोशिका थापा मगर।
3: नमस्कार, मेरो नाम ओजस्वी मल्ल।
4: हामीहरू कक्षा 5 हो। हामी सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलमा पढ्छौ। आज हामी रेडियो

0: हजुर मिठो गीत सुनाइसक्नु भएको छ छेमा पाऊ आमा भनेर चाहिँ आमा बोलको गीत हामीलाई सुनाइसक्नु भएको छ तीनजना बहिनीहरूले। अनि यता थोरै कुराकानी गरौँ, तपाईँहरूले चाहिँ यो गीत गुनगुनाइराख्दा आफ्नो आमालाई मम्मीलाई के भन्नु मन लागेको छ?
1: मेरो मम्मीले म सानो हुँदा गर्नुभएको कष्ट
0: हुन्छ। अनि आफ्नो यो प्रतिभा राखिरहँदा तपाईँहरूलाई कस्तो महसुस भइरहेको छ? रमाइलो। अनि तपाईँहरूलाई तिज लागेको छ कि छैन? लागेको छ, दुईजनालाई लागेको छ। अरे यता बिच बस्ने बहिनीलाई चाहिँ किन नलागेको होला त? मामा घरमा चाहिँ श्राद्ध भएको कारणले तपाईँलाई चाहिँ लागेको छैन है। अनि स्कुलमा चाहिँ तिज आउने बेलामा तिज कम्पिटिसन हुन्छ नि, यो पालि चाहिँ हुँदैन रे। अनि तपाईँहरू चाहिँ त्यो प्रोग्रामको लागि चाहिँ एक्साइटेड हुनुहुन्थ्यो कि हुनुहुन्थेन? एकदमै थियो है, तर किन नभएको होला? ए त्यही भएर चाहिँ अहिले फ्राइडेमा चाहिँ अहिले चाहिँ तिज कम्पिटिसन चाहिँ हुँदैन है। अनि अब तपाईँहरूले चाहिँ बारी पहिरो भनेर चाहिँ कतिको सुन्नुभयो हेर्नुभयो त?
1: एकदमै धेरै।
0: अनि त्यो देख्दा चाहिँ तपाईँहरूलाई कस्तो भयो? नरमाइलो लाग्यो है। ल ठिकै छ, यो कुराकानी सँगसँगै अब भने हामी अरू साथीलाई नि पालो दिनुपर्छ। सो जाँदा जाँदै के भन्न चाहनुहुन्छ?
1: अब
0: पहिला यताबाट सुरु गरौँ है।
1: अब बुबा औसी आउन लाग्यो, आज बुबा औसी यहाँलाई धेरै धेरै शुभकामना, ह्याप्पी टिज।
2: आज बुबा औसी ह्याप्पी टिज।
1: आज बुवा औसी सबैलाई ह्याप्पी फादर्स डे र तिजको धेरै धेरै शुभकामना।
3: ह्याप्पी टिज। Thank you.
4: Namaste to all our listeners. I am Samira Rana from class 5B. Today I am going to talk about art. Art is a way of showing our ideas, feeling and imaginations. Art can be drawing, painting, coloring, making crafts, dancing, singing and many other creative activities. Art is very important in our life. It helps us to become creative and confident, also helps to express our feeling and ideas. Art is especially important for children. When children draw or make something, they use then imagination and learn to think in new ways. It makes learning more fun and interesting. Nepal is also rich in art and culture. We have different types of traditional art such as Mithila art, Thanka, Pavha, wood crafting and metal art. We should love and respect our art and culture. We should also encourage children to draw, paint, create and explore their own ideas. Finally, I would like to say everyone can be an artist. We just need to use our imagination and creativity. Thank you.
5: मैले भर्खरै आर्टको बारेमा सुनाए, तपाईँहरूले पनि खाली समयमा समय खेर नगर्नु होला, केही न केही गर्नु होला। थ्याङ्क यू।
0: हजुर, कुराकानी गर्दै अहिले भने हामीसँग एकजना बहिनी हुनुहुन्छ, उहाँसँग कुराकानी तर्फबाट अगाडि बढ्दैछौ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
6: नमस्ते सबैजनालाई।
0: हजुरको शुभ नाम के हो नि?
6: सुप्रिना
0: भिक।
6: हजुर।
0: अनि तपाईँको नाम सुप्रिना है, कस्तो मिठो नाम के। अनि सुप्रिनाजीलाई चाहिँ के गर्नु मनपर्छ नि? एकदम
7: मलाई खेलकुद
8: खेलकुद मनपर्छ. तपाईँलाई कुन गेम्स मनपर्छ नि एकदमै?
7: अलम फलम.
8: अलम फलम कुन फलम भन्ने हो. अनि कतिको खेल्ने गर्नुहुन्छ?
7: धेरै.
8: अनि अलम फलम भनेर खेल्न त साथीहरू धेरै चाहिन्छ त. तपाईँ कोसँग खेल्ने गर्नुहुन्छ नि?
7: साथीहरूसँग घरि भाइ बहिनीहरूसँग.
8: ए ल ठिकै छ. यो रमाइलो कुरा कहानीबाट अगाडि बढ्दै तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त?
7: केही हुँदैछ.
8: ठिकै हुँदैछ. अनि आज हामीलाई सुब्रिनाजीले चाहिँ के सुनाउँदै हुनुहुन्छ?
7: नेपालीको वातावरण कविता.
8: वातावरणको कविता रेडी हुनुहुन्छ सुनाउनलाई? ल सुरु गरिदिनुहोस्.
7: फुला देख्दा चिरिबिरी गर्ने चरा बचेराको,

0: धन्यवाद
1: हजुर एउटा रुख हुर्काई देऊ छोरा नातिलाई भनेर वातावरणको हामीलाई मिठो कविता वाचन गरेर सुनाइसक्नु भएको छ सुब्रिनाजीले अनि यो तपाईँको प्रतिभा राखिरहँदा हाम्रो सुब्रिनाजीलाई कस्तो फिल भइरहेको छ सधैँ राम्रो लागेको छ अनि यो भन्दा अगाडि तपाईँले रेडियो प्रोग्राममा सहभागिता जनाउनु भएको छ कि छैन थिएन है अनि कस्तो हुँदो रहेछ अरू साथीहरूलाई चाहिँ के भन्नु मन लागेको छ यसरी सहभागिता जनाउँदै गर्दा
0: तपाईँहरूले पनि सहभागिता जनाउनु होला आफ्नो प्रतिभा खुलेर राख्नु होला
1: अनि जाँदा जाँदै हाम्रो श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ
0: राम्रोसँग पढ्नु होला मेहनत गर्नु होला अगाडि बढ्नु होला थ्याङ्क यू
1: हजुर अहिलेको लागि भने हामीसँग एकदमै हँसिली अनि नाम पनि एकदमै युनिक छ कि उहाँको चाहिँ पूजङ्का शर्माजी हामीसँग हुनुहुन्छ अनि पूजङ्काजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है
2: धन्यवाद
1: अनि हजुरको नाम पूजङ्का भनेर यो युनिक नेम चाहिँ कसले राखिदिनु भएको नि
2: मम्मीले
1: यहाँबाट मम्मीलाई के भन्नु मन लागेको छ नि दुःखको बेलामा साथ दिनु भएकोमा धन्यवाद अनि तपाईँले चाहिँ आज तपाईँको मम्मीलाई अथवा प्यारेन्ट्सलाई चाहिँ आज रेडियो प्रोग्राममा मैले प्रतिभा राख्दैछु भनेर भन्नुभएको छ कि छैन भन्नुभएको छ अनि सुन्नलाई चाहिँ रिकमेन्ड गर्नुहुन्छ कि हुँदैन मेरो प्रोग्राम यसरी आउँछ सुन्नु है भन्नुहुन्छ भन्नुहुन्छ है अनि आज हामीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ हाम्रो श्रोता साथीलाई ऋतु रानीको कविता सुनाउन रेडी हुनुहुन्छ
2: हजुर
1: ल सुरु गरिदिनुहोस्
2: भुइँभरी झरेको छ शिशिरको पात डाली डाली बसन्त फैलाएछ हात पहाडका कपाल चाप फुलेको छ गोरासको गाला हिलाली झुलेको छ कुहु कुहु गुन्जिएको कोइलीको गीत

0: mon coche pas comme mon fili a ja ama ko kobita banna gore kuchu ante sundino na ama timi mayalu au manwata ko sansar au tuka parta sat jine e mero jivan ma aadar hau timro kakhma sanga chau swarga chau timro boli ma mitha timro o aashirwad भए पनि सफल हुन्छ मेरो प्रेस ह्याप्पी टिच थ्याङ्क यू सो मच
1: हजुर अन्तिममा चाहिँ अब सबै साथीहरू छुटिसक्नु भएको छ है अघि प्रतिभा राख्नुहुने तीनजना बहिनीहरू चाहिँ मसँग हुनुहुन्छ अनि अन्तिममा चाहिँ हामी उहाँहरूको एउटा त्यसको गीत चाहिँ सुन्नको लागि एकदमै रेडी छौँ तपाईँहरू रेडी हुनुहुन्छ सुनाउनको लागि पारी पारी आएका ढाका टोपी लागेका हो ल 1 2 3 गो सुरु गरिदिनुहोस्

0: हस्त श्रोताबिन, आजको लागि कार्यक्रम स्कूल कलेजको निर्धारित समय सकिएको छ। यहाँलाई आजको कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिँदै गर्नुहोला। फेरि पनि अर्को हप्ता यसरी नै विद्यार्थी भाइ बहिनीहरूसँगको रमाइलो कुराकानी र उनीहरूको प्रतिभा लिएर यहाँहरूमा उपस्थित हुन्छौ नै। तबसम्मको लागि म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि बिदा हुन्छु। नमस्कार।
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814153305।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
9: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
11: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
12: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
13: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
12: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
14: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9961-53-507।
15: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
12: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
11: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9523-59-122, 9800-58-008 र 9460-69-246।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
17: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
16: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
17: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
16: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
17: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
16: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
17: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
16: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
17: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
16: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
17: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
18: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
2: ढोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

3.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबारही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ढोरबारही हेडलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट। भोतेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सरकारको प्रारम्भिक आकलन, अहिलेसम्म 1385 जनाको ज्यान गएको पुष्टि। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई असोजको 8 गते सम्बोधन गर्नुहुने, जेन्जी आन्दोलनदेखि रसुवाबाड़ीसम्मका कुरा समेट्ने तयारी हुँदै। बन्द र समस्याग्रस्त सहकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने सरकारको नीति रहेको अर्थमन्त्री वाग्लेको भनाई। डीएपी मल बेच्न रोक लगाउने सरकारको निर्णय। चीन, इरान लगायत देशका राज्य समर्थित समूहले जासुसीका लागि एआईको प्रयोग बढ़ाएको अमेरिकी एआई कम्पनीको दावी। न्यूकासल युनाइटेडका डिफेण्डर लुइस अहलद्वारा क्लबसँग सन् 2031 सम्म कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर। अब पूरा समाचार सुन्नुहोस्। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौको 10 गते आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सरकारको प्रारम्भिक आकलन रहेको छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलित तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरेको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरेर होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनु भएको छ। उहाँका अनुसार स्वास्थ्य सम्बन्धी अरू समस्या अहिलेसम्म देखा परेको छैन। सचिव देवकोटाले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अगाडि बढ़ाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको उल्लेख गर्नुभयो। पुनर्स्थापना र पुननिर्माणका लागि क्लाइमेट रेजिलेन्स स्ट्रक्चर सहितको योजना निर्माण गरिरहेको पनि उहाँले बताउनु भएको छ। भदौको 10 गते रसुवाको भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 300 पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको उल्लेख गर्नुभयो। पुनर्स्थापना र पुननिर्माणका लागि क्लाइमेट रेजिलेन्स स्ट्रक्चर सहितको योजना निर्माण गरिरहेको पनि उहाँले

भएका छन्। अहिलेसम्म 13,676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना र सुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोशी बाढ़ीको आज 17 दिन खोज उद्धार र राहतको काम भइरहेको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई आगामी असोजको 8 गते सम्बोधन गर्नुहुने भएको छ। अमेरिकाको न्यूयोर्कमा असोजको 6 गतेबाट 12 गतेसम्म हुने महासभाको चैतस्तरीय सामान्य बहसमा प्रधानमन्त्री शाहले नेपालको प्राथमिकता, जलवायु परिवर्तन र त्यसबाट नेपालले भोग्नु परेको क्षतिको विषयमा धारणा राख्ने तयारी रहेको छ। महासभामा नेपालले जलवायु न्याय, हानि तथा नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्त र प्रविधिमा सहज पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गर्ने तयारी समेत गरेको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न मन्त्री स्तरीय बैठक तथा उच्च स्तरीय छलफलमा सहभागिता जनाउने जनाइएको छ। काठमाडौँ महानगरपालिकाले लक्षित वर्गलाई 2,00,000 रूपियाँसम्मको निशुल्क जलनको उपचार उपलब्ध गराउने भएको छ। महानगरपालिकाले जलनको उपचारका लागि आवश्यक औजार, उपकरण र सेवाका लागि अस्पताललाई 2 करोड़ रूपियाँ प्रदान गरेको जनाएको छ। सामग्री तथा चेक हस्तान्तरण पछाडि बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख दंगोलले सकेसम्म नागरिकले जलन भोग्न नपरोस् भनेर क्षमता विकास र प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने र भवितव्यमा जलनमा परेकालाई निशुल्क उपचार उहाँले आग लागि नियन्त्रणका क्रममा फ्रन्ट लाइनमा बसेर काम गर्ने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्य कर्मी, जनप्रतिनिधि, कर्मचारी र महानगरवासीलाई जलनबाट बस्ने उपायबारे क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने समेत बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रमा महिला बालबालिका तथा जोखिममा परेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्क राख्न सरकारलाई निर्देशन दिएको छ। समितिले विशेष गरेर रसुवाका, बेत्रावती, त्रिशुली करिडोर, टिमुरी, स्याफ्रुवेशी लगायतका क्षेत्रमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको जनाएको छ। यौन शोषण, लैंगिक हिंसा, मानव बेचबिखन र दुर्व्यवहारको जोखिमलाई ध्यान दिँदै उजुरीको गोपनीयता कायम गर्न कानूनी सहायता उपलब्ध गराउन र महिला सेललाई प्रभावकारी रूपमा परिचालन गर्न पनि समितिले निर्देशन दिएको छ। नेपालमा सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ़न थालेको पाइएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2082-83 58 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा 1,116 परियोजना मध्ये सबैभन्दा धेरै 727 सूचना प्रविधि भित्रिएका छन्। दक्ष जनशक्ति, आईटी सेवाको विस्तार र कम पूर्वधारमा नै व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यस क्षेत्रमा विदेशी लगानीकर्ताको रूचि बढ़ेको विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडेम वाग्लेले बन्द तथा समस्याग्रस्त सहकारी सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा रहेको नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको स्पष्ट पार्नुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरेर निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायतका 7 उद्योगको विस्तृत मूल्याङ्कन भएको छ, तर ती उद्योग निजी क्षेत्रलाई दिनु अगाडि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ। मध्यप्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सुझाव र पृष्ठपोषण कार्यक्रममा उहाँले समयानुकूल र विद्यार्थीहरूको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जनको गृह कार्य भइरहेको जानकारी दिनुभयो। हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल
गठन गरेर देशव्यापी रूपमा सरकारवालाहरूबाट सुझाव संकलन भइरहेको जानकारी दिँदै मन्त्री

पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरेर आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याउने बताउनु भएको छ। मलेसिया वैदेशिक रोजगारीका लागि कामदार पठाउनका लागि पठाउने प्रणालीमा थप 250 वटा नेपाली म्यान पावर कम्पनी सूचीकृत भएका छन्। मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टममा यसभन्दा पहिला नेपालका 25 वटा म्यान पावर मात्रै सूचीकृत रहेका थिए। यस सूचीमा परेका म्यान पावरलाई कार्यवाही गर्ने म्यान पावर व्यवसायी संघले नै काम गर्दै आइरहेको थियो। सीमित अर्थात 25 वटा म्यान पावर कम्पनीलाई मात्रै एकाधिकार दिएको भन्दै 25 वटा भित्र परेका कम्पनीले समेत विरोध जनाएका थिए। वैदेशिक रोजगार व्यवसायीले पारदर्शी मापदण्ड बनाएर इजाजत प्राप्त सबै म्यान पावर कम्पनीलाई समान अधिकार दिनुपर्ने माग राख्दै आएका छन्। व्यवसायी अरूको तीव्र विरोध, चौतर्फी दबाव र प्राविधिक प्रक्रिया पछाडि मलेसियाली पक्षले आफ्नो प्रणालीमा थप 250 वटा म्यान पावर सहायक एजेन्सीका रूपमा थप गरेको छ। म्यान पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाले पहिलो शुरूमा सूचीकृत गरेका 25 वटा म्यान पावरको सहायक एजेन्सीका रूपमा 250 वटा म्यान पावरलाई सूचीकृत गरेको जानकारी दिनुभयो। मलेसिया नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य मुलुक रहेको छ। नेपाल सरकारले पनि सिन्डिकेटको बारेमा मलेसियन सरकारसँग कुरा गरिरहेको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयबाट पनि पहल भइरहेको छ।

0: भोटेखुसी बाढ़ी पछाडि राहत र उद्धारमा सक्रिय रहेको ग्रीन आर्मी नेपाल विरूद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको छ। अधिवक्ताहरू साम्ब राज अर्याल, पूर्ण बहादुर साउद, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोशाक, दर्जा र चिन्ह प्रयोग गरिरहेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेको हो। रिटमा ग्रीन आर्मी नेपालसहित प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्ण नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई समेत विपक्ष बनाइएको छ। रिट निवेदकहरूले ग्रीन आर्मीलाई सामान्य गैर सरकारी संस्थाका रूपमा मात्रै हेर्न नमिल्ने जिकिर गरेका छन्। उनीहरूले कम्पनी रजिस्ट्रारको कार्यालयमा सबै संस्थाको नाम दर्ताका क्रममा वातावरण संरक्षण, युवा नेतृत्व, सामाजिक सेवा र विपद व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको आफ्नो सार्वजनिक विवरणमा उल्लेख गरे पनि त्यस अनुरूप नरहेको जिकिर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशका उद्योगी व्यवसायीहरूसँग अर्थतन्त्रको चुनौती, लगानी विस्तार र नीतिगत सुधार बारे छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको छलफल करिब दुई घण्टा चलेको थियो। छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी पूँजीलाई पहिलो प्राथमिकता दिँदै निजी क्षेत्रलाई थप लगानी गर्न आग्रह गर्नुभयो। लगानीमा बाधा पुग्ने विद्यमान कानून तथा नीतिमा आवश्यक सुधार गर्ने र लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनु भएको छ। यस्तै दुर्गम क्षेत्रमा निजी क्षेत्रले लगानी गरी सरकारले सड़क, पुल र विद्युत लगायतका आधारभूत पूर्वाधार निर्माणमा सहजीकरण गर्ने प्रधानमन्त्रीले बताउनु भएको व्यवसायीहरूले जानकारी दिएका छन्। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका यी विषयबारे केन्द्रित प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री मेहताले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारी र कामकाजबाट अटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभयो। अस्ति भदौको 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवानले अस्पतालको मूल गेट बाहिर शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। तपाई यति बेला साँझ 7 बजेको ध्रुवारही हाइलाइट सुनिरहनु भएको छ। खबरहरू अझै बाँकी रहेका छन्, हामीलाई सुन्दै गर्नुहोला।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746680681।
6: कहाँ जाने?
7: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयम चिसापानी, अनि बीचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोर फिर्दी छाप्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
1: सुन्दौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98061115।
10: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166334372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
9: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गासे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
12: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
13: चिया त पिएर जाऊ।
12: अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460 61268 र 98560 60268।
15: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
16: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
15: दीक्षा ब्युटी पार्लर रे?
16: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
15: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
16: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
15: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
16: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
15: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
16: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
15: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
16: सुन्दरता देखाउने होइन महसुस गराउनेछौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090 34335।
0: स्वागत छ ढोरबाराकी हेडलाइट्समा। अब बाँकी समाचारहरू। सरकारले डीएपी मल बेच्न रोक लगाउने निर्णय गरेको छ। इजरायल अमेरिका र इरानबीचको युद्धका कारण हर्मुज नाका बन्द हुँदा रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा अवरोधका कारण देखाउँदै हाललाई डीएपी मलको बिक्री रोक्ने निर्णय गरिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखा कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले डीएपी मल बेच्न रोक्न निर्देशन दिँदै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ज ट्रेडिङ कर्पोरेशनलाई पत्र पठाएको छ। रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा अवरोध आएर फोर्स मेजरको आवश्यक अवस्था कायम रहेकाले खरिद सम्झौता भइसकेको डीएपी मल समयमै आपूर्ति गर्ने अवस्था कमजोर भएको मन्त्रालयले उल्लेख गरेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा आज आयोजना गरिएको एक कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिने टिप्पणी गर्नुभयो। सभापति थापाले दुग्ध विकास संस्थान एटौडा कपड़ा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताउनु भएको छ। उहाँले सरकार आफैले उद्योग सञ्चालन गर्ने भन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अगाडि सार्नुपर्नेमा समेत जोड़ दिनुभएको छ। थापाले 2046 साल पछाडि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले खुल्ला उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजिएको स्मरण गर्दै प्रधानमन्त्रीले जे रोज्छ के रोज्छ भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने उल्लेख गर्नुभयो। तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने उहाँको दावी रहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले हिमाल पग्लने हिम पहिरो जाने र हिमताल फुट्ने कुरा कुनै एक देश विशेषमा समस्या मात्रै नभएको बताउनु भएको छ। शुक्रबार जनकपुर धाममा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो। रसुवा भोटेकोशी र त्रिशुलीमा आएको प्रलयको कारण मानवीय भौतिक क्षति अकल्पनीय रूपमा भएको छ। त्यसले देशलाई स्तब्ध बनाएको छ। प्रचण्डले भन्नुभयो देशलाई मात्रै होइन सिंगो विश्वलाई उद्वेलित बनाएको छ। यसलाई बाढ़ी भनिए पनि यो सामान्य बाढ़ी नभएको पनि उहाँले बताउनुभयो। यो त हिमाल पग्लिएर विस्फोट भएर प्रलयका रूपमा आएको हुनाले विश्व मानव जातिले यो घटनालाई गहिरो गरेर हेरिरहेको उहाँले बताउनुभयो। सबै वैज्ञानिक र विज्ञ यसको कारण बारे हेरिरहेको पनि प्रचण्डको भनाइरहेको छ। यसबाट नेपालले जलवायु न्याय पाउने स्थिति बनेको पनि उहाँले बताउनुभयो। एक दशक अगाडिदेखि लगभग निष्क्रिय रहेको युनाइटेड टेलिकम लिमिटेड यूटीएलको लाइसेन्स रद्द गरिएको छ। दूरसंचार प्राधिकरणको बोर्ड बैठकले यूटीएलको लाइसेन्स रद्द गर्ने निर्णय गरेको प्रवक्ता मीन प्रसाद आर्यालले जानकारी दिनुभयो। सँगै कम्पनीको चल अचल सम्पत्ति रोक्का राखेर लिलामी प्रक्रियामा लगिने भएको छ। हाल यूटीएलको सेवा संचारमा नरहेको साथै ग्राहक पनि नरहेको देखिएकाले लाइसेन्स रद्द गरेर चल अचल सम्पत्ति रोक्का र सरकारी बाँकी सरह असुल उपर गर्ने बोर्ड बैठकले निर्णय गरेको छ। थप जानकारी सार्वजनिक गर्ने पनि उहाँले बताउनु भएको छ। लाइसेन्सको अवधि समाप्त हुन केही दिन मात्रै बाँकी रहँदा कम्पनीले नवीकरणका लागि प्रक्रिया अगाडि बढ़ाएपछि अनेक संशय उठिरहेको थियो। करिब 30 अर्ब रूपियाँ बराबरको बेकेउता तथा अन्य दायित्व बाँकी रहेको अवस्थामा पुरानो हिसाब नटुङ्गै लाइसेन्स नवीकरण गर्न खोजिएपछि नियामकीय निर्णयमाथि प्रश्न उठेका बेला प्राधिकरणले लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हाल 13,10,81,267 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार शुक्रबार अपरान्ह 5 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9 अर्ब 38,23,55,025 मौजदात रहेको छ। त्यस्तै कोषका दुईवटा बैंकमा रहेको डलर खातामा 2,32,84,77 अमेरिकी डलर जमा भएको छ। राहत कोषबाट केही दिन अगाडि रसुवाको भोटेकुसी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो। भोटेकोशीको त्रिशुली बाढ़ीबाट ज्यान गुमाएका थप 5 जनाको शव आज पोखरामा व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेपछि 2 महिला 2 पुरूष र 1 बालकको शव पोखरा महानगरपालिका सोरा स्थित वन क्षेत्रमा जमीन मुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मणिपाल शिक्षण अस्पतालमा ल्याइएका 102 वटा शव मध्ये यस अगाडि 76 वटा शवलाई सोही स्थानमा जमीन मुनि व्यवस्थापन गरिएको थियो। 21 वटा शव पहिचान गरेर आफन्तलाई हस्तान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी परीक्षक नवीन कार्कीले जमिन मुनि व्यवस्थापन गरिएका शवको डीएनए नमूना संकलन गरिएको पनि बताउनु भएको छ। यस्तै उहाँले आफन्तको डीएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरेर आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीन र इरान लगायतका देशका राज्य समर्थित समूहले जातीय अल्पसंख्यक असन्तुष्ट र विदेशमा रहेका विरोधीहरूको निगरानी र जासुसीका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआई को प्रयोग बढ़ाएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले दावी गरेको छ। कम्पनीका अनुसार जनवरीदेखि जुलाईसम्म चीन इरान र पश्चिम अफ्रिकाबाट संचालित निगरानीका कैयौं अभियान पत्ता लगाएर रोकिएको छ। एआई को प्रयोग गुप्तचर सूचना संकलन सामाजिक सञ्जालबाट पहिचान पत्ता लगाउने तथा जैविक हतियार सम्बन्धी अनुसन्धानमा समेत हुन थालेको एन्थ्रोपिकले जनाएको छ। अमेरिकाको न्यूयोर्क शहरले सन् 2001 सेप्टेम्बर 11 भएको आतंकवादी आक्रमणको 25 वार्षिकोत्सव आज मनाउने भएको छ। स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुश, बराक ओबामा, बिल क्लिन्टन र जो बाइडेन तथा न्यूयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुने समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति ट्रम्प ले न्यूयोर्कको ग्राउण्ड जीरोको सट्टा पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीड़ितको नाम स्मरण गर्नुका साथै घटनाको प्रमुख समय सम्झना घण्टी बजाउने बताइएको छ। न्यूयोर्कको हार्बरमाथि मृतक प्रत्येक व्यक्तिको सम्झनामा 2,977 बत्तीको ड्रोन प्रदर्शन गरिनेछ। स्मृति दिवसका अवसरमा न्यूयोर्कमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। प्रहरी आयुक्त जेसिका टिस्टले सावधानीका लागि ड्रोन विरोधी टोली परिचालन गरिने समेत बताउनुभयो। अब अन्तिममा खेल समाचार। न्यूकासल युनाइटेडका डिफेण्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इंग्ल्याण्डका 22 वर्षका खेलाड़ीले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाउनु भएको हो। क्लबको बाल्यकालदेखि नै समर्थकका रूपमा आफ्नो बसाई लम्ब्याउन पाउनु वास्तवमै गर्वको क्षण भएको अहलले बताउनु भएको छ। सन् 2023 चेल्सीबाट न्यूकासलमा आबद्ध भए यता उहाँले क्लबका लागि 106 वटा खेल खेल्नु भएको छ। न्यूकासलका लागि यो गर्मियम खेलाड़ीहरूको आगमन र बहिर्गमन दुवै हिसाबले व्यस्त रहेको छ। तर लुइस हललाई टोलीमा पक्का गर्नु विशेष गरी महत्वपूर्ण कदम भएको जनाइएको छ। हलले आफ्नो खेलको रचनात्मक पक्षमा सुधार गर्नुभएको छ। आफ्नो उत्कृष्ट लय मा हुँदा उहाँले च्याम्पियन्स लीगमा बार्सिलोनाका स्टार लामिन एमएललाई समेत ओपन प्ले अर्थात खेलको सामान्य अवस्थामा रोक्न सक्ने क्षमता प्रमाणित गर्नुभएको छ। यिनै खबरहरू सँगसँगै हामी साँझ 7 बजेको ध्वनिवाणी हाइलाइट्सको अन्तमा छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सरकारको प्रारम्भिक आकलन अहिलेसम्म 1,385 जनाको ज्यान गएको पुष्टि। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई असोजको 8 गते सम्बोधन गर्नुहुने जेएनजी आन्दोलनदेखि रसुवाबाड़ीसम्मको कुरा राख्ने तयारी हुँदै बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने सरकारको नीति रहेको अर्थमन्त्री वाग्लेको भनाई डीएपी मल बेच्न रोक लगाउने सरकारको निर्णय चीन र इरान लगायतका देशका राज्य समर्थित समूहले जासुसीका लागि एआईको प्रयोग बढ़ाएको अमेरिकी एआई कम्पनीको दावी न्यूकासल युनाइटेडका डिफेण्डर लुइस हलद्वारा क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर हवस् त नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबारही हाइलाइट साँझको लागि सकिएको छ। राति 10 बजे हामी थप ताजा समाचारहरू सहित उपस्थित हुन्छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
9: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
17: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
18: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
17: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
17: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
18: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
18: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
19: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053।
20: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
21: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
20: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
21: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
20: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
21: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
20: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
21: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
20: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
21: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टी फोन 0665930369।
22: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
21: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
22: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
21: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
22: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856324220, 9801454674 र 9846324220।
3: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
5: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
23: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9860-57731, 9860-57731।
24: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
25: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
24: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
25: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
26: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
27: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856-83507। कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
28: अफिसबाट अमित सरको फोन।
29: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
30: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
31: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
32: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7-13। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856-20279।
33: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

चोखो माया गर्नेहरू कहिल्यै हार्दैनन्, आफू दुख्छन् बरु अरूलाई पीर पार्दैनन्, आफू दुख्छन् बरु अरूलाई पीर पार्दैनन्, अरूलाई पीर पार्दैनन्।

0: एभरी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
4: होइन, यो धुवामा के गरिराखेको छौ भने तिमी?
5: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
4: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
4: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
8: सधैँ झै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले, स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
10: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
11: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142033
9: र 9678168087।
13: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083।
14: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
15: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र,
14: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र,
15: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र,
14: साथमा सहभागी सम्पूर्ण समूहलाई 5,000 प्रदान गरिनेछ।
15: विस्तृत जानकारीका लागि सम्पर्क
16: 9841104332 र 9841313939।
14: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी टार।
17: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा। भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
16: मोबाइल 9800 5533 र 9800 6615 899।
18: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
16: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
16: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
18: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
16: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
18: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
16: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
18: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
18: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
20: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
21: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
22: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
23: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
22: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
23: त्यसो भए कहाँ जाने त कान्छा?
22: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
23: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
24: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
18: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
25: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855 11445 र 9855 20445।
26: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
27: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
26: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
28: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855 32475 र 9801 32475।
18: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
29: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
18: ओके, लेट्स जम्प।
29: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाणपत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
29: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855283340 र 9847000787।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि हो, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
0: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
0: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि,
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
4: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855263029।

0: स्टुडियो दाइचेन
1: अहिले रात्रिको 8 बज्यो।
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
3: एपी स्टोर दुलेगौड़ा सिर्जना टोल बनकेवा चोक देखि भित्रपट्टि कवासे जाने बाटो में आफ्नै भवन में खुलेको छ नि।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0564143121,
4: मोबाइल 98065878634 र 97081107090।
5: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560 62891।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
8: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लड़ाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्यूयर्कको ग्राउण्ड जीरोमा पीड़ित परिवारहरू जमा भएका छन्, जहाँ अरू दुईवटा विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरूद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढ़ाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखड़ाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार दुईपटक टेलिफोन संवाद गरेको बताइएको छ। रूस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्र स्थित रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आग लागि भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रूसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रूसले किएव स्थित पेट्रोल स्टेशनहरूमा हमला गर्दा दुईजनाको ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रूसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रूसले युक्रेनमाथि पूर्ण स्तरको अधिक्रमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक चार तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेना सहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रूस सम्बद्ध तत्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढ़ी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
9: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डीएनए नमूना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डीएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढ़ीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डीएनएको नमूना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डीएनए नमूना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
10: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डीएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 डीएनए
9: नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डीएनए नमूना मध्ये करिब 300 परीक्षण सकिसकेको जानकारी आफूलाई दिइएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमूनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत
10: 1386 फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
9: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्याबीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौं।
11: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितमीमा जानको लागि चाहिँ बीचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो जयजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुङ्गिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक थ्रु
9: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
11: अब उद्धार र खोजीको काम पनि चल्न चलेकै छ, ढोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट आँसु निकाले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन। त्यो हुनाले अब एउटा सर्वप्रथम एसक्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा आज पनि हाम्रो चाहिँ डोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसे कम डेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 क्याम्पमा मानिसहरूलाई खाना र साथको स्वास्थ्य उद्धारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेछ।
9: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्कमा नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन् त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
11: कन्टिन्यू गरेर टनेल भित्रको काम चाहिँ नेपाल आर्मीले र टनेलभन्दा बाहिरको काम यो दलदल आदि इत्यादिको चाहिँ सर्च रेस्क्यू काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिसकेको अवस्था हो
9: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला
11: त्यो उनीहरूले चाहिँ हामी होप छोडिया छैनौँ भन्ने एउटा अनि सर्कुलर रेस्क्यूलाई चाहिँ रोकिया पनि छैन एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन त्यो उनीहरूले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुननिर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था फरक खालको बाढी एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सफा गरेको अवस्था छ त्यही बस्तीमा चाहिँ फेरि पुननिर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भोइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुन सक्छ त्यो हुनाले विभिन्न उपायहरू हुन सक्छन् कुन ठाउँमा सुनिश्चित स्थान छ त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भएपछि हामी आफै खोज्छौँ
9: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा नदीको किनारमा त्यसलाई चाहिँ सार्ने नै योजना हो
11: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ
9: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती बाढ़ीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन् अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट
12: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढ़ीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन् आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए
13: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ होइन जस्तो रसुवाको ल्याएर नुवाकोट बस्नु भएको छ नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ ट्रमाटाइज भयो जस्तो भएको छ
12: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्
14: बालुआमा विहीन भएका बाल बालिकालाई चाहिँ आवासीय रूपमा हामीले स्थापन गरेका छौँ बच्चाहरूलाई सम्पूर्ण चिजहरू त्यहाँ उपलब्ध गराएका छौँ
12: त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाको रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए बाढ़ी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन् शक्तिमाया तामाङ बीबीसी नुवाकोट
9: अन्त्यमा अवरूद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग भोटेकोशी त्रिशुली बाढ़ीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 जना प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 घण्टा काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी:
15: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
8: त्यो काम सकिन कति दिन लाग्छ अझै?
15: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ। पर्सिसम्म पनि लाग्न सक्छ कटिङ, र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस
8: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
15: अब 4-5 दिन भित्रमा चाहिँ सकिन्छ।
8: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
15: हामी अहिले चाहिँ ग्राभल सर्फेससम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई चाहिँ फ्लो गर्न दिन्छौँ।
8: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
15: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ। त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ टिम गर्दै पठाउन चाहिँ सकिन्छ।
9: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँड सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार।
2: स्टुडियो
3: अहिले रातिको 9 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: मैडम, धूम्रपान भनेको के हो?
5: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
5: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रममा चाहिने जानकारी,
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
9: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
9: अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोल फिर्दी छाप्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
2: हेलो बा
10: कति बन्यो घर अनि ढलान भयो त
11: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्ने छ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
10: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
11: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
12: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
12: प्रोपाइटर राम भुजेल सम्पर्क 9891905633
11: गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
12: हजुर उच्च गुणस्तर

जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।

च्याङ्जाचस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा

0: का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
0: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
0: द्वितीय पुरस्कार रु 15,000
1: तृतीय पुरस्कार रु 10,000
0: सान्तोना पुरस्कार रु 5,000
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
0: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
1: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856031937
0: सुरेन्द्र श्रेष्ठ 9856031136
1: रविन्द्र राज पौडेल 9856062888

0: अन्तर्मनको आवाज।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
2: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864608302।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।

0: स्टुडियो टाइमचेक
1: अहिले रातिको 10 बज्यो
2: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
4: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस्। सम्पर्क 98461493004।
6: नमस्कार, राति 10 बजेको ढोरबराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 गते आएको बाढ़ीबाट रसुवा नुवाकोट धादिङ लगायत जिल्लाका झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सरकार प्रारम्भिक आकलन छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा स्वास्थ्य मन्त्रालय सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलित तथ्याङ्कका आधारमा प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरेको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टर राखिएको 25 जना झाडापखाला भएको भेटिएको पनि बताउनुभयो। उहाँका अनुसार स्वास्थ्य सम्बन्धी अरू समस्या अहिलेसम्म देखा परेको छैन। सचिव देवकोटाले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढ़ाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको उल्लेख गर्नुभयो। पुनर्स्थापना र पुननिर्माणका लागि क्लाइमेट रेजिलेन्स स्ट्रक्चर सहितको योजना निर्माण गरिरहेको उहाँको भनाइ छ। तनहुको शुक्ला गण्डकी नगरपालिका 8 ढोरफिर्दीका दीपसन भुजेलले बुबाको औंसीको अवसरमा बाढ़ी पीड़ितका लागि सहयोग गर्नुभएको छ। सानै उमेरमा बुबा गुमाउनु भएका भुजेल शुक्ला गण्डकी 11 अलैची स्थित मामा घरमा बसेर संगम आधारभूत विद्यालयमा अध्ययन गर्दै आउनु भएको छ। बुबा औंसीमा बुबालाई सम्झिँदै उहाँले आफ्नै बचतबाट 3,650 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुभएको हो। बाल्यकालमै बुबाको साथ गुमाएको दीपसनले बुबाको सम्झनालाई समाज सेवासँग जोड्दै बाढ़ी पीड़ितका लागि गरेको सहयोग प्रशंसनीय रहेको विद्यालयले जनाएको छ। रसुवा बाढ़ीको 10 दिनपछि त्रिशुले 3-1 सुरुङबाट उद्धार गरिएको सप्तरीका सञ्जय शाह काठमाडौँको छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका छन्। गत भदौ 19 सुरुङबाट उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएको उनी 8 दिनको अस्पताल बसाएपछि शुक्रबार साँझ डिस्चार्ज भएका हुन्। डिस्चार्जपछि उनले भने भगवानको आशीर्वाद र कृपाले फेरि पनि यस्तो दिन हेर्न अवसर पाए, एकदमै खुशी लाग्दैछ। त्यहाँ सुरुङभित्र भरोसा हो, संघर्ष र आत्मविश्वास हो, मैले पहिल्यै भनेको थिए, महामन्त्र जपेर बसेको थिए, त्यसपछि खुशी साथ परिवारहरूसँग घर हिँडेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा असोज 8 गते सम्बोधन गर्ने भएका छन्। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभामा उच्च स्तरीय सामान्य बहस असोज 6-12 गतेसम्म न्यूयोर्कमा सञ्चालन हुनेछ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिमाणमुखी संयुक्त राष्ट्रसंघ रहेको छ। महासभामा 81 मुलुकका राष्ट्रप्रमुख र नेपाल सहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुनेछन्। मन्त्रालयका सचिव अमृत बहादुर राईले वर्तमान सरकारका प्राथमिकता लगायत विषय अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने 81औं महासभामा महत्वपूर्ण अवसर हुने बताए। विद्यार्थीहरूले आज खाली सिलिण्डर र थाल कचौरा बोकेर नेपाल आयल निगमको मुख्यालय घेराउ गरेका छन्। ग्यासको चरम अभाव भएपछि उनीहरूले

धाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्ररूप 2076 परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उनले समयानुकूल र विद्यार्थीको आवश्यकता पूर्वानुसार पाठ्यक्रम परिमार्जनको गृह कार्य भइरहेको जानकारी दिए। हालको पाठ्यक्रममा व्यापक परिमार्जन र आवश्यक देखिएकोले कार्यदल गठन गरी व्यवसाय रूपमा सरकारवालाबाट सुझाव संकलन भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयन ल्याइने बताएका छन्। प्रतिपक्ष नेपाली कम्युनिष्ट पार्टी नेकपाले सत्ताको आयु सधैं नहुने भन्दै प्रधानमन्त्री र मन्त्रीहरूलाई सचेत गराएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेकपाका नेता वर्षमान पुनले सरकारको कार्यशैलीप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै पुनले लोकतन्त्रमा आवधिक निर्वाचन मार्फत जित हार भइरहने बताए। सत्ता चिर स्थायी नहुने भन्दै पुनले सिंहदरबारमा टाँसिएको पूर्व प्रधानमन्त्रीका तस्विर हेर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरे। सांसद पुनले सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नागेको बताए। उनले मन्त्रीहरूले उद्योगी व्यवसायीलाई खुट्टा भाँच्ने थुन्ने र पाता कस्ने भन्दै धम्काएकोमा आपत्ति जनाए। उनले अहंकार र धम्ब त्याग्न प्रधानमन्त्री र मन्त्रीहरूलाई आग्रह गपुनले प्रस्ताव पीड़ामा रहेको श्रीमती चढ़ेको गाड़ी रोकिदा सिंहदरबारमा जलाउँछु भन्ने काठमाडौँ महानगरका तत्कालीन प्रमुख शाह अहिले प्रधानमन्त्री गरीब मधेसी महिलाको सड़क पेटीमै बच्चा जन्माउँदा किन मौन रहेको भनी प्रश्न गरे। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका थप 5 जनाको शव आज पोखरामा व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेपछि 2 महिला 2 पुरूष र 1 बालिकाको शव पोखरा महानगरपालिका 16 स्थित वन क्षेत्रमा जमिन मुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। शव प्रशिक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा ल्याइएको 102 शव मध्ये यसअघि 76 शवलाई सोही स्थानमा जमिन मुनि व्यवस्थापन गरिएको थियो। 21 शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीले जमिन मुनि व्यवस्थापन गरिएको शवको डीएनए नमूना संकलन गरिएको बताए। आफन्तले डीएनए सँगै मेल खाएपछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ। अहिलेसम्म पोखराको 25 जना आफन्त को डीएनए नमूना संकलन गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्मिएको घटनाको छानबिन भइरहेको दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताको प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएको यो विषयबारे केन्द्रित प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टा स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाकाल बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभयो। अस्ति भदौ 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवानले अस्पतालको मूल गेट बाहिर शिशुलाई जन्म दिनु भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याए उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रति दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो प्रधानमन्त्रीले कतातिर जाने कुन

0: बाटोतिर लाग्ने भन्ने कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो। अहिलेका प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्ने मन पर्दैन। अहिलेका प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा ही हेड्स प्राइभेट सेक्टर। यो मैले अनुमानका आधारमा भनेको होइन, उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्ति र निर्णयहरू त्यस्तै छन्। सभापति थापाले दुग्ध विकास संस्थान, हेटौडा कपड़ा उद्योग र नेपाल औषधि र लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयमा राज्यले समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताउनुभयो। उहाँले सरकार आफैले उद्योग सञ्चालन गर्ने भन्दा अर्थतन्त्रमा निजी क्षेत्र भूमि विस्तार गर्ने नीति अघि सार्नुपर्ने जोड़ दिनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 12 साविक जसपुर 8 का युवाहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 78,210 सहयोग गरेका छन्। एकले थुकी सुकी सयले थुकी नदी भन्ने कथनलाई अनुसरण गर्दै रसुवाको भोटेकोसीमा आएको महाविनाशकारी बाढ़ीले पुर्याएको अपूरणीय धनजनको क्षतिबाट प्रभावित नागरिकहरूको उद्धार राहत र पुनस्थापनाका लागि सरकार एकबद्ध जनाउँदै शुक्ला गण्डकी नगरपालिका 12 का भूपेन्द्र गुरूङ, सुमित गुरूङ, अभिषेक विकर र सुभाष थापा हाल दुबईको पहलमा नेपाल, फ्रान्स, बेलायत, अमेरिका, पोर्चुगल लगायत विभिन्न देशमा छरिरहेका शुक्ला गण्डकी नगरपालिका 12 साविक जसपुर 8 का दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोग संकलन भएको 78,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको भूपेन्द्र गुरूङले जानकारी दिनुभयो। तनहुँ जिल्ला भलिबल संघको अध्यक्षमा कल्याण विक्रम अधिकारी निर्विरोध। तनहुँ जिल्ला भलिबल संघ तनहुँको चौथो अधिवेशनले कल्याण विक्रम अधिकारीको अध्यक्षमा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ। तनहुँको सदरमुकाम दमोलीमा शुक्रबार सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति चयन गरिएको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। नवनिर्वाचित कार्य समितिको उपाध्यक्ष मा राजकुमार अधिकारी र शंकर लम्साल, महासचिवमा पवित्र अधिकारी तथा कोषाध्यक्षमा अशोक राणा चयन भएका छन्। त्यस्तै सदस्यमा शिव बहादुर राणा, ज्ञान बहादुर गुरूङ, चीज कुमार विक, रामनाथ भण्डारी, नवल गुरूङ र पीताम्बर थापा निर्वाचित भएका छन्। जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष पाण्डेले नवनिर्वाचित कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। उनले नयाँ नेतृत्व जिल्ला भलिबल खेलको विकास विस्तार तथा खेलाड़ी उत्पादन प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरे। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबराई सकिएको छ। भोलि बिहान ताजा खबर सहित हामी उपस्थित हुनेछौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवा सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनमिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम अहिले बिहानको 5 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: 103.8 अन्तर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: ढोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

they got us. Radio Dhurbarahi, Facebook page.

0: बाढ़ी प्रभावित महिला तथा बाल बालिका को सुरक्षा का लागि हेल्प डेस्क राख्न संसदीय समिति को निर्देशन। भोटेकोशी बाढ़ी का कारण 67 अर्ब 87 करोड़ रूपया बराबर को क्षति पुनरुत्थान का लागि 1 अर्ब 3 अर्ब 54 करोड़ रूपया आवश्यक पर्ने आकलन। सिंहदरबारमा प्रधानमन्त्री र उद्योगी बीच 2 घण्टा छलफल, आरोप लाग्दैमा व्यवसाय नथुन्न प्रधानमन्त्री वालेन्द्र शाहको प्रतिबद्धता। प्रधानमन्त्री वालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेसका सभापति गगन थापाको भनाई, शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी। प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 औं महासभालाई आउँदो असोज 8 गते सम्बोधन गर्नुहुने। जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्नु परेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने विषय प्रस्तुत हुने। प्रधानमन्त्री शाह र उद्योगी बीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार, नीतिगत सुधारका विषयमा छलफल। राजविराज अस्पताल घटनाबारे संसदमा स्वास्थ्य मन्त्रीको स्पष्टीकरण, दोषीमाथि कार्यवाहीको प्रतिबद्धता। सड़क पेटीमा बच्चा जन्माएको घटनामा ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर छानबिन गरिँदै। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ़दै, आर्थिक वर्षमा 2082-83 विदेशबाट 58 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता। चितवनमा कारमा आगलागी हुँदा कारभित्र रहेका चालकको घटनास्थलमै मृत्यु, घटनाबारे प्रहरीले अनुसन्धान गर्दै। 10 दिनपछि चुरुङबाट उद्धार गरिएका शाह डिस्चार्ज, परिवारसँग रमाउँदै घर लागे। भारतमा आजदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुँदै। भोटेकोशी बाढ़ी प्रभावितका लागि दूरसंचार प्राधिकरणद्वारा 15 करोड़ सहयोग। चुनावी समीक्षा र पार्टी पुनर्गठनबारे नेकपा एमालेको शीर्ष तहमै छलफल शुरू, अध्यक्षलाई हटाउन भनेर विद्या देवी भण्डारी लागि परेको उपाध्यक्ष बादलको आरोप। राइट टू रिकल सम्बन्धी दस्तावेज तयार पार्न राष्ट्रपतिले बनायो समिति, महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा समिति गठन। सरकारले मलेसिया रोजगारीमा 25 मेनपावरलाई मात्र श्रमिक पठाउन दिने निर्णयबारे वैदेशिक रोजगार विभाग मार्फत छानबिन अगाडि बढ़्यो। छनौटमा परेका कम्पनीको स्थापना कालदेखि हालसम्मको कारोबार र मलेसिया पठाउने अधिकारको आधार अनुसन्धान गर्न विभागलाई निर्देशन। भदौ मसान्तसम्म कृष्णभीरमा आवागमन खुलाउने तयारी, दैनिक 14 घण्टा काम गरिँदै। सशस्त्र प्रहरी बल नेपाल एपीएफद्वारा विभिन्न पदमा रिक्त रहेका 666 पदहरूका लागि खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि नयाँ फर्ना आह्वान। प्रतिनिधि सभा बैठक भदौ 30 गतेसम्मका लागि स्थगित, हिजोको बैठकमा 2 विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत। नयाँ उद्योग मन्त्री आउने बित्तिकै ग्यास लुकाउने विरूद्ध एक्सन, ठाउँ ठाउँमा छापा। भोटेकोशी विपदपछि विवादमा आएको ग्रीन आर्मी विरूद्ध सर्वोच्चमा रिट दायर। भोटेकोशी बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्यांकन गर्न समिति गठन, प्रधानमन्त्री राहत कोषमा 13 अर्ब 23 करोड़ मौजदात। हिजबुल्लाहले बनाएको 2 किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा 4.1 म्याग्निच्युडको भूकम्प, इरानी साउदी बीच क्षेत्रीय सुरक्षाबारे छलफल। गाजामा इजरायली आक्रमण, एकै परिवारका 4 जनाको मृत्यु। इरान अमेरिका तनाव छिरिँदा इन्धनको मूल्यमा चर्को वृद्धि। 25 आहार आरा पोखरा गोल्ड कपबाट 3,21,000 बचत। अवस्था नै खबरहरूसँगै आजका लागि ढोरबारे हाइलाइट सकिएका छन्। मुख्य समाचारहरू समेटिएको समाचारमूलक सामग्री तपाईँहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9956602068।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090343335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
8: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
9: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
10: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
10: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछापुच्छ्रे बैंकको ठिक पारिपट्टि। फोन 0665939769।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
13: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
9: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
15: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
16: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
15: हो र, कहाँ छ र त्यस्तो?
16: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
9: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
9: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
10: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
9: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
17: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
13: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
17: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा। प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
16: अनि बिचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
18: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
18: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
18: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
19: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
20: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
21: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
22: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
21: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
22: त्यसो भए कहाँ जाने त कान्छा?
21: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
22: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
23: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
22: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
24: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98-560-11-445 र 98-560-20-445।
25: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
26: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
27: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
25: हाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
22: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
27: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98-235-57763 र 98-660-80-715
26: र रामचन्द्र महत 98-461-16-878।
28: हजुर, दान गरौं।
29: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
28: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
29: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
28: Thank you.
0: मिठो पकाए त स्वाकै एक पाकेटले पेट भरी नि के हो भन प्वाकै
1: यो हो बोनस चाउचाउ

0: चाउचाउ
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको
3: एकदम ढुक्क छु म त त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
2: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
4: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
1: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 9811756606
5: 103.8 अन्तर्मनको आवाज
6: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुन्जादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल भदौ 27 गते शनिबार, भदौ शुक्ल पक्षको प्रतिपदा तिथि, सन् 2026 सेप्टेम्बर 12 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन्जादी पसल दुलीगौड़ा स्थित बन्केवा चोकबाट केही हडताल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गरगहनाहरू बनाउनु परेमा तपाईँले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईँको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। छिटो निर्णय लिने बानीले काममा गति दिनेछ। अधुरो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आउनेछ। प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। शारीरिक थकान भए आरामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक छ रहेको छ। वृष राशि। धैर्यपूर्वक अघि बढ्दा रोकिएको काम मिल्नेछ। व्यापारमा स्थिर प्रगति कायम रहनेछ। घरेलसी आवश्यकताका लागि खर्च गर्नुपर्ने हुन सक्नेछ। भरोसा योग्य व्यक्तिको साथले काम सहज हुनेछ। आजको शुभ रंग फिक्का पहेँलो हो भने शुभ अंक 2 रहेको छ।